0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू गण्डकी प्रदेशका मुख्यमन्त्री सुरज पाण्डेले नेपाली भाषाका क्रान्ति नायक तथा आदिकवि भानुभक्ता आचार्यलाई राज्यले दिनुपर्ने सम्मान र न्याय अझै दिन नसकेको बताउनु भएको छ। भानु नगरपालिका चाचुदी रंगामा सोमबार आयोजित 113 भानु जयन्तीका समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भानु भक्तको योगदान अनुसार राज्यबाट प्राप्त प्राथमिकता नपाएको उल्लेख गर्नुभयो। नेपाली भाषाका क्रान्ति नायक भानुभक्त आचार्यलाई जति न्याय दिनुपर्थ्यो सरकारले त्यति दिन सकेको छैन। उहाँले भन्नुभयो भानु जयन्तीलाई राष्ट्रिय रूपमा मनाउने विषयमा पनि संघीय सरकारले अपेक्षा अनुसार न्याय दिन सकेको छैन। मुख्यमन्त्री पाण्डेले तनहुँबाट निर्वाचित डाक्टर सोरेङ वाकले प्रति संकेत गर्दै भानुभक्तको जन्मथलोको विकासका लागि सहयोग अपेक्षा रहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। भानु नगरपालिका 1 र बन्दीपुर गाउँपालिका 4 जोनी चुती खोलामाथि निर्माण र सम्पन्न भएको पुलको हिजो उद्घाटन गर्दै उहाँले विकास आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभयो। प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय तनु मार्फत निर्माण र सम्पन्न भएको उक्त पुल निर्माणाधीन समयभन्दा करिब 7 महिना अगाडि सम्पन्न हुनु विकास पार्कको क्षेत्रमा सकारात्मक संकेत भएको बताउनुभयो। भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले पुल निर्माणमा पछि यहाँका जनताले आगमनमा सुविधा पुग्ने बताउनुभयो। गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेले प्रदेश अस्पताल गोर्खामा आकस्मिक निरीक्षण गर्नुभएको छ। सोमबार प्रदेश अस्पतालमा गोर्खाको उपनिरीक्षण गर्दै अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्था सेवा प्रवाहको प्रभावकारिता सेवा उपलब्ध सेवा सुविधा देखिएको समस्या तय र सुधार गर्नुपर्ने पक्षबारे विस्तृत जानकारी लिनुभएको हो। मुख्यमन्त्री पाण्डेले निरीक्षणका क्रममा अस्पताल प्रशासन र स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी व्यवस्थित र नागरिक मैत्री बनाउन आवश्यक सुझाव दिनुभएको थियो। गण्डकी प्रदेशको नवलपरा शिवरदगा सुस्ता पूर्व सर्पदंशका घटनाहरूको उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्ममा जिल्लामा मात्रै 670 जना सर्पदंशका बिरामी स्वास्थ्य सेवा संस्थामा पुगेका छन्। तीमध्ये 25 जना विषालु सर्पले टोकिएको पुष्टि भएको छ। तथ्याङ्क अनुसार नवलपरा शिवरदगा सुस्ता पूर्वमा अघिल्लो आर्थिक वर्ष 2081-82 1029 जना दंशका घटना दर्ता भएका थिए भने 52 जनामा विषालु सर्पदंश भएको थियो। यस जिल्लाको भौगोलिक अवस्था तराई क्षेत्र बिना घना वन त्यस्तै खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्पदंशका घटनाहरू बढ़ी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो। उहाँका अनुसार सर्पले टोकेपछि झार फुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। गण्डकी प्रदेशमा नवलपरा शिवरदगा सुस्ता पूर्वपछि ए चालु आर्थिक वर्षमा तनहुँमा 289, कास्कीमा 187, स्याङ्जामा 170, लमजुङमा 93, म्याग्दीमा 57, गोर्खामा 46, बागलुङमा 38 र पर्वतमा 16 सर्पदंशका घटना दर्ता भएका छन्। मंगलबार र मुस्ताङ र मनाङमा भने कुनै घटना दर्ता भएका छैनन्। प्रदेश स्तरको तथ्याङ्क हेर्दा पनि सर्पदंशका घटना क्रमशः घट्दो देखिएको छ। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशमा 1560 जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये 92 जना विषालु सर्पले टोकेको पुष्टि भएको छ। मुस्ताङमा अनुमति बिना लुकी छिपी प्रयोग गरिएको 9 वटा मानवरहित ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ। पछिल्लो 4 वर्षको अवधिमा मुस्ताङ घुम्न आउने पर्यटकहरूले तथा धार्मिक स्थल र निषेधी क्षेत्रहरूमा गर्ने उपल्लो मुस्ताङको 2 गाउँपालिकामा ड्रोनहरू क्यामेरा उडाउँदै गएको अवस्थामा प्रहरी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार आर्थिक वर्ष 2079-80 4 भवन, आर्थिक वर्ष 2080-81 2 थान, 2081-82 एक थान र 2082 सीमा दुई थान गरी 9 ड्रोनहरू नियन्त्रणमा लिएर थप कार्यवाहीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बेनीजोङसँग सडक खण्डको मुस्ताङ प्रवेशद्वार मानिने झापा क्षेत्रमा समेत ड्रोन क्यामेरा बारे सचेतना गराउने गरिएको छ। जिल्लाभित्र उहाँ उडान बाहेक अरूका क्रममा भेटिएमा पनि जफत गरिएको छ। जोमसोङ विमानस्थल आसपास तथा अततै जोखिम मानिएका क्षेत्रहरूमा समेत ड्रोन उडाउने गरेपछि एक्यामले स्थानीय समिति मार्फत समेत निगरानी बढ़ाउने गरेको छ। सदरमुकाम जोमसोङ आसपासका क्षेत्रमा ड्रोन क्यामेराले हवाई सुरक्षामा समेत गम्भीर असर गर्ने सम्भावना रहेको छ। ड्रोन क्यामेरा उडानका लागि हवाई उडान सम्बन्धी कार्यविधि बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गरी जिल्ला प्रशासन कार्यालय र एक्यामबाट लिखित अनुमति लिनुपर्छ। मुस्ताङ नेपाल सरकारको सरकारी निकायको प्रयोजन बाहेक विशेष कामका लागि मात्र ड्रोनको प्रयोगका लागि मात्रै अनुमति दिने गरिन्छ। प्रतिकूल मौसमका कारण पोखरा जोमसोङ हवाई सेवा 3 महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता भिजिबिलिटी कम भएपछि जेठको तेस्रो सातादेखि पदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। जोमसोङ विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायु सेवा कम्पनी एटी एयरलाइन्सको बगिनी संस्था राइएस र समितिसले सेवा स्थगित गरेका छन्। उहाँका अनुसार पदौको पहिलो सातादेखि नियमित उडान शुरू गर्ने जानकारी निजी वायु सेवा कम्पनीले दिएका छन्। बर्खाको समयमा खराब मौसमसँगै पर्यटकको चहलपहलहरू समेत घट्ने गरेको छ। सोमसोममा एयरलाइन्स कम्पनीले ट्विन अटर जहाज मार्फत यात्रु ओसारपसार गर्दै आएका छन्। अत्याधिक हावाहुरी र प्रतिकूल मौसमका कारण पोखरा जोमसोङ उडान सामान्यतया बिहानको समयमा मात्र उडान सञ्चालन हुने गरेको छ। नियमित यात्रु वाहक हवाई सेवा बन्द भए पनि धार्मिक स्थल मुक्तिनाथ दर्शन र दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक भने आइरहेका छन्। मुस्ताङका धार्मिक स्थल भ्रमणमा जाने पर्यटक बोकेर जाने हेलिकप्टरमा अनिवार्य रूपमा एकजना सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था छ। अन्तर्राष्ट्रिय समाचार। जापानका 1,000 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसंख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 सन् 2025 अवधिमा 1/4 भन्दा धेरै नागरिकमा जनसंख्या 10% भन्दा बढी धेरैले घटेको जापानी समाचार संस्था क्योदो न्यूजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो 12 वर्षको तुलनामा झट्टै दोब्बर भएको छ। सन् 2015 2020 247 नगरपालिका यस क्षेत्रमा रहेकोमा सन् 2020-2025 यो संख्या बढेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसंख्यामा गिरावट मध्ये जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु शहरमा देखिएको छ। सन् 2024 शक्तिशाली भूकम्पपछि त्यहाँको जनसंख्या 34% घटेको खबरमा उल्लेख गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 थुनामा राख्न विभागलाई अदालत अनुमति। संचार माध्यमका गेटमा गाडी पार्किङ गर्नेलाई कार्यवाही गर्न सरकारसँग राष्ट्रपतिको माग। सरकारको सुरुवाती कार्यशैली वृद्धि सम्पत्त नभएको कांग्रेस महामन्त्री पौडेलको टिप्पणी। बाली यौन दुर्व्यवहार आरोपमा पोखरा बारे सिद्ध सरस्वती आविका प्रधान अध्यापक राणाबाट पक्राउ। 213 भानु जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। तनहुँसहित 35 जिल्लामा बाढ़ीको जोखिम भएको बाढ़ी पूर्वानुमान। कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाने सड़क अस्थायी रूपमा सुचारू। रातिको समयमा यात्रा नगर्न प्रशासनको आग्रह। दुलेगौंडा क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित बनाउन पहल शुरू। र जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घट्यो। हवस् सम्राटिन्जेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्रबार गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरिमा पनि बिताउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.9 समय गहाल र इन्टरनेट अनलाइनमा www.शुक्ला गण्डकी FM.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143178, इमेल news@gmail.com।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: हाम्रो मोबाइल पसल दुलेगौडामा
9: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
10: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
11: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
10: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4, दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560-56996।
12: जो

0: कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असार 30 गते मंगलबार, सन् 2026 जुलाई 14 तारीक असार कृष्ण पक्षको औंसी तिथि।
7: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ़ मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता, सड़क पूर्ण रूपमा अवरूद्ध।
5: बढ़न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%, बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
6: 100 नम्बरका 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्रै सीमित, भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
8: हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो। यो स्टन्ट भयो भने यस्तो स्टन्टले चल्दैन। फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो, उहाँहरूले अर्को कुरा पनि सुन्नु पर्यो। त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढ़िन्छ, राम्रो ठाउँमा पुगिन्छ होला।
5: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
6: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्यूटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, सबै पनि बन्द हुनेछ। मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333 4-93-555।
5: काया कैरनमा अब खबरको सिलसिला शुरूमा लगातार जसो परेको पानी र अवरूद्ध सड़क बारेको खबर। बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ। गैराती देशको सुदूरपश्चिम बाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो। बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा बागमतीको चितवनमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको छ। चितवनसँगै तनहुँ, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ। हिजोदेखि लगातार पानी परिरहेको हो र पानी पर्ने क्रम रोकिएको छैन। अहिले पनि काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। आज र भोलि पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना यथावत छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। ती कोशी प्रदेशका तराई र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
6: यसैबीच लगातारको ठूलो वर्षापछि नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही, नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँका लागि छुट्ने यात्रुलाई चितवन भन्दा अगाडि नबढ़न अनुरोध गरेको छ। निरन्तरको पानीका कारण मुगलिन नारायणगढ़ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सड़क अवरूद्ध हुँदा बीच बाटोमा अल्पत्र परेका एम्बुलेन्स लगायत अन्य गाड़ीहरूलाई पहिरो हटाएर गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म यस सड़क खण्ड हुँदै संचालन हुने सबै प्रकारका गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ। यसैबीच आपतकालीन सहयोगका लागि नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 1144, जिल्ला आपतकालीन केन्द्रको 1234 तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
5: यस्तै अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनीको राजमार्गको कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि तातो पानी नाका अवरूद्ध छ। नेपाल चीन बीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका 2 कोदारी इको क्षेत्रमा सड़क भाँसिएपछि हिजोदेखि तातो पानी नाका ठप्प बनेको हो। अस्ति आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इको क्षेत्रको सड़क खण्डमा 2 मिटर सड़क भाँसिएपछि गाड़ीको आवागमन पूर्ण रूपमा रोकिएको छ। सड़क भाँसिएका कारण आवागमन रोकिएपछि सड़क डिभिजन कार्यालय चरीकोटसँग समन्वयमा खुलाउन र पहिरो पछ्याउन काम भइरहेको भोटेकोशी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। सड़क अवरूद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका दर्जनौ मालवाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिएका खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै आजको नागरिक दैनिकले सानो वर्षा हुँदा पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेको खबर छापेको छ। हरेक वर्खायाममा यो दोहोरिरहने समस्या हो। अलिकति पानी पर्ने बित्तिकै काठमाण्डुको तीनकुने, माइतीघर, जमल, मित्र पार्क, पुतली सड़क, त्रिपुरेश्वर, भोटेबहाल, अनामनगर लगायतका क्षेत्रको सड़क जलमग्न हुन्छ। सड़क विभागका कर्मचारीका अनुसार भारी वर्षा त परको कुरा, मध्यम वर्षा हुँदा पनि काठमाण्डुका सड़क जलमग्न हुने गरेका छन्। यसको पहिलो कारण हो सड़क विभागले पानी फाल्न बनाएका नाला र त्यसमा जोड़िने मंगाल। वैज्ञानिक अध्ययन नगरी बागमती, विष्णुमती लगायत नदीको बहाव क्षेत्र अर्थात पानी बग्ने क्षेत्र घटाइएको र ती क्षेत्रले पानीको बहाव फेक्न नसकी सड़क तथा नजिकैको बस्तीमा पानी पुग्ने गरेको विज्ञहरू बताउँछन्।
6: वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य वृद्धि दर पछिल्लो महिनामा उकालो लाग्न थालेको छ। यही क्रममा गएको जेठसम्म औसत मूल्य वृद्धि दर 5.22% रहेको राष्ट्र बैंकले जनाएको छ। गएको आर्थिक वर्षको जेठको तुलनामा यो वर्षको त्यही अवधिमा मूल्य वृद्धि दर 2.5% बिन्दुले बढ़ी हो। गएको वर्षको जेठमा यस्तो मूल्य वृद्धि दर 2.72% थियो। 2082 असारदेखि मंगिरसम्म मूल्य वृद्धि दर 1 देखि 2% हाराहारीमा थियो। पुसदेखि लगातार बढ़न थालेको मूल्य वृद्धि वैशाखमा 5.04% पुगेको थियो। जेठमा थप आकाशिएर 5.22% पुगेको हो। पछिल्ला महिनामा मूल्य वृद्धिको चुनौती बढ़दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। आपूर्ति जन्य कारणले मूल्य वृद्धिमा दबावमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल सिन्हाले स्वीकार गर्नुभएको छ। एक हप्ता अघि मौद्रिक नीतिसँगै जारी वृहत अर्थतन्त्र सम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य परिदृश्यमा उल्लेख भए झै पछिल्ला महिनामा आपूर्ति जन्य कारणले मूल्यमा केही दबाव देखिएको उहाँले स्वीकार्नुभयो। बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढ़िरहेकाले बजारमा निक्षेप बढ़ेको छ। यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। मौद्रिक नीतिमा जारी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि तरलता विस्तारै उपयोग हुँदै जाने उहाँको भनाइ छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गएको जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 4.95% र गैर खाद्य तथा सेवा समूहको 5.37% छ। 2082 जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि 0.54 र गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि 3.94% रहेको थियो। तर दाल तथा गेडागुड़ी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक 0.93% घटेको छ। कान्तिपुरमा खबर छ।
5: कायाकैरनमा भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ. हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
1: हिमस्टार फर अ कम्प्लिट होम. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, नारायणगढ मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध, इको सड़क भाँसिँदा तातो पानी नाका ठप्प, सानो पानी पर्दा पनि काठमाडौँ जलमग्न हुने सधैँको समस्या, बढ़न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22% लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा देशभित्रै रोजगारी सृजना, युवालाई स्वदेशमै अवसर र वैदेशिक पलायन घटाउने प्रतिबद्धताले ठूलो अपेक्षा जगाएको थियो. सरकारले रोजगार सेवा केन्द्र रूपान्तरण, एकद्वार व्यवसाय प्रणाली, रिमोट वर्क नीति र सिप पासपोर्ट जस्ता योजना अघि सारे पनि 100 दिनपछि रोजगारी लगानी र आर्थिक गतिविधिमा अपेक्षित सुधार नदेखिएको भन्दै आलोचना भइरहेको. सरकारले भने दीर्घकालीन योजनाको शुरूआत भएकाले नतिजा आउन समय लाग्ने तर्क गर्दै आएको छ. साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाललाई सरकारले रोजगारी सृजनाको क्षेत्रमा गरेका प्रतिबद्धता र उपलब्धिलाई कसरी मूल्यांकन गर्नुहुन्छ भनेर सोध्नु भएको छ.
4: यो वाचा र व्यवहार चाहिँ निकै परपर छ, दुई किनार भयो, तुरुन्तै भेटिने खालको देखिया छैन. सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ. श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन. एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ, एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ. यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एण्ड इम्प्लोयमेन्ट सेक्टरमा छैन. 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो. योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो. कुरो एउटै हो.
5: रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ. एउटा पक्षमा हेर्दाखेरि हाम्रो त भर्खर 100 दिन मात्रै भयो भन्ने भन्नुहुन्छ. त्यो 100 दिन मात्रै भयो भने चाहिँ उहाँहरूले छुट दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको, तपाईँले खै त गरेको भन्ने प्रश्न गर्ने.
4: 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन. त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको हो. बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ भन्नुहोस् न. हामी तयार छौ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोच दिउँला. दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन. र जसरी उहाँले यो 70 out of 100 पोइन्ट हामीले स्कोर गर्यौं भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ? मैले बुझेको छैन. अब म कम बुझा पनि हुन सक्छु, तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन. वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म जीविको चाहिँ चलिरहेको छ. म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु. राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा, यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन. त्यसै गरी अर्को के छ त भन्दाखेरि 37 खर्ब 4 अर्ब 55 करोड चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ. अर्को 729 अर्ब 28 करोड चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे. त्यसै गरी 863 अर्ब 56 करोड चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे. यो यति सबै भइसकेको कुरा कसले गरिदिएर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र, होइन नि. उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने, उहाँहरू आउने बित्तिकै वाट्ट बढ्यो जस्तो लाग्यो जस्तो लाग्यो, होइन. यो के भएको भन्दा, वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ. निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु. अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेका छ. उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने?
5: कहाँनिर चुकी सरकार?
4: सबैभन्दा ठूलो के भने, उसले आशा यति धेरै जगाइदियो तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन. भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ. उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन. उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ, योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त? र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ. सेक्टर वाइज प्लान छैन. अनि हामी के गरिरहेको छौँ त भन्दा, डिजिटल नेपाल भनेर भनिरहेका छौँ. 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ. अनि डिजिटल नेपालको सपना देखेर हुन्छ? डेटा फ्री गर्नुहोस् न, अनि त्यसपछि गराउला नि, देखाउला नि सपना. त्यसपछि डिजिटल नेपालको हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो. यो स्टन्ट भयो क्या? यस्तो स्टन्टले चल्दैन. फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो, उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो. त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला.
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल. उहाँसँग सरकारले गरेका रोजगारीका प्रतिबद्धतासँगै कति प्रभावकारी भए भन्ने विषयमा गरिएको कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला, सरकारलाई शेयर बजारको रातो झण्डा शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ. 2/3 नजिकको बहुमतसहित रासोपाले सरकारको नेतृत्व गरेको 109 दिनमा शेयर बजारमा निराशा देखिएको छ. यो अवधिमा बजार खुलेका 73 कारोबार दिनमध्ये 47 दिन नेप्से ओह्रालो लागेको छ भने 26 दिन बढ़ेको छ. नयाँ सरकार बनेपछि राजनैतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुने लगायत कारण शेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो. तर अनुमान विपरीत शेयर बजार निरन्तर ओह्रालो लाग्यो, जहाँ लगानीकर्ताको आत्मविश्वास बढ़न सकेन. चैत 12 को नेप्से परिसूचक 2950 अंकमा थियो. 13 चैतमा बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभयो. त्यसपछि अहिले असार 29 हिजोसम्म नेप्से 380 अंक घटिसकेको छ. नेप्से प्राय घटिरहँदा हिजो सोमबारसम्म 2570 अंकमा झरेको छ. यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ़न नसकेको पुष्टि हुन्छ. यस अवधिमा नेप्से परिसूचकसँगै शेयर बजारको आकार, कुल बजार पूँजीकरण पनि झण्डै 6 खर्बले खुम्चिएको छ. गएका 3.5 महिनामा प्राय दिन बजार ओह्रालो लाग्दा नेप्से परिसूचक 380 अंकले घटिसकेको छ. नेप्से घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि घटेको हो. कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
6: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ.
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा.
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690.
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
4: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
4: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
5: पुराना सुनसँग नयाँ गहना साथ नसकिने
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
1: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स

0: बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीति बारे छलफल केन्द्रित हुनेछ। पेरिसमा रहँदा उहाँले रूसको आक्रमण विरूद्ध युक्रेनलाई सहयोग गरिरहेका झण्डै दुई दर्जन युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ। गएको पाँच वर्षदेखि रूस युक्रेन युद्ध चलिरहेको छ। यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ। बैठकमा युक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएका खतराबारे छलफल केन्द्रित रहने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: अब खेल खबर। नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराति भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीका लागि चार्ली ब्रेननले, अभिजित बयासी तथा डानियल विरेलले 41 रन बनाए पनि

0: जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
1: खेलकै अर्को खबरमा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन बीच खेल हुनेछ। फ्रान्स र स्पेन बीचको खेल मध्यराति पाउने एक बजे शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पाउने एक बजे रहेको छ। अर्जेन्टिना तीन पटकको विश्व विजेता टोली हो भने फ्रान्सले दुई तथा इंग्ल्याण्ड र स्पेनले समान एक पटकको उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल आउँदो साउन 3 गते आइतबार राति पाउने एक बजे हुनेछ। अब केही खबर संक्षेपमा। कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा हिजो अन्य गाड़ी आवत जावत गर्न नमिल्ने गरी शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको घटनाको सत्तारूढ़ रासपा लगायत राजनैतिक दल र नागरिक समाजसहित चौतर्फी आलोचना र वर्षना भइरहेको छ। कान्तिपुर पब्लिकेशन अगाडि राखिएको गाड़ी रासपा कार्यकर्ताले चढ़ने गरेको समेत खुलेको छ। सत्तारूढ़ दल रासपाले मीडियालाई तर्सित बनाउने उद्देश्यबाट प्रेरित र शंकास्पद अनि रहस्यमय घटना गरेको भन्दै वर्षना भइरहेको हो। नेपाल पत्रकार महासंघ र नेकपा एमाले पनि विज्ञप्ति मार्फत घटनाको विरोध जनाएका छन्। आजका धेरैजसो पत्रपत्रिकाले यो खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
0: प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। वहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभएको छ। यसैबीच नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ। समुद्रको भन्दा खोलाको आवाज ठूलो।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा, आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने। नारायणगढ़ मोगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्ता, सड़क पूर्ण रूपमा अवरूद्ध।
1: बढ़न थाल्यो बजार भाव, जेठमा मूल्य वृद्धि 5.22%, बलियो सरकारलाई शेयर बजारको रातो झण्डा।
0: 70 अंक ल्याएको सरकारी दावी प्रतिवेदनमा मात्र सीमित, भूई तहका श्रमिक र रोजगार क्षेत्रमा अझै निराशा। 35 वर्षमा केही भएन भन्ने बहानाबाजी छोडेर ठोस दीर्घकालीन योजना बनाउन सुझाव।
1: रूस विरूद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति पेरिसमा, युरोपेली देशका विदेश मन्त्रीहरूको बैठक ब्रसेल्समा चल्दै।
0: र एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई 81 रनले हरायो। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदै।
1: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको काठमाण्डुको माइती घरमा भइरहेका थरी थरी विरोध र आन्दोलनसँग कार्टुन सम्बन्धित छ। यहाँ कतिपय समूह र असन्तुष्ट पक्ष पाल टाँगेर बसिरहेका छन्। कसैले बास दे, कसैले जागिर दे, न्याय दे जस्ता माग राखिरहेका छन्। त्यही अगाडिबाट एकजनाले साइकलमा आन्दोलनका लागि आवश्यक नारा पम्पलेट बोकेर हिँड्दैछन्। उनी भन्दैछन्, ल आयो सस्तोमा आयो, आयो तयारी भाषण, थरी थरीका नारा, पोस्टर, पम्पलेट, प्लेकार्ड, ब्यानर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 065-590-511।

0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
1: होइन कति पुन मोबाइल भन्दै कराएको
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
1: कहाँ छ पुन मोबाइल
0: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
1: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ल गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
1: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00
2: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 6 खैरेनीटार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 98460 26617 र 98 1 68 38 981
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
6: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
6: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
5: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
7: दीर्घायु फर्निचर सोरुम
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0 65 70 9 4 मोबाइल नम्बर 98 4 60 61 268
6: 98 5 60 60 268
9: हाम्रो मोबाइल पसल दुलीगौडामा
10: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
9: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा Samsung, Redmi, Poco, MI, Vivo, Realme, Oppo, Benko ब्रांड का मोबाइल भ्याट बिल को साथ फुल वारेन्टी
1: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
9: प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारीपट्टी संपर्क 98 5 60 56 996
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बारही अल्मुनियम अब युपिभीसीको साथमा
9: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बारही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 411 मोबाइल 98 9562938 र 9800282938।
12: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ साटफेर,
15: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
18: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638111।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
20: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9855602630।
22: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: शुक्ला गण्डकी एफएम 97.6।
25: प्रधानमन्त्रीको मान्छे, जो पनि म प्रधानमन्त्री कार्यालयको मान्छे, म राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे, यो अराजकता कहिलेसम्म कि भनेजी?
26: यसबाट हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले 100 दिन व्यतीत गर्यो, यो 5 वर्षका लागि प्राप्त म्यान्डेटलाई 100 दिन र 105 दिन भित्र भएका जुन 5-7 दिन भित्र भएका क्रियाकलाप छन् यसलाई गहिरो गरी हामीले समीक्षा गर्दैछौ। यसमा चाहिँ अराजक तत्वहरू अनि विभिन्न बाहनामा घुसपेट गर्नेहरू, विभिन्न बाहनामा यो सरकारलाई फेल गराउँछु भन्ने तत्वहरू र त्यससँग सम्बन्धित तत्वहरूले विभिन्न रूप र वर्ण धारण गरेर नेपालको राजनीतिमा खेल्ने क्रम शुरू भएको भन्ने महसुस हुन्छ मलाई। यसप्रति राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकार सचेत रहनुपर्छ र रहन्छ भन्ने मलाई विश्वास छ। हिजो मात्रै मैले प्रधानमन्त्रीका सल्लाहकारजीहरू समक्ष पनि यस्ता किसिमका गतिविधिहरूलाई गहिरो गरी विश्लेषण गर्न, निहाल्न र निस्तेज गर्नका लागि हामीले छलफल पनि अगाडि बढाएका छौं। त्यसैले यस्ता किसिमका चाहिँ क्रियाकलापहरूमा संलग्न भएर धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरू केही दिनमा नै नाङ्गेजार हुन्छन् भन्ने कुरामा म पूर्ण विश्वस्त छु।
25: झण्डै अस्ति प्रधानमन्त्रीले उद्योग मन्त्रीलाई पक्राउ गर्न आइजीपीलाई फोनै गरेर पक्राउ नै गराइसक्नु भएको रहेछ नि त, होइन अस्ति राति?
26: अहिले ती संचार माध्यममा कतिपय पुष्टि भएका या पुष्टि नभएका समाचारहरू एकातर्फ छँदैछन्,
25: होइन नेपाल खबरमा व्यापक रूपमा त्यो समाचार त पुष्टिसहित आइसकेको छ, कारवाही गर्नुहोस् न त्यो सबै गलत भयो है।
26: तर त्यो कुरालाई तपाईँ मार्फत म आम नेपाली नागरिकलाई के भन्छु भने मन्त्री होस् कि सांसद होस्
25: प्रोटोकल होला नि, विधि पद्धति होला नि त,
26: ठुलो पदमा बसेको होस् कि सानो पदमा बसेको होस्, विधि सम्बत तरिकाले उसले गैर कानूनी कार्य गरेको रहेछ भने विधिमा टेकेर कारवाही हुन्छ। त्यसका लागि राजसभाको होस् कि नहोस् कि, ठुलो पदको होस् कि सानो पदको होस् कि, मन्त्री होस् कि पिउन होस् कि हाकिम होस् कि कारिन्दा होस्, हेर्नुहोस् पद प्रतिष्ठा औदा दलका हिसाबले कसैलाई विभेदकारी नीति हुँदैन। कानून बमोजिम गलत गर्ने मान्छेलाई दण्डित हुन्छ यो देशमा।
25: तर अहिलेको अवस्थामा यसको चाहिँ प्रक्रिया पद्धति त मिल्नु पर्ला नि त, होइन? यदि त्यो आएको समाचार पुष्टि हो भने त यसले त कतातर्फ लैजान खोज्दैछ हो देशलाई भन्ने खालका प्रश्नहरू त उठे नि त, होइन?
26: सुन्नुहोस् न, आएको समाचार सही हो गलत हो त्यो समयले जनाउँदै जान्छ, तर यदि तपाईँले भनेकै शब्द सापट्टि लिने हो भने पनि त प्रहरीले अनुसन्धान गर्नु भन्न त जुनसुकै व्यक्तिलाई पनि
25: पक्राउ गर्नु भनेर प्रहरी नै खटाएको विषय आयो निवास।
26: यदि गलत गरेको रहेछ, त्रुटिपूर्ण रहेछ भने अनुसन्धान गर्ने अभियोजन गर्ने त चाहिँ निकाय त नेपाल सरकारमा रहेको प्रहरी नै हो त, प्रहरीलाई प्रयोग गर्नु भनेको फेरि गैर कानूनी हुन्छ र भने अरू निकायले प्रयोग गर्यो भने पो गलत हुन्छ। तपाईँले अनुसन्धान गर्नुहोस्, गलत रहेछ भने पक्राउ गर्नुहोस्, सही रहेछ भने छोड्नुहोस् भनेर यदि प्रधानमन्त्रीले कोही व्यक्ति कसैका हकमा निर्देशन दिएको रहेछ अरे एकछिनका लागि मानौ, त्यसलाई गलत मान्ने? होइन, यसो छ, संचार माध्यममा आएका चिजहरूको पुष्टि समयले गर्दै लान्छ। मैले जम्मा कति भनेको भने त्यो कुराको सत्यता कति हो भन्ने कुरा पनि दोस्रो पाटो हो।
25: तपाईँ त्यसमा सशंकितै हुनुहुन्छ, होइन? सक्छ भन्ने कुरामा
26: होइन, त्यो प्रहरीले त्यो विषयलाई पनि अनुसन्धान गरिरहेको हुन्छ। अहिले नेपाल सरकारले नेपाल प्रहरीलाई कुनै पनि व्यक्तिको सन्दर्भमा राजनीतिक कुनै पनि दलमा रहेको, सरकारमा रहेको, सत्तामा रहेको, राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी या जुनसुकै दलमा भएको व्यक्तिका लागि पनि तिमी अनुसन्धान गर्न स्वतन्त्र छौ। तिमीलाई कसैको डर धाक धम्की प्रलोभन प्रभाव दबाव छैन, त्यसैले हरेकका लागि अनुसन्धान गर्न सक्छौ भनेर सरकारले प्रधानमन्त्रीले निर्देशन दिएको कुरालाई पोजिटिभली हेर्ने कि नेगेटिभली हेर्ने? हिजोका दिनमा त के हुन्थे, मेरा मन्त्रीले केही गरेको छ अरे त्यतापट्टि आँखा झिम्के हेर्लास् भनेर नेपाल प्रहरीलाई नि भन्ने गरेको चलन थियो नि। मैले यसको अर्थ के भनिरहेको छु, उद्योग मन्त्रीको गलत छैन समयले बताउँछ, सही रहेछ भने उद्योग मन्त्रीमाथि कारवाहीको डण्डा अगाडि बढ्दैन, गलतै रहेछ भने त उद्योग मन्त्री भए भन्दैमा राजसभाको तर्फबाट प्रतिनिधित्व गरे भन्दैमा सरकार र सत्ता शक्तिमा छु भन्दैमा फेरि उन्मुक्ति प्राप्त गर्ने पनि त होइन होला नि। त्यसैले हामीले के चाहिँ नागरिक स्तरमा बुझाउनु पर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी निर्ममतापूर्वक यो किसिमका कुनै गैर कानूनी कार्य भयो भने सजाय गर्न गराउन तयार छ।
25: तर अहिले चाहिँ तपाईँहरूको विधानमा एउटा नयाँ के अरे विषय चाहिँ प्रवेश गर्यो, होइन? प्रधानमन्त्रीलाई कतै नथिलाउन खोजे हो कि भन्ने विषय पनि आयो, संसद दलको नेतालाई पार्टीले वा पार्टी सभापतिले फिर्ता बोलाउन सक्ने प्रोभिजन राखियो, त्यस पछाडि दुई पक्ष बीच चाहिँ मतभेद अलिकति बढेको भन्ने चर्चा छ हो?
26: मतभेद पनि बढ्या छैन, नथी पनि लगाएको होइन। हेर्नुहोस्, राम्रा अक्षरले लेखेर मात्रै थितिमा देश चल्ने भयो। हेर्नुहोस् कति राम्रा अक्षर
25: लेखिए प्रधानमन्त्रीलाई अर्थात् संसद दलको नेतालाई फिर्ता बोलाउने प्रोभिजन राख्न।
26: पहिलो कुरो के हुन्छ भने हाम्रो नेपाली समाजमा, नेपाली राजनीतिमा, नेपालको पत्रकारिता जगतमा, नेपालका बौद्धिकता जगतमा अपभ्रंश हुने किसिमका प्रचार गर्नका लागि एउटा तत्व यति फास्ट छ, हेर्नुहोस् त्यसको त्यो चीजले गर्दाखेरि नै यो नेपाल अस्थिरतामा जान्छ। प्रधानमन्त्रीलाई यो विषयमा टेन्सन छैन, सभापतिलाई टेन्सन छैन, राज्यसभाका संसदलाई टेन्सन छैन, नेतालाई छैन। विवेक प्रयोग गरेर बनाइएको व्यवस्था छ, सबैले निर्णय गरेको छ, पार्टीभित्र आन्तरिक रूपमा एक इन्ची तलमाथि छैन, अनि अरूलाई टाउको दुख्छ। यो विषय सुन्नुहोस्, म बताउँछु। 1980 सालमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नियमावलीमा पनि पार्टी संसदीय दलको नेता चयन गर्ने पद्धति अरू राजनीतिक दलभन्दा फरक भएर पार्टीका सदस्यहरूले निर्णय गर्ने भन्ने थियो। यही व्यवस्थालाई निरन्तर रूपमा अहिलेको जुन संसदीय दलको व्यवस्थामा पनि आएको छ। संसदीय दलको व्यवस्था र पार्टी विधान त एक अर्कामा फरक हुन सक्दैन, त्यसैले अरू नै दलको जस्तो हामीले पनि बनाइदिनु पर्ने हो अनि लोकतान्त्रिक हुन्छ भन्ने व्याख्या गर्ने हो नि त। मैले भन्नु केही पनि छैन, होइन भने परिवर्तनको भाग र आजको वैकल्पिक राजनीति चेतलाई संस्थागत रूपमा नेपालको राजनीतिको मूलधारमा आएको पार्टीले फरक तरिकाले यो देशलाई अगाडि बढाउँछु, फरक तरिकाले प्रधानमन्त्रीलाई अगाडि राख्छु र यो देशको भाग्य भविष्य परिवर्तन गर्छ भन्छ भने टाउको ककललाई किन किन दुख्छ मलाई थाहा छैन।
25: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई कुस मुकुस छ क्या? सरकारको काम हेरेर उहाँ यति आर्जित हुनुभएको छ अहिले, होइन? उहाँले अस्ति पनि भन्नुभयो, सुकुम्बासी म रोएको हेर्न चाहन्छु, म सक्दिनँ, नागरिक रोएको म हेर्न सक्दिनँ, तिमीहरूले गलत गर्दैछौ भनेर निर्देशन नै दिनुभयो नि त, होइन? त्यहाँ चाहिँ
26: भेट्दाखेरि यो देश एउटा नागरिकको पनि, गरीबको पनि यो देश हो, धनीको पनि यो देश हो, असक्षमको पनि यो देश हो, सुकुम्बासीको पनि यो देश हो। राज्यका कारणले कोही व्यक्ति प्रताडित पनि हुनुहुँदैन, रुनु पनि हुँदैन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो। यदि पार्टी सभापति तपाईँले भने जस्तो किसिमको निर्देशन दिनुभयो भने पार्टी सभापति त्यस्तै निर्देशनका लागि त पार्टी सभापति बनाएको हो, त्यसकै लागि त हामीले अधिकार दिएको, त्यसकै लागि त हाम्रो साझा नेतृत्व तय गरेको, त्यसकै लागि त पार्टी सभापति हाम्रो चाहिँ संरक्षकको हैसियतमा हामीले राखेको, अनि सभापतिज्यूको निर्देशन पालना गर्नु राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्येक नागरिकको कर्तव्य हुनेछ हाम्रो। त्यसो भएकाले यसलाई हामी उकुस मुकुस तर्फ होइन, एउटा सभापतिको सही विचार, सही सिद्धान्त, सही दृष्टिकोण अनुसार देश अगाडि बढ्नुपर्छ भन्ने उहाँको बुझाइ र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो भन्ने बुझ्नुपर्छ।
25: अब अहिलेको अवस्थामा करिब करिब बजेटको कार्यान्वयनतर्फ पनि जानुपर्ने स्थिति छ, रेमिट्यान्स राम्रै तरिकाले भित्रियो यो पछिल्लो 11 महिनामा भन्ने कुरा आएको छ, तर सरकारलाई यति ठूलो जिम्मेवारी छ, तपाईँले आफैले व्यक्तिगत हिसाबले पनि यसो हेर्दाखेरि कतै सरकार चाहिँ आफ्नो ट्र्याकभन्दा बाहिर अलिक बढी ओभर ट्र्याक, ओभर कन्फिडेन्स तर्फ चाहिँ गइरहेको त लाग्दैन? प्रधानमन्त्रीले भने जस्तो गन्तव्यमै गएर रोकिन्छ, ब्रेक लाउँछु भने जस्तो
26: बढेन। दुईटा कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र, राष्ट्रिय स्वतन्त्र पार्टीको व्यवहार, राष्ट्रिय स्वतन्त्र पार्टीका सिद्धान्तलाई कार्यान्वयन गर्ने पक्ष को हो भन्दा अहिलेको सरकार हो। सरकारलाई मनिटरिङ गर्ने संसद हो, सरकारलाई मनिटरिङ गर्ने पार्टी हो। हामी बीचमा 100 दिन हनीमुनको पिरियडमा सरकार रह्यो, त्यसपछि हामी महाधिवेशनको चक्करमा केही दिन रह्यौं, आजसम्म केही चाहँदा नचाहँदा केही तितामिठा कामहरू सरकारका तर्फबाट भए वा भएनन् त्यो चाहिँ आम नागरिक संचार कर्म गर्ने साथीहरूले मूल्याङ्कन गर्ने कुरा हो, तर बिग्रिया केही पनि छैन। अब यो पार्टीले सही दिशा, सही गति, सही सिद्धान्त, सही विचार, सही दृष्टिकोण लिएर हिँड्ने कुरामा निसंकोच तपाईँहरू चाहिँ संचार माध्यमहरूले पनि प्रसारित गर्नुहोला। हामी हरेक सरकारका कदमलाई हामी आफै निहाल्छौ, जुन ठाउँमा सरकार चुक्न आँट्छ त्यो ठाउँमा यो चुक्न आँट्यो है भनेर हामी सरकारलाई दिशा निर्देश गर्छौ। जुन ठाउँमा सरकारले राम्रो गर्दै हुन्छ त्यसमा हामी सरकारका राम्रा कुरामा वाई वाई गर्छौं र सरकारलाई असफल हुनबाट कुनै छुट नदिकन सफलताको शिखरमा पुर्याएर नेपालको राजनीतिक इतिहासमा नयाँ नाम लेखाउने कुरामा हामी अगाडि बढ्छौं। त्यसमा कोही डराउनु पर्दैन, कोही आत्तिनु पर्दैन, कोही निराश हुनु पर्दैन। लोकतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीको मेरुदण्ड हो, गणतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थागत गर्ने चिज हो। संघीयतालाई व्यवस्थित सुदृढ र जनता सुहाउँदो बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त हो, जसलाई हामीले पास गरिसकेका छौं। प्रेस स्वतन्त्रता राष्ट्रिय स्वतन्त्र पार्टीको मेरुदण्ड हो। आफ्नो मेरुदण्डमा बसेर यो देशको भविष्य कोर्नतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ।
25: प्रेस स्वतन्त्रता हो, प्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टी माया गर्छ, तर चाहिँ अब सबै विज्ञापनहरू खोसेर सरकारी संचार माध्यमलाई मात्र दिने काम गर्छ, होइन, संचार माध्यमका अगाडि चाहिँ गाडी तेर्स्याउने काम गर्छ, सकेसम्म मुख बन्द गराउने काम गर्छ, सकेसम्म तर्साउने धम्काउने काम गर्छ। यही हो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रेस स्वतन्त्रता। जाँदा जाँदै
26: राष्ट्रिय स्वतन्त्र पार्टीले कसैलाई तर्साउने, धम्काउने र प्रेस स्वतन्त्रता बोली बन्द गर्ने काम गर्दैन।
25: संचार माध्यम कसरी पालिने, अब रेडियोहरू कसरी पालिने, टिभीहरू कसरी पालिने, सरकारी विज्ञापनहरू किन खोस्या भन्ने पनि त आवाज छ नि त, होइन?
26: सुन्नुहोस्, विज्ञापनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी या सरकारको धारणा भन्ने बुझ्नु हुँदैन। कसरी चाहिँ मीडिया क्षेत्रलाई जगाउने, सक्षम बनाउने, योग्य बनाउने, स्थापित गर्ने भन्ने सन्दर्भमा सरकारका तर्फबाट, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अवरात्र विचार विमर्श भइराखेका छन्। नेपालको प्रेस जगत बाँच्दा मात्रै लोकतन्त्र बाँच्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पुग्या छ, र संचार कर्मीहरूलाई बाँच्न सक्ने र यो देशमा संचार कर्म गर्ने व्यक्तिहरूका लागि अवसरको खोजीमा राष्ट्रिय स्वतन्त्र पार्टी केही दिनमा नै नयाँ नीतिहरू लिएर आउँछ।
25: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यज्ञमणी नेउपानेजी, नमस्कार।
26: धन्यवाद।
25: आउनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, अधिवक्ता, कानूनका जानकार यज्ञमणी नेउपाने, आदरणीय श्रोता। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी। बीमाको क्षेत्रमा विश्व
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
2: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
3: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
2: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
2: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
2: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
2: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0585-63-175, 98-560-63-175।
5: असारको 25 गते जुन 1:45 काठमाडौँको त्रिपुरी श्री श्री राधा बिहारी भएको जुन गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए र त्यस पश्चात उहाँको 26 गते चाहिँ उहाँको डेथ भएको थियो र त्यसपछि त्यसपछि जुन किसिमको घटनाक्रमहरू जारी रह्यो सरकार पक्ष र हामी पछि चाहिँ एउटा विभिन्न आन्दोलनका कार्यक्रमहरू र त्यसपछि भएको सहमतिको आधारमा म तपाईँलाई भन्न गइरहेको छु। सबैभन्दा पहिला यो राइड सेयरिङ सेक्टरमा यस्तो घटना घटेको यो पहिलो घटना हो होइन। अहिले पनि नेपालमा 1,25,000 राइड सेयरिङहरू छन् होइन। उहाँहरूको पात्र चाहिँ गणेश नेपाली हुनुहुन्थ्यो। धेरैले के छ भने एउटा सामान्य नागरिकले आत्मदाह गर्यो भन्ने विषयमा जुन बाहिर टिका टिप्पणी आइरहेको छ त्योभन्दा पनि के छ भने लाखौं युवाहरू चाहिँ रोजगारीको अभावमा विदेशिएका छन् र नेपालमै पनि लाखौं युवाहरू चाहिँ रोजगारीको अभावमा चाहिँ विभिन्न पेसाहरू गरेका छन्। त्यो मध्येको एउटा पात्र चाहिँ गणेश नेपाली हो जसले 10,00,000 तपाईँको प्रयोगकर्ताहरू छन् राइड सेयरिङमा। यसलाई चाहिँ उहाँहरूले चाहिँ जुन सेवा दिइरहनु भएको थियो होइन त्यसको काठमाडौँ महानगरपालिकाको एउटा प्रहरी वित्त कर्मचारीसँग उहाँको चाहिँ भनाभन भइसकेपछि त्यस पश्चात उहाँले त्यो एउटा निर्णय लिनुभयो। त्यो आफैमा डर लाग्दो र एउटा राज्य प्रतिदर्शीको एउटा प्रश्न पनि रहेको छ होइन। र तपाईँले कुरा गर्नुभयो सहमतिको कुराहरू गर्दाखेरि राज्यको विशेष गरी त्रिपक्षीय सहमति भएको त्यसमा नेपाल सरकारको तर्फबाट काठमाडौँ महानगरपालिकाको जिल्ला प्रहरी विशेष गरी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाको चाहिँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र विशेष गरी दोस्रो पक्षमा चाहिँ पीड़ित परिवार तथा बाटा समिति बीच एउटा त्रिपक्षीय चाहिँ सहमति भएको छ। त्यसमा चाहिँ 9 बुधे हामीले सहमति गरेका छौँ होइन। त्यसको सहमतिका पनि 9 बुधाहरू बाहिर पनि फ्रास भइसकेको छ। त्यसमध्ये म तपाईँलाई भन्न पनि गइरहेको छु होइन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज रेन्ज युनिट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। लगातारको ठूलो वर्षापछि नारायणघाट मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरोध भएको छ। हिजो बेलुका जिल्ला प्रशासन कार्य चितौंले सूचना निकालेर काठमाडौँ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रूपन्देही नवलप्रासी लगायत पश्चिम क्षेत्रबाट काठमाडौँको लागि छुट्ने यात्रुलाई चितौनभन्दा अगाडि नबढ़न अनुरोध गरेको हो। निरन्तरको पानीका कारण मुगलिन नारायणघाट सड़क खण्डको विभिन्न ठाउँमा पैठो लगायत माथिबाट लेदो खसेर सड़क अवरूद्ध हुँदा बीच बाटोमा अलपत्र परेको एम्बुलेन्स लगायत अन्य गाड़ीहरूलाई पैह्रो हटाई गन्तव्यतर्फ पठाउने कार्य भइरहेको छ। पैह्रोको जोखिम कायमै रहेकोले जिल्ला प्रशासन कार्य चितौनबाट कुनै पनि थप गाड़ीहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्म आवागमनमा रोक लगाएको जानकारी दिएको छ। वर्षा र पैह्रोले जोखिम बढ़ेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ। सवारी साधनहरू बस पार्क लगायतका क्षेत्रमा होल्ड गरिएको छ। नागडुङ्गा साँगा फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको हो। वर्षा कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो। आज बिहान पनि गाड़ीहरू छाड़िएको उपत्यका ट्राफिक प्रहरीकारले रामसापातका इन्स्पेक्टर किरण घिमिरे घिमिरेका अनुसार नागडुङ्गा मुगलिन नारायणघाट आउजाउ गर्न सवारी साधनलाई रोक लगाइएको छ। चितौनको केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आउजावत बन्द छ। बीपी राजमार्गको रूसी खोलामा बहाव पढ़ेको, मंगलटारमा लेतोसहितको पहिरो भएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको जनाइएको छ।

राजधानीका विभिन्न संचार गृह तथा दलका नेताको घर अगाडि पहिचान नखुलेका सोहोर साधन शंकास्पद रूपमा पार गरिएपछि उत्पन्न भएको घटनाले राजनैतिक सुरक्षा तथा संचार क्षेत्रको ध्यान तानेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ती सवारी साधनबाट कुनै सुरक्षा जोखिम वा विस्फोटक पदार्थ फेला नपरेको जनाएको भए पनि सवारी किन संचार गृहलाई लक्ष्य गरी पार गरियो भन्ने विषयमा अनुसन्धान जारी राखेको छ। प्रहरीको अनुसार कान्तिपुर पब्लिकेशन, हिमालय टेलिभिजन, अनलाइन खबर लगायतका संचार गृह र कांग्रेस सभापति गगन थापाको निवास अगाडि पार गरिएका सवारी साधनमध्ये एउटा गाड़ी खरिद भएको पाँच दिनभित्रै त्यहाँ ल्याइएको खुलेको छ भने अन्य दुई सवारी निजी प्रयोजनका रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनामा प्रयोग भएका सबै सवारीका धनी तथा चालकसँग सोधपूछ भइरहेको र उनीहरूको गतिविधि समेत विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। घटनामा कुनै आपराधिक उद्देश्य थियो वा सामान्य संयोग मात्र थियो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ। घटनापछि नेपाल पत्रकार महासंघले संचार गृह लक्षित गतिविधिले पत्रकार र संचार संस्थाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। महासंघले राज्यलाई प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन संचारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घटनाको कड़ा भर्सना गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा संचार माध्यममाथि मनोवैज्ञानिक दबाव सिर्जना गर्ने वा स्वतन्त्र पत्रकारितालाई प्रभावित पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गरिएको छ। राष्ट्रपतिले नेपाल सरकार, गृह मन्त्रालय तथा सुरक्षा निकायलाई घटनाको तत्काल निष्पक्ष र तथ्यपरक अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान गरेर कानूनी कार्यवाही गर्न आग्रह गरेको छ। पोखरा 12 स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र राणावटलाई बाल यौन दुर्व्यवहारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र पासवानका अनुसार राणाभाटलाई पक्राउ गरी थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिएको छ। हाल उहाँ प्रहरी हिरासतमा रहेको जनाइएको छ। घटनाबारे अनुसन्धान जारी छ। स्थानीयका अनुसार राणाभाट करिब 10 वर्षदेखि उक्त विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत हुनुहुन्छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार भन्दा पनि उहाँ राजनैतिक गतिविधिमा बढ़ी सक्रिय रहने गरेको आरोप स्थानीयवासीले लगाउने गरेका छन्। यद्यपि यस सम्बन्धमा राणाभाट वा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। बागलुङमा घरको पर्खाल भत्काउँदा एक बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका 2 सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडीगार गाउँपालिका 5 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुद्धिबैङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो। पर्खाले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुद्धिबैङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उहाँको भनाई छ। अविरल वर्षपछि आएको बाढ़ी र पहिरो कारण आइतबारदेखि अवरूद्ध भएको काशीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क खण्ड सोमबार साँझदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। अन्नपूर्ण गाउँपालिका 8 स्थित स्याउली बजार क्षेत्रमा गएको पहिरो हटाएर वैकल्पिक मार्ग निर्माण गरेपछि सड़कमा सवारी साधन सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिका सुरक्षा निकाय स्थानीयवासी तथा डोजरको प्रयोगबाट संयुक्त रूपमा सड़क खुलाइएको हो। सड़क सञ्चालनमा आएसँगै आइतबारदेखि घान्द्रुक क्षेत्रमा रोकिएका 15 भन्दा बढ़ी सवारी साधन हिजो साँझ पोखरातर्फ आएका छन्। पोखरा र बिरेठाँटीबाट घान्द्रुकतर्फ पनि सवारी आगमन सुचारू गरिएको छ। अध्यक्ष केसीका अनुसार स्याउली बजार क्षेत्रमा समेत सञ्चालनमा आएको छ। यद्यपि निरन्तर वर्षा भइरहेको र मोदी खोलाको भाव अझै उच्च रहेकाले सड़क पूर्ण रूपमा सुरक्षित भन्ने नरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजना कालीगण्डी करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा हिजो लेदुसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सड़क अवरूद्ध भएको छ। पहिरोबाट सड़कमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालनमा समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ। पोखराको कालिका चोकमा बहुमूल्य वस्तु भन्दै सेतो ढुङ्गा देखाएर ठगी गर्ने 6 जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले सेतो टल्किने वस्तुलाई बहुमूल्य धातु भनी सर्वसाधारणलाई प्रलोभनमा पारेको जनाएको छ। जिल्ला प्रहरीकाले कास्कीको टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो। पक्राउ परेमा पर्वत म्याग्दी र कास्कीका नागरिक छन्। प्रहरीले उनीहरू बस्ने डेरा र शरीर खन्तलासी गर्दा विभिन्न वस्तु बरामद गरेको छ, जसमा सेतो टल्किने क्रिस्टल जस्तो देखिने एक थान वस्तु फेला परेको छ। यस्तै काठको फोल्डिङबाट एक थान र 6 फिट 5 इन्च लामो केबल सहितको एक थान चार्जर पनि बरामद गरेको छ। उनीहरूका साथबाट 6 थान मोबाइल फोन समेत बरामद गरेको छ। पक्राउ परेमा पर्वतको फलिवास 5 घर भएका 35 वर्षका राजन विक हुनुहुन्छ। सोही ठाउँकी 27 वर्षकी रोशनी विक र 69 वर्षकी बाटुली भनी खगिसा र कामिला पनि प्रहरीले पक्राउ गरेको छ। म्याग्दी मालिका 4 घर भई हाल पोखरा 26 बस्ने 51 वर्षका दिलबहादुर बुढा मगर पनि पक्राउ पर्नुभएको छ। म्याग्दी रघुगंगा 5 घर भई पोखरा 27 अर्चाले बस्ने 29 वर्षका दीपक गोतावे पनि प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। पोखरा 21 घर भई पोखरा 5 मालेपाटन बस्ने 45 वर्षका प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। शुक्लागण्डकीको मुख्य बजार दुलीगौंडा क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित बनाउन पहल शुरू गरिएको छ। शुक्लागण्डकी नगरपालिका नम्बर 4 को कार्यालयको सहयोगमा शुक्लागण्डकी नगर उद्योग वाणी संघ वडा व्यवस्थापन समिति नम्बर 4 ले अस्थायी ट्राफिक प्रहरी पोस्ट भेलचौतरालाई संकेत बोर्ड प्रदान गरेको हो। नालीतर्फको साइडमा पार्किङ गरी बजार र सवारी आवाजातलाई व्यवस्थित बनाउने उद्देश्यले विस्थान संकेत बोर्ड प्रदान गरिएको हो। यस अवसरमा वडा अध्यक्ष राजकुमार वाग्ले राज्यले गरेको लगानीको समर्थन गरी बोर्डको उपयोगलाई बढ़ाउन आग्रह गर्नुभयो। नगर उद्योग वाणी संघका अध्यक्ष समुद्रराम श्रेष्ठले सबैको सामूहिक प्रयासले मात्र बजारलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो। वडा व्यवस्थापन समितिका सभापति बालकृष्ण विकाले बोर्डको रेखदेख गर्न व्यवसायलाई आग्रह गर्नुभयो। कार्यक्रममा नगर उद्योग वाणी संघकी उपमहासचिव बिर्सना श्रेष्ठ, वडा व्यवस्थापन समिति उपसभापति सुबिन श्रेष्ठ, सचिव उपेन्द्रलाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो। सड़कमा छाड़ा छोड़िएका 320 चौपाए व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले व्यवहारिसीपूर्वक स्वतन्त्र छोड़िएका जनावरको उचित संरक्षण गरेको हो। सड़क दुर्घटना हुनबाट जोगाउन जनावरलाई पुष्करणी परोपकार गोकुलधाम गौशाला मार्फत हेरचाह गरिएको छ। प्राप्त दूध र कम्पोस्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम शुरू गरेको छ। महानगरको जनावर उद्धार वाहन मार्फत चौपायलाई पोखरा 14 बाछी बुढेवामा पुर्याएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले जानकारी दिनुभयो। गाई गोरूको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ। गौशालामा गाई गोरू र बाछा बाछी गरी 320 भन्दा बढ़ी चौपाए छन्। गौशाला सञ्चालनको लागि महानगरले वर्षेनी आर्थिक सहयोग दिँदै आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नेपाली भाषाका क्रान्ति नायक तथा आदिकवि भानुभक्त आचार्यलाई राज्यले दिनुपर्ने सम्मान र न्याय अझै दिन नसकेको बताउनु भएको छ। भानु नगरपालिका 4 चुन्दी रंगमा हिजो आयोजित 213 भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भानुभक्तको योगदान अनुसार राज्यबाट पर्याप्त प्राथमिकता नपाएको उल्लेख गर्नुभयो। नेपाली भाषाका क्रान्ति नायक भानुभक्त आचार्यलाई जति न्याय दिनुपर्थ्यो सरकारले त्यति दिन सकेको छैन। उहाँले भन्नुभयो, भानु जयन्तीलाई राष्ट्रिय रूपमा मनाउने विषय पनि संघीय सरकारले अपेक्षा अनुसार न्याय गर्न सकेको छैन। मुख्यमन्त्री पाण्डेले तनहुँबाट निर्वाचित अर्थमन्त्री डाक्टर सोनिम वाग्लेप्रति संकेत गर्दै भानुभक्तको जन्मस्थलको विकासका लागि थप सहयोगको अपेक्षा रहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विकासका आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। भानु 1 र बन्दीपुर 4 जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्दै विकास योजनामा ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्नुभयो। यस्तै मुख्यमन्त्री पाण्डेले प्रदेश अस्पताल गोर्खाको आकस्मिक निरीक्षण गर्नुभएको छ। प्रदेश अस्पतालमा गोर्खाको हिजो निरीक्षण गर्दै अस्पतालबाट प्रभाव भइरहेको स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध सुविधा, देखिएका समस्या तथा सुधार गर्नुपर्ने पछिबारे विस्तृत जानकारी लिनुभएको जनाइएको छ। गण्डकी प्रदेशको नवलप्रासी बर्दघाट सुस्तापूर्व सर्पदंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 को साउनदेखि असारसम्म जिल्लामा मात्रै 670 जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये 25 जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ। तथ्याङ्क अनुसार नवलप्रासी बर्दघाट सुस्तापूर्वमा अघिल्लो आर्थिक वर्ष 81-82 1029 जना सर्पदंशका घटना दर्ता भएका थिए भने 52 जनामा विषालु सर्पदंश भएको थियो। यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ़ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्पदंशका घटना बढ़ी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव
चापाकाईले बताउनुभयो। उहाँको अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबभन्दा प्रभावकारी उपाय हो। गण्डकी प्रदेशमा नवलप्रासी बर्दगार सुस्थ पूर्वपछि चालू आर्थिक वर्षमा तनहुमा 279, कास्कीमा 187, स्याङ्जामा 177, लमजुङमा 93, नेग्दीमा 57, गोर्खामा 46, बागलुङमा 38 र पर्वतमा 16 सर्पदंश घटना दर्ता भएका छन्। मनाङ र मुस्ताङ भने कुनै घटना दर्ता भएका छैनन्। प्रदेश स्तरको तथ्याङ्क हेर्दा पनि सर्पदंश घटना क्रमशः घट्दो देखिएको छ। आर्थिक वर्ष 82-83 गण्डकी प्रदेशभर 1560 जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये 92 जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ। मुस्ताङमा अनुमति बिना लुकेछिपी प्रयोग गरिएको 9 मानव रहित ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ। पछिल्लो 4 वर्षको अवधिमा मुस्ताङमा घुम्न पर्यटकले पर्यटकीय तथा धार्मिक स्थल र निषिद्ध क्षेत्रमा पर्ने उपल मुस्ताङको 2 गाउँपालिकामा ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार आर्थिक वर्ष 79-80 4 थान, आर्थिक वर्ष 80-81 2 थान, 81-82 1 थान र 82-83 2 थान गरी 9 ड्रोन नियन्त्रणमा लिएर थप कार्यवाहीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालयले बेनी जोमसुम सड़क खण्डको मुस्ताङ प्रवेशद्वार मानिने घाँसा क्षेत्रमा समेत ड्रोन क्यामेराबारे सचेत गराउने गरेको छ। जिल्लाभित्र उडान बाहेक जाँचका क्रममा भेटिएमा पनि जफत गरिन्छ। जोमसुम विमानस्थल आसपास तथा अत्यन्तै जोखिम मानिएका क्षेत्रमा समेत ड्रोन उडाउने गरिएपछि एक्यापले स्थानीय समिति मार्फत समेत निगरानी बढ़ाउने गरेको छ। सदरमुकाम जोमसुम आसपासका क्षेत्रमा ड्रोन क्यामेराले हवाई सुरक्षामा समेत गम्भीर असर पर्ने सम्भावना रहेको छ। प्रतिकूल मौसमका कारण पोखरा जोमसुम हवाई सेवा 3 महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षा कारण दृश्य क्षमता भिजिबिलिटी कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रा उडान स्थगित गरिएको हो। जोमसुम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायुसेवा कम्पनी एति एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले सेवा स्थगित गरेका हुन्। उहाँका अनुसार भदौको पहिलो सातादेखि नियमित उडान शुरू गर्ने जानकारी निजी वायुसेवा कम्पनीले दिएका छन्। वर्षाको समयमा खराब मौसमसँगै पर्यटकको चहलपहल समेत घट्ने गरेको छ। जोमसुम एयरलाइन्स कम्पनीले ट्विनेटर जहाज मार्फत यात्रु सरप्रचार गर्दै आएका छन्। अत्याधिक हावाहुरी र प्रतिकूल मौसमका कारण पोखरा जोमसुम उडान सामान्यतया बिहानको समयमा मात्र सञ्चालन हुने गरेको छ। नियमित यात्रुवाहक हवाई सेवा बन्द भए पनि धार्मिक स्थल मुक्तिनाथ मन्दिर र दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने धार्मिक पर्यटक भने आइरहेका छनृ।

0: खेल समाचार नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराती भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीको लागि चार्ली ब्रेजनले, अभिजित बैसी तथा डानियल बिरेलले 41 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। नेपालको जितमा ओपनर कुशल भुट्टेले 105 को शतकीय पारी खेलेको जनाएको छ। भीम सार्कीले 39 रनको योगदान गरे। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन धामीले 4 विकेट लिए भने आरिफ शेखले 3 विकेट लिएको जनाइएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनु। तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य, दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
14: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
17: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाणपत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
14: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
17: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
14: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
17: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
14: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
17: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
14: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585, मोबाइल 98560380385।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
18: मोबाइल 98560055770।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब,
17: मोबाइल 98563439952 र 98066656586।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
23: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
14: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
23: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
23: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
14: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
23: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
22: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
23: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षण।

0: आवार र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565 63 175 98 560 63 175।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656-90-065, मोबाइल 98166-34372।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0656-90-511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
1: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
9: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
2: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656-70-225, मोबाइल 98560-33-878, 98461-658।
2: समय जति कति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
0: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
17: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
19: सम्पर्क 0654142121, मोबाइल 9850635921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: यस यामा।
21: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
22: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
21: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
22: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
21: फोन नम्बर 0614510000,
22: 0614510002, मोबाइल नम्बर 9856084466।
21: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
23: हजुर दान गरौ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुत रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 30 गते मंगलबार, ईस्वी सम्वत 2026 जुलाई 14 तारिक, शक सम्वत 1948, नेपाल सम्वत 1146। सूर्यदेव बिहान 5:18 भयो भने सूर्यास्त साँझ 7:03 हुनेछ। आज असार कृष्ण पक्षको औषधी थिए। कार्यक्रम श्रोतमा आज दिनभरि प्रसारणे कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रधुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 नवभक्ति गीत संगीतहरू, 5:25 5:50 शुक्लागन्तुकी समाचार, 6:00 36 काया कैलन, 36 7:00 नेपाली बहस, 7:20 शुक्लागन्तुकी समाचार, 7:20 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 8:00 तपाईँसँग कार्यक्रम सुखद बिहानी, 8:15 9:00 बिना राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15 10:00 गाम्बीसीको भाका, 10:10 शुक्लागण्डकी समाचार, 10:15 शुक्लागण्डकी, 12:12:15 नेपाल खबर, 12:15 1:00 पब्लिक संगीतहरू, 1:00 लोकगीत संगीत, 2:00 लोक संगीतहरू, 3:00 नेपाल खबर, 3:15 फिल्म गीत संगीतहरू, 4:00 सनातनी गीत संगीतहरू, 5:00 शुक्लागण्डकी समाचार, 5:15 लोक चौधारी, 6:36 नेपाल तपाईँ, 36:00 विभिन्न मधुभाषा गीत संगीतहरू, 7:30 शुक्लागण्डकी समाचार, 7:30 8:00 गीत संगीतहरू, 8:00 8:30 विभिन्न गीत संगीतहरूलाई स्थान दिने गर्छ। 8:45 9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:10 विभिन्न गीत संगीतहरू, 10:10 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यो त थियो दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि हुँदामा अक्षय सूचे चोला लिलु लिलु नयाँ कामहरू प्रारम्भ गर्ने समय छ। मेहनत यतिको फाइदा दिलाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने परिश्रम भने पनि समय निकै फलदायी रहनेछ। सहयोग गर्ने राम्रो साथ दिनेछन्। रोकिएका कामहरू बन्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मेहनतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। वृष राशि, वृष राशिमा अक्षय युवेओ बाबी बुबेबो आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहने अस्वस्थताका बावजूद पनि जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनु पर्ने स्थिति आउला। आश देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम रोकिनेछन्। अरूलाई फाइदा हुने कामहरू सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। मिथुन राशि, मिथुन राशिमा अक्षय काकीको ढङ्ग छकेको रमाइलो दिन छ। रचनात्मक कामहरू प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्ने हौसला प्रदान गर्नेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पञ्चायत अधिकारी स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्कट राशि, कर्कट राशिमा अक्षय डाडी डुडेडो आकस्मिक खर्च बढ्नेछ भने आमदानीका कामहरू कम हुनेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा समझदारी बढ़ने भए देखिएकोले उच्चारका साथ कामहरू लिनु पर्ला। भविष्यका लागि केही वस्तुहरू त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। सिंह राशि, सिंह राशिमा अक्षर मामी मुमे मोटाटी टुटे दैनिक आवश्यकताहरू पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ़ाउने बढ़नाले उत्साह जाग्नेछ। श्रमको उच्च मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फर्को मान्ने समय छ भने छोटो समयमै उपलब्धि हात लागि हुनेछ। रोकिएका कामहरू बन्ने छन् भने जिम्मेवारी समेत बढ्न सक्छ। कन्या राशि, कन्या राशिमा अक्षय टोप पिपु सहर ठपेपो नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनत यसैले लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवस्थाले पछ्याउनेछन् भने दिगो फाइदा हुनेछ। काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरूसँग मिलता बढ्नेछ। समयमा व्यवसायमा सोचेको प्रगति हुनेछ भने कर्मयोगले मान सम्मान समेत दिलाउनेछ। तुला राशि, तुला राशिमा अक्षय रिरुरेरो ताती तुते आफ्नो कमजोरी बाहिरिनाले समस्या पर्ला।
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्तता बढ्नेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले पनि कामहरू बिगार्न सक्छन्। वृश्चिक राशि, वृश्चिक राशिमा सेतो नानी नुनेनु याइयो। परिबन्धले अप्ठ्यारो स्थिति न्यूनता हुन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थ झमेलामा पर्नेछ भने कामका लागि निकै दौड़ गर्नुपर्ला। स्वास्थ्यका लागि बिहानमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने स्वास्थ्यमा कमजोर अनुभूति हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् भने सम्भावना देखिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। धनुराशि, धनुराशि गम्भीर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटै दिन निकै रमाइलो रहनेछ र उत्साहवर्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ भने नयाँ साथीभाइहरू भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइहरू सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको दुविधाले निर्णायक मोड़ लिनेछ। भौतिक साधन जुटाउन सकिनेछ। मकर राशि, मकर राशिमा सर भोज जेखी खुखेको लागि साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बनेछन् भने कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका कामहरू भन्नुका बादै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फर्को मान्न सकिनेछ भने व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत जीवनशैलीमा परिवर्तन आउन सक्छ। कुम्भ राशि, कुम्भ राशिमा सय गुगेको सासी सुसे सोध कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चाउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई बचाउने प्रयास नगर्नुहोला। सम्भावना देखिए पनि उपलब्ध हात पार्न धेरै श्रम गर्नुपर्ला। प्रत्यक्ष नतिजा कमजोर हुने भएकाले अवसर र व्यवधानका बीचमा कर्मयोग अघि बढ्नेछ। अन्तिममा मीन राशि, मीन राशिमा दिदु छ झाँगे दिदु छी छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ भने हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काममा रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र विश्वमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार तथा सानो समस्याहरूले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। भनेर पनि भाग्यमा कर्मविश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि पालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल असार महिनाको 30 गते मंगलबार आज तपाईँ जसले जन्मदिन परेको छ, आज तपाईँ जसले मंगल जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त

यदर्पण नाम्रे श्रमित दाजुभाइ साथी संख्या आउन भन्दा कोही कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँ हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरू कसरी टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसङ्ग गर्ने गर्दछौं। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भनेर भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: होइन यहाँ यति चिसो आवाज कहाँबाट सुनेको
1: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: हस् टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे मा होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840594543
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
12: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
14: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
15: पुन मोबाइल
16: होइन कति पुन मोबाइल भन्दै कराएको
15: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
16: कहाँ छ पुन मोबाइल?
15: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
16: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
15: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
16: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
17: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
18: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
17: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
18: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
17: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
12: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
17: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
19: चिकन ससेज, बब ससेज
17: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
15: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 5 70 0 52 मोबाइल 98 5 60 28 587।
20: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
21: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
16: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
13: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्प पोस्ट चोक।
22: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474।
0: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छ भने
3: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
23: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
24: किन नयाँ किन्न पर्यो
25: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
23: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
25: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
23: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
25: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
27: अर्को महिनामा चाहिँ नेपालीहरूलाई सबैलाई रोजगारी पाउँछ भनेर खोजेको पनि होइन अर्को कुरा के पनि होइन भन्दाखेरि भोलि उहाँहरू आउने बित्तिकै नदी नालाको चाहिँ बाढी आफै रोकिन्छ भने पनि होइन भूकम्प आउँदैन भने ग्यारेन्टी गर्ने भने पनि होइन भन्छ यी सबै कुरा नेचुरल कुरा हुन् नेचुरल प्रोग्रेसका कुराहरूलाई उहाँले क्लेम गर्न पनि मिल्दैन यसका लागि के गर्नु पर्थ्यो होला भन्दाखेरि उहाँहरूले पहिलो 100 दिनमा हामी एउटा खाका बनाउँछौँ हामी सोध्छौँ के गर्ने भनेर कसरी गर्ने भनेर भन्ने हुनु पर्यो यहाँ त उहाँहरूको त्यो 100 जुन बुलेट छ त्यो के गर्ने भन्ने बुलेट हो कसरी गर्ने भन्ने त बुलेट होइन भनेपछि त्यो कसरी गर्ने भन्नेमा चाहिँ ध्यान दिनुपर्नेमा के गर्ने भन्नेको अचिभमेन्ट गएको छ त्यो त उहाँको त्यो वाचापत्रमै थियो नि भनेपछि यो नौलो कुरा भएन र जसरी उहाँहरूले यो 70 आउट अफ 100 पोइन्ट्स हामीले स्कोर गऱ्यौं भन्नुभएको छ 87.2% चाहिँ अचिभ गऱ्यौं भन्नुभएको छ यो कोही कहाँ इन्डिकेट भएको छ मैले त बुझेको छैन अब म कम बुझा पनि हुन सक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन यो कारणले उहाँहरूले अहिले भनिराख्नु भएको यो जुन 100 दिन भनेर उहाँले भनिराख्नु भएको छ यो एउटा नारा हो पहिला पनि भनेको थिएँ मैले नाराले चल्दैन जसरी चुनावी घोषणा पत्रमा उहाँहरूको प्रतिबद्धता चाहिन्छ भनेको थिएँ प्रतिबद्धता होइन यो नारा मात्रै रह्यो त्यो कारणले यो वी आर नट मुभिङ एनीवेयर ह्याप पनि गरिएन
28: कहाँनिर छु कि सरकार
27: सरकार चाहिँ सबैभन्दा ठूलो के भयो भने उसले आशा यति धेरै जगाइदियो यसरी धेरै जगाइदियो र यो 100 पोइन्ट भनेर पपुलर कुराहरू गर्यो नि त्यसले गर्दाखेरि उसले चुक्यो गर्नु के पर्थ्यो भन्दाखेरि हामी आएर चाहिँ यो आजको भोलि नै सबै कुरा फेरिने होइन भनेर समाजलाई कुरा बुझाएर बिस्तारी समाजलाई चाहिएको के रुचि के हो क्षमता के हो भन्ने चिजहरू हेरेर त्यसको मूल्याङ्कन गरेर त्यसका आधारमा योजनाहरू बनाएर अघि बढ्नुपर्ने यहाँ चाहिँ के भयो त भन्दा आउने बित्तिकै हुत्त लाएर एकदम अपेक्षा बढाइदिएर अनि पोलिटिकल कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यो छिरेर सामाजिक कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यहाँ छिरेर प्रायोरिटी त्यतातिर डाइभर्ट भयो कि भन्ने मलाई लागेको छ उहाँहरूको इन्टेन्सन खराब छैन तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन
28: यसमा पनि अलिकति बढी नीतिगत कमजोरी भनेर भन्ने कि कार्यान्वयन क्षमताको अभाव भन्ने कि राजनैतिक प्रशासनिक बनाउन अथवा संरचनागत समस्या केमा अलिकति बढी जोड दिने
27: उहाँहरूलाई के थाहा थियो भन्दाखेरि आउने बित्तिकै भोलि निजामती कर्मचारीको सेट चेन्ज हुँदैन कर्मचारीहरू त्यही नै हो त्यसपछि आएर समाज त्यही नै हो समुदाय त्यही नै हो भन्छ त उहाँहरूले नदेखेको समाज नयाँ लिएर आएर माथिबाट टपक्क टाल्ने त होइन नि त यही समाज, यही कर्मचारी तन्त्र, यही न्यायपालिका, यही व्यवस्थापकीय जिम्मेवारी लिएर बसेका मान्छेहरूबाट काम लगाउनु पर्थ्यो भने उहाँहरूलाई पहिला कन्भिन्स गर्नु पर्थ्यो। उहाँहरूलाई खोइ कन्भिन्स गरेको त आज पनि कति ठाउँमा जाँदा इन्फर्मली हामी बुझ्छौँ होइन, उहाँहरू कन्भिन्स्ड हुनुहुन्न। गभर्मेन्टले गर्न खोजेको के भन्ने नै क्लियर छैन होइन, अनि त्यो क्ल्यारिटी नै नभएको ठाउँमा उहाँहरू डिसिजन लिएर अख्तियारको धाउनुहुन्छ त। जिम्मेवारी पहिला पनि लिँदैन थियो, अहिले पनि लिँदैनन् नि। भनेपछि के हो त भन्दाखेरि यो चाहिँ उहाँहरूको प्रशासनिक क्षमताकोमा भएको कमजोरी हो। उहाँहरू अरूलाई नपत्याउने, जान्नेसँग भनेको अरूलाई नपत्याउने, अरूलाई विश्वास नगर्ने, आफू पनि ढङ्ग नपुग्ने भएपछि त बिग्रिने नै भयो नि। यो त कस्तो भन्दा म्युचुअल हुनु पर्थ्यो। उहाँहरूले आफूले नसकेको ठाउँमा अरूलाई सोध्नु पर्थ्यो, आफूले नजानेको कुराहरूसँग विमर्श गर्नु पर्थ्यो। सबै कुरा मैले नै जानेछु, म मात्रै जान्ने हो भन्ने खालको एटिट्युड देखिएको हो कि कहीँ कहीँ त्यस्तो खालको देख्छु। अब मैले अरू क्षेत्रमा कुरा गरिरहेको छैन, मैले श्रम रोजगारको क्षेत्रमा कुरा गरिरहेको छु। श्रम रोजगारको क्षेत्रमा चाहिँ मैले अहिले भनेका पिक्चर चाहिँ क्लियरली देखिन्छ, उहाँहरूले जानेको छु भन्नुहुन्छ तर ढङ्ग पुगिरहेको छैन।
28: त्यसो भए पर्याप्त गृह कार्य बिना नै यो बनाउन तपाईँले भनेअनुसार अत्याधिक महत्वाकांक्षी कार्यसूचीहरू ल्याइयो र केही निर्णय चाहिँ अत्याधिक यो बनाउन महत्वाकांक्षी सँगसँगै मन्त्री परिषदबाटै भए तर कार्यान्वयन चाहिँ तहसम्म पुगेन भनेर बुझ्न पर्यो।
27: यो कस्तो भने कार्यान्वयन तहमा पुग्न सक्दैन भन्ने कुराको एसेसमेन्ट हामीले गर्न सक्छौँ भने मन्त्री त्यो मन्त्रालयमा बस्ने मान्छेहरूले पनि सक्छन् होला नि त। भनेपछि त्यस्तो डिसिजन, त्यस्तो प्रोभिजन्सहरू, त्यस्ता प्रावधानहरू नै किन ल्याउने जुन कुरा ग्राउण्ड लेभलमा एउटा चाहिँ घरधुरीसम्म पुग्ने गरी जान सक्दैनन्। भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ, उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन, उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ, योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त। उहाँहरू पुरानो कुरा चाहिँ नमान्ने, त्यो पुराना मान्छे चाहिँ नमान्ने, अनि पुरानै चाहिँ सबै कुरा चाहिँ ग्राउण्डमा अनिखेर प्रोग्रेस खोजेर हुन्छ त, हुँदैन नि। त्यो तयारी पुगिरहेको छैन र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ होइन। अब एक दुई ठाउँमा त झन् हामीलाई त नामै तोकेर फलानु फलानुले के गर्छ हामीलाई थाहा छैन भनेर चाहिँ खिसीटिउरी समेत गरिदिनु भयो होइन। अब हामी कसैलाई कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ। हाम्रो काम भनेको के त भन्दा श्रमिकहरूको हक अधिकार संरक्षण हुनुपर्छ। त्यसमा पनि अझ वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म, मभन्दा तल तबकासम्मको मान्छेको जीविको चाहिँ चलिरहेको छ। म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु, 19,16,90,00,00,000 रेमिटेन्स आएको रहेछ पहिलो 10 महिनामा, जुन यो चाहिँ 82-83 पहिलो 10 महिनाको कुरा गरिरहेको छु मैले। अर्को रहेछ 2,57,49,00,00,000 चाहिँ वैशाखमा मात्रै चाहिँ रेमिटेन्स आएको रहेछ। अर्को रेमिटेन्सको चाहिँ यो हेर्ने हो भनेदेखि हामीले रेकर्डमा भएका कुराहरूलाई हामीले यसरी मान्ने हो भने कसरी इन्क्रिज भएछ भन्दा 33% इन्क्रिज भएछ, जुन चाहिँ अहिले झण्डै झण्डै 13.26 बिलियन अमेरिकी डलरको रेन्जमा पुग्न लागेछ। राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन। त्यसै गरी अर्को के छ त भन्दाखेरि 37,04,55,00,00,000 चाहिँ फरेन एक्सचेन्ज चाहिँ रिजर्भ छ भन्छ होइन। अनि त्यसपछि यो चाहिँ वैशाखसम्मको तथ्याङ्क मैले हेरेर लिएर आएको हो। अर्को यो चाहिँ 24.19 चाहिँ युएसडी बिलियन युएस डलरको कुरा हो यो है। अर्को 729,28,00,00,000 चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे। त्यसै गरी 863,56,00,00,000 चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरिदिएर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि। उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वात्त बढ्यो जस्तो लाग्यो जस्तो लाग्यो, होइन। यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ। त्यहाँतिर ध्यान नदिएका कारणले गर्दाखेरि यो बढिरह्यो। यसलाई पैसा आयो भनेर खुसी हुने एउटा ठाउँमा होला, अर्कोतिर के बुझ्नु पर्यो भन्दाखेरि यो निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराखेका छ, उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने होइन। यो कुरा चाहिँ अलिकति राम्रोसँग चित्त बुझ्दो तरिकाले यहाँ आइराखेको छैन। अब रेमिटेन्स इन्फ्लोको हामीले कुरा गर्छौँ, रेमिटेन्सलाई नै एकदम सेन्टरमा राखेर सधैँ कुरा भइराख्या भएर मैले त्यहीबाट कुरा गरेको। हाम्रो आजको अर्थतन्त्रको लगभग एक तिहाई भनेर कुरा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो। अब त्यो एक तिहाईको अर्थतन्त्रको प्रोडक्टिभिटी, अब सरप्लसलाई त हामीले के प्रोडक्टिभ मान्न मिल्दैन, त्यो सरप्लस बस्या चिज हो, भोलि डलरको भाव बढ्यो भनेदेखि त्यति बेलामा त्यहाँबाट नाफा ल्याउँला भन्ने कुरा मात्रै रहला, तर त्यसले पनि त पर्चेसिङ क्यापेसिटी त बढाउँदैन नि त। आखिर किन्ने नेपालभित्रको प्रडक्ट होइन, किन्ने बाहिरकै प्रडक्ट भएपछि अमेरिकी डलरै तिरेर किन्नु पर्ला, भनेपछि त्यो पैसा त आखिर त्यतिको ठूलो भ्याल्युमा त जाँदैन। त होला भोलि इन्डियन करेन्सीमा हामीले किन्यौँ भनेदेखि अमेरिकन करेन्सी चाहिँ हामीसँग रिजर्भ हुँदाखेरि अलिकति त्यो फरेक्सले गर्दाखेरि अलिकति फाइदा होला, तर त्यसले कति नै लाभ होला र भनेपछि रेमिटेन्स आयो भनेर मख परेको चाहिँ अलिकति नसुहाएको पो हो कि होइन? रेमिटेन्स बढ्नु भनेको त मान्छे बाहिर जान नछोड्नु पनि होला नि त, त्यतातिर चाहिँ हेर्नु पो पर्ने हो कि? हामी रोजगारी सिर्जना गर्ने भनेका छौँ, आजको मितिसम्म बल्ल बल्ल दुई चार चरणमा चाहिँ यो निजी क्षेत्र र उद्योग व्यवसायीहरूसँग बल्ल बल्ल सय दिनको दौरानमा छलफल भएको देखियो, भनेपछि त्यसले कति उहाँहरूलाई ऊर्जा दियो होला, कतिले इन्भेस्टमेन्ट प्लान गर्नुभयो होला। अब योभन्दा अगाडिका कुराहरूमा जसरी भए, करप्सनका कुराहरू भए, के भए, अब एउटै इक्जाम्पलै दिएर हेर्नु, जस्तो यो पासपोर्ट छपाईको कुरामा हामीले त यहाँ एउटा प्राइभेट कम्पनीलाई मात्रै चाहिँ रिलेसन बिगारेनौ नि, यसले त हाम्रो द्विपक्षीय रिलेसन दो त्यो सम्बन्धमा समेत प्रश्न उठ्यो नि जर्मनीको कुरामा। भनेपछि यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेर अनि हामी फरेन इन्भेस्टमेन्ट आउँछ, हाम्रो रेमिटेन्सबाट सदुपयोग गर्छौँ, उद्योग धन्दा खोल्छौँ भनेर खुसी हुने अवस्थामा म चाहिँ छैन।
28: यो वैदेशिक रोजगारीको पाटोलाई मैले एकछिन दोस्रो खण्डमा मैले जोड्छु भनेको थिएँ, तपाईँले प्रसङ्ग रेमिटेन्सको जोडिहाल्नुभयो। एउटा नागरिक भइकन खोजे अनुसारको रोजगारी र रोजगारी पाए पनि चाहे अनुसारको पारिश्रमिक नभएका कारण व्यवस्थित रूपमा तिमी विदेश जाउन भनेर भन्ने सरकारले हो नि, अनि अर्को पाटो भनेको विदेश जाने जुन चरण छ, प्रक्रिया छ, सुरुदेखि अन्तिमसम्म ठगिनु पर्ने श्रमिकहरू, नागरिक व्यक्ति, राज्यले के भन्छ, दोषी श्रमिकहरूलाई लगाउँछ नि त, तिमीहरूलाई नजाऊ भनेको हो भन्छ नि त, फेरि विदेश जान्छ, दुःख पाउँछ, अब भने अनुसारको यहाँ सिप सिकेर सिप सिकाएको छ भन्छ सरकारले, सिप सिकेको विदेशमा गएर काम लाग्दैन, वहाँ गएर दुःख पाउँछ, भने अनुसारको जागिर पाउँदैन, कम तलबमा काम गर्नुपर्ने हुन्छ, कति हुन्छ जे होस् यहाँ जति हुनुपर्ने हो भन्ने चाहिँ भनिन्छ, त्यो अनुसार त्यहाँ उसले पाएको हुँदैन, मेहनत गरेर कमाएको पैसा परिवार पाल्नुपर्छ, रेमिटेन्सको रूपमा देशलाई पठाउँछ, अनि त्यही पैसाबाट सरकारलाई कर पनि तिरेको हुन्छ उसले, त्यहाँबाट पनि कटौती भएर सरकारले गइरहेको हुन्छ, अनि त्यही श्रमिकले मलाई समस्यामा परे, म समस्यामा छु, लौन उद्धार गरिदेऊ न सरकार भन्दाखेरि चाहिँ एक वर्ष होइन, दुई वर्ष होइन, वर्षौँसम्म चाहिँ त्यो सुनिँदैन क्या, त्यो समस्या छ, खै त के गर्यो त अनि वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले यो तीन महिना चार महिनाको
27: वैदेशिक रोजगारीको क्षेत्रमा मिटिङ गर्यो, धेरैजनालाई बोलायो, मल्टी स्टेक होल्डर कन्सल्टेसन भन्यो, बारम्बार अब विभिन्न समूहसँग छलफल गर्यो, तर छलफल पनि कसरी गर्यो भन्दाखेरि हाँसोड लाग्दो कुरो, न एजेन्डा सेट छ, न ओरिएन्टेसन, यो ओरिएन्टेसनको लागि हामी तपाईँहरूलाई बोलाउँदैछौँ भन्यो, न के गर्यो, विज्ञहरूसँग छलफल बनाएको छ, व्यवसायहरूसँग छलफल बनाएको छ, छलफल गर्यो, तर त्यसको निष्कर्ष के भन्ने पनि छैन। हामीसँग रोड म्याप, मैले अघि नै भने नि हामी योजना बिना दौडिरहेका छ क्या, मैले अघि नै पनि भने, फेरि यो डिस्क्लेमर चाहिँ मैले अरू क्षेत्रमा क्लेम गर्न सकिरहेको छैन, तर श्रम रोजगार क्षेत्रमा चाहिँ यो हुँदै भएको छैन कि, केही पनि भएन, अब यो सय दिन त भयो नि भर्खर भनेर भन्ने त्यो बहाना दिएर भएन, उहाँले सय दिनमा यो गर्छु भनेर क्लेम त उहाँहरूले नै गर्नुभयो नि, हामीले मागे त होइन नि त, उहाँहरूले मागेको क्लेम अनुसार त काम हुनु पर्थ्यो नि त, त्यो पनि भएन, भनेपछि अहिले वैदेशिक रोजगारी उहाँहरूको प्राथमिकतामा परेन, वैदेशिक रोजगारी भन्दा पनि उहाँहरू चाहिँ यहाँ भर्ना प्रक्रिया र भर्नाको चरणमा हुने कुराहरू व्यवसायमा मात्र फोकस्ड हुनुभयो। हामीले कि रेमिटेन्सको कुरा गर्यौं कि भर्ना प्रक्रियाको कुरा गर्यौं, भर्ना प्रक्रिया र रेमिटेन्स भन्दा बाहिर सामाजिक आर्थिक रूपमा मानवीय रूपमा चाहिँ श्रमिकहरू हुँदैनन्, त्यसको विषयमा कुराकानी एक थपा केही पनि भएन, यो चाहिँ राम्रो भएन। वैदेशिक रोजगारीमा उहाँहरूले केही पनि काम गर्नु भएन, शून्य काम भयो, अब मिटिङलाई काम मान्ने हो भने ल 10% मानौ, तर 90% त उहाँहरूले केही पनि गर्नुभएको छैन, हुन त समस्या पनि छ किनभने मन्त्री नै दुईटा हुनुभयो, किन त्यो कारणले पनि केही कुरामा इम्पेक्ट भयो होला, अलिकति अप्ठ्यारो पर्यो होला, तर त्यसले उहाँहरूलाई एक्सक्युज दिँदैन, किनभने हामी योभन्दा अगाडिका सरकारमा छैनौ नि त, उहाँहरूले नै भनेको जस्तो फरक सरकारमा हुनुहुन्छ भने उहाँहरूले त त्यो त निरन्तर गर्नुभयो होला, अफिसियल डकुमेन्ट्सहरू होला, उहाँहरूको इन्स्टिट्युसनल मेमोरी होला, के होला, त्योलाई त कन्टिन्यू गर्नुभयो होला नि त। भनेपछि त्यो एक्सक्युज उहाँहरूलाई दिन मिल्दैन। अरूको पहिलाकालाई गाली गरेर 35 वर्षसम्म के भयो भन्ने कति ठाउँमा देख्छु कि मैले कहिले कहिले साथीहरूलाई भन्दा अलि चित्त बुझेन भन्ने कुराहरू गर्दा 35 वर्ष के गरेको थियो त भन्नुहुन्छ। त्यो 35 वर्ष नगरेको भएर त उहाँहरूलाई बोलाएको त, अब गरेर देखाउनु पर्यो नि त, ल देखाउने भनेर आजको भोलिमै जादु गर्नुहोस् भनेको होइन, तर ल म 1 वर्षमा यो चाहिँ यसरी

0: फ्री अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
2: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
1: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
1: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा प्रवासन विज्ञ निलाम्बर बडासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
3: तपाईँको वैदेशिक रोजगारीमा गएका श्रमिकहरू कति छन् भनेर यो तथ्याङ्क कार्यालयले 23-24 लाख भनेर देखाउँछ, तर वास्तविक होइन। अब त्यो एनजिओ आईएनजिओ 40 लाख 50 लाख 70 लाखसम्म मान्छे बाहिर छन्, वैदेशिक रोजगारीमा छन् भनेर भनिएको हुन्छ। अर्को भनेको अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने पनि यकिन छैन, अनि औपचारिक क्षेत्रको त अलिकति 4-5 लाख भनेर चाहिँ देखाइरहेको छ, त्यो पनि ठ्याक्कै छैन। एउटा कुरा, सरकारसँग तथ्याङ्क छैन, तथ्याङ्क बिना बनेको नीति कस्तो बन्ने हो र यसले चाहिँ कस्तो समस्या निकाल्छ?
4: अब हामीसँग एउटा चाहिँ के भन्दाखेरि, यो तथ्याङ्कको कुरामा धेरै भयो क्या। मैले काम सुरु गरेको आजभन्दा 20 वर्ष अगाडि श्रम रोजगार क्षेत्रमा काम गर्न सुरु गरेँ, त्यति बेला नै हामी तथ्याङ्क छैन भनिराखेका, अहिले पनि हामी तथ्याङ्क छैन भनिरहेका छौँ। भनेपछि यो 20 वर्ष चाहिँ हामीले तथ्याङ्कको कुरा चाहिँ के पनि अगाडि बढेन त भने, यो होइन। हामीले के गर्यौँ भन्दा तथ्याङ्क नभएको होइन, त्यो तथ्याङ्कलाई हामीले व्यवस्थित गर्न नसकेको हो। हामी तथ्याङ्क व्यवस्थित गर्ने काममा अगाडि नबढ्ने, अनि तथ्याङ्क भएन भनेर चाहिँ हात बाँधेर मसँग केही पनि छैन प्लान कसरी गर्ने भनेर त हुँदैन। अब केही गरी हामीसँग युएईमा भएको, मैले एक्जाम्पलको लागि भनेको, युएईमा भएको नेपाली पपुलेसनको हामीसँग तथ्याङ्क छैन भने संयुक्त अरब इमिरेट्सको सरकारसँग त होला त, माग्न त सकिएला त, मागौं न त। त्यो चाहिँ कहिले पनि पहल नगर्ने, अनि हामीसँग तथ्याङ्क भएन भनेर त कहिलेसम्म हुन्छ र? यसरी हुँदैन। हामीले सेग्रिगेटेड त्यो डेटा माग्न सक्छौँ उहाँहरूसँग, जस्तो कतिजना टुरिस्ट भिसामा आउनुभयो, कतिजनाले लेबर अप्रुभल लिनुभएको छ, त्यहाँको लेबर अप्रुभल लिनुभएको छ भनेर लियो भने त हामीसँग भएको तथ्याङ्क र त्यहाँको तथ्याङ्क मिलाएर हेऱ्यो भने त सकिन्छ त। हामी एउटा एनजिओले गर्न सक्ने कुरा पनि सरकारले गर्न सक्दैन र स्केल पो ठुलो गर्नु पर्या हो त। अनि कतिवटा ठाउँमा त त्यो डेटा ओभरल्याप पनि छ, त्यो डेटा ओभरल्याप छ भनेदेखि एकीकृत एउटा व्यवस्थापन गर्नु पर्यो। यो नगरिकन हामीले तथ्याङ्क छैन मात्र भनिराखेका छौँ, तथ्याङ्क छ, यसलाई व्यवस्थित नगरेको हो। र अनि अर्को कुरा के हो त भन्दाखेरि, केही गरी हामीले यो

0: योजना गर्दाखेरि तथ्याङ्कको आधारमा नभइकन गरेको थियो भनेदेखि एक पाइला पनि अगाडि बढ्दैन थियो, हामी योजनामा कममा छैनौं। जस्तो उदाहरणको लागि श्रम आप्रवासन नीति जुन आएको छ त्यो नीति तथ्याङ्कको आधारमा बनाएको छ। किन भन्दा हामीसँग एउटा वैदेशिक रोजगारीमा गएको 51-52 सालदेखि रेकर्ड राख्न थालेको श्रम स्वीकृतिको डेटा छ, त्यो डेटामा हामीले एज्युम्ड रेकर्ड राख्न सक्छौँ। जस्तो कतिजना वार्षिक रूपमा फर्किनुहुन्छ, ट्रेन्ड त निकाल्न सक्छ, निकाले पनि छ, कतिवटा स्टडीहरू भएको छ, त्यो ल्याएको स्टडीहरूलाई एक ठाउँमा राखेर हेर्ने हो भने हामीसँग डेटा छ, हामी त्यसमा काम नगरेको हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अहिलेको सरकारले त्यहाँतिर त सोचेकै छैन। हजुर योजनाको कुरा गर्नुभएको छ, सोचको कुरा गरिरहेको छु म, योजना त दोस्रो कुरा तेस्रो कुरा हो, पहिलो सोच ल है म अब यसो गर्छु भन्ने हुनु पर्यो नि। साह्रै दिक्क लागेको छ क्या अब त, किन एउटा पनि अपेक्षा थियो यहाँ अब यो के हुन्छ, युथहरू हुनुहुन्छ त्यहाँ टिममा जाँदा पनि युथ छ होइन, त्यो अरू दायाँ बाएको कुरा होइन, एकदम फोकस्ड कुरा गर्नुहुन्छ भनेर चाहिँ एक्सपेक्ट गरेर गइयो, जाँदाखेरि के पनि छैन, उहाँहरूले सबै कुरा जानेछ अरूले केही पनि जानेको छैनन्, सुन्नु खोज्नुहुन्न, भनेपछि यो ग्याप उहाँहरूले क्रिएट गरिराख्नु भएको छ। यो ग्याप धेरै लामो गयो भने अप्ठ्यारो झन् उहाँहरूलाई हो। हामी सबैजना सहयोग गरेर एकैतिर हेरेर श्रमिकको हकितको लागि काम गर्न खोज्यौँ भने तथ्याङ्कले केही अप्ठ्यारो पार्नेवाला छैन। योजना गर्नु पर्यो, सोच राख्नु पर्यो, सोच पहिला ओरिएन्टेसन हुनु पर्यो, सोच हुनु पर्यो, त्यता कतातिर हामी अभिमुख हुने। जस्तो 5 वर्षमा चाहिँ हामी नेपालमै चाहिँ विकल्प सहितको रोजगारी चाहिँ ल्याउँछौँ भन्ने कुरा भइरहेको छ भने त्यो विकल्पका लागि हामीले कतिवटा ग्राउण्ड क्रिएट गर्यौँ, के केमा त कुन कुन सेक्टरमा होइन, उद्योग धन्दा कल कारखाना कति खोल्ने हो, त्यसपछि आएर पर्यटन उद्योगमा कति इन्भेस्ट गर्ने हो, कृषि उद्योगमा कति हो, अनि त्यसपछि अरू चाहिँ स्मल साना तथा घरेलु उद्योगहरू कतिमा हामीले फोकस गर्ने हो भन्ने खालको स्ट्रक्चर्ड कुराहरू आउनु पर्यो नि, त्यो चिज छैन। अनि प्रब्लम त्यहाँनिर हो, त्यो आइसकेपछि नै बल्ल योजनाको कुरा हो। पहिलो चरणमा सोच हुनु पर्यो, दोस्रो चरणमा यो प्लान हुनु पर्यो, र तेस्रो चरणमा बल्ल योजना गर्न सकिएला भने चाहिँ अहिले योजनाभन्दा अगाडि दुईटा काम गरेकै छैन, त्यहाँ आउन बाँकी छ।
1: अब यो आउने भनौँ न 1 वर्ष दिनसम्मको अलिकति कुराकानी गर्दाखेरि यो रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रगति होला भनेर अपेक्षा गर्न सकिन्छ अबको 1 वर्षमा?
0: यो अहिलेकै तालले हो भनेदेखि त यो नेचुरल प्रोग्रेस बाहेक केही पनि हुनेवाला छैन। नेचुरल प्रोग्रेस हुन्छ, त्यो कसैले रोकेर रोकिँदैन नेचुरल प्रोग्रेस, तर त्यो बाहेक इन्टरभिन गरेर हामीले त्यसमा चाहिँ हस्तक्षेपकारी चाहिँ योजनाहरू ल्याएर गर्ने हो भने गर्ने ठाउँ अझै पनि छ। अहिले के देखिन्छ भन्दाखेरि हामीले यसलाई सामान्य वर्षको रूपमा हेर्न हुँदैन। यो भनेको हामीले वैदेशिक रोजगारीमा अफिसियली पठाएको, या अफिसियली पठाएको यसको अर्थ छ, यो गाएको गएको होइन। हामीले नेपालीहरूलाई वैदेशिक रोजगारीमा अफिसियली पठाएको 20 वर्ष भयो, अब सेवा अवधि सकियो, फर्किने बेला भयो, अब प्लान गर्नु पर्यो। अनि खालि उहाँहरू प्रोडक्टिभ युज अफ रेमिटेन्सेस भनेर बसिराख्नु भएको छ, खर्च जहाँसुकै गरे पनि हुन्छ, बरु त्यो खर्च गर्नलाई उहाँहरूले चाहिएको प्रोडक्ट उत्पादनतिर पो ध्यान दिनुपर्ने हो नि त। यसरी हामीले योजना गर्यौं भने अब आउने 3 महिना, यो 3 महिनाले त उहाँहरूलाई दियो होला, दृष्टि दियो होला जस्तो लाग्छ मलाई, हेर्ने सोचको लागि एउटा दृष्टि दियो होला, त्यो दृष्टिले यो सोच बनाएर त्यसको अनुसारले हामीले चाहिँ यो है खाका भनेर त्यो चाहिँ संरचनामा हामीले योजना गर्यो भने अब आउने 6 महिना हामीसँग 3 महिना त्यो बनाउनलाई लाग्छ। यो 3 महिना त सोचमै गयो भइहाल्यो, अब त्यसपछिको 3 महिना हामीले त्यो खाका बनाउनमा लाग्छ, र त्यो 3 महिनामा हामीले खाका बनायौँ भने आगामी 6 महिनामा हामीले रोजगारी सिर्जना गर्न सक्छौ, नसकिने कुरो छैन। किन भन्दा अब हामीले अलिकति यसलाई अर्को आस्पेक्टबाट पनि हेरौँ, वैदेशिक रोजगारीमा नगएको घर छैन भनेपछि वैदेशिक रोजगारीबाट फर्केर आउने पैसा मात्रै होइन, त्यहाँबाट सिप पनि आउला, सांस्कृतिक पुँजी आउला होइन, त्यसपछि मानवीय पुँजीहरू आउला, त्यो पुँजीहरूलाई हामीले युटिलाइज गर्ने प्लान त 3 महिनामा बनाउन सकिन्छ नि त होइन। अब अहिले त धेरै ठाउँको एक्जाम्पल हेरेर हामीले त्यसलाई बनाउन सक्ने अवस्थामा छौँ नि त, फेरि हामीसँग अध्ययनै नभए पनि होइन, त्यत्रो अध्ययनहरू भएका छन्, ती सबै अध्ययनहरूलाई एक ठाउँमा राखेर हेर्न सकिएला, त्यो सबै राखेर हामीले हेर्ने हो र 3 महिनामा चाहिँ वास्तविक रूपमा नारा नगरेर वास्तविक ग्राउण्डमा बसेर व्यावहारिक रूपमा इम्प्लिमेन्टेशन गर्न सकिने खालको योजना 3 महिनामा बनाउन सकियो भने बाँकी 6 महिना हामीले रोजगारी वृद्धिको बाटो देखाउन सक्छौ। त्यसले गर्दा के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल ग्रोथ हुन्छ। किन अझै भन्दा यो जियोमेट्रिक ग्रोथ हुनेवाला होइन, त्यो के अरे यो एक पछि दुई दुई पछि तीनवाला ग्रोथ हुनेवाला छैन रोजगारीको क्षेत्रमा. रोजगारीको क्षेत्रमा यो धेरै मल्टिप्लाइड भएर आउनेवाला छ. किन भन्दा एउटा मान्छेले सामान्य रूपमा एउटा समुदायमा आधारित दिगो रोजगारी सिर्जना गर्न सक्यो भने त्यसले अरू थप रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ. किन भन्दा एउटा मान्छेले केही गरी कृषि उपज बनाउँदैछन् भने कृषि सामग्रीको अर्कोले उत्पादन गर्न सक्छ, आयात गर्न सक्छ, त्यसपछि आएर अर्कोले कृषि सामग्रीको बजारीकरण गर्न सक्छ, कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गर्न सक्छ. कृषिलाई यसरी हेर्न सक्नु पर्यो कि अब कृषि यसले एक्जाम्पल दिएको. त्यसै गरी पर्यटन होला, एउटा पर्यटन उद्योग चल्नको लागि त खालि बाटो बनाइदिएर मात्र त पुग्दैन नि त. हिमालमा फोटो खिचेर मात्रै त पर्यटन हुँदैन, बस्नु खानु पर्ला. बस्नु परिसकेपछि कसैको घरमा घरवास कार्यक्रम चलाउन सकिएला, त्यहाँ घरवास कार्यक्रममा बसिसकेपछि खानु पर्ला, त्यो खानाका लागि त्यहाँ चाहिने तरकारी उत्पादन गर्न सकिएला. यी सबैलाई जोडेर हामीले हेर्न सकियो, त्यो अनुसारको योजना गर्न सकियो भने रोजगारी एक्सपोनेन्सियल ग्रोथ हुन्छ. अहिले हामीले केमा कुरा गरिराखेका छौँ भन्दा खालि हामीले रोजगारीलाई, वैदेशिक रोजगारीलाई यो भर्ना प्रक्रिया र रेमिटेन्स, अनि खेरि इन्टरनल रोजगारीलाई उद्योग धन्दा कल कारखाना चलाउने मात्रै म सोचिराखेका छौँ. त्यसरी होइन, र अलिकति फरक तरिकाले हेर्नुपर्छ.
1: यो अलिकति रोजगारीकै क्षेत्रगत कुराकानी गर्दाखेरि तपाईँले अलिकति कृषिको छनौट दिनुभएको थियो, त्यसमा पनि सरकारले अलिकति बढी जोड दिएको भनेको आइटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ. सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामी गरिरहेका छौँ. कृषि पर्यटन जस्ता क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो, एकद्वार प्रणालीका कुराहरू गरियो, स्टार्टअप फास्ट ट्र्याकका कुराहरू पनि गरिएको छ, यो कार्यान्वयन चाहिँ कहाँ पुग्यो जस्तो लाग्छ तपाईँलाई?
0: एउटा कस्तो भयो भनेदेखि नि, म पशुपति नजिकै जयराईश्वरीमा बस्छु, अनि मलाई चाहिँ यो के अरे सीता पाइलाको लागि चाहिँ एउटा कुनै अफर आयो भने यो म अनामनगरको जागिर छोडेर जान्न क्या. त्यो हेर्नु पर्यो नि, रुचि के छ, त्यहाँको आवश्यकता के छ, उहाँहरूको क्षमता के छ भन्ने छैन, अनि उहाँहरूले सोचेको चाहिँ मात्रै सही हो भनेर गएर त कहाँ पुगिन्छ त. आईटी सेक्टरमा डेभलप हुनुपर्छ, तर त्यो आईटी सेक्टरमा रिलेटेड ह्युमन रिसोर्स हामीसँग त्यो क्यापेसिटीको, त्यो स्किल भएको, त्यो दक्षताका व्यक्तित्वहरू कतिजना हुनुहुन्छ, र हामी कृषिमा आधारित श्रमिकहरूको जनसंख्या कति छ, अन्य व्यवसायहरूमा अन्य क्षेत्रहरूमा क्षेत्रगत रूपमा भएको हाम्रो सिप, हाम्रो दक्षता कस्तो छ भन्ने मूल्याङ्कन नगरिकन आएको कार्यक्रम भएको भएर त्यसले हामीलाई प्रोडक्टिभ रिजल्ट दिँदैन, त्यो प्रोडक्टिभ रिजल्ट दिँदैन. तर यसको अर्थ के होइन त भन्दा हामी त्यतातिर जानु हुँदैन, त्यो गलत भयो भने होइन, त्यो सँगसँगै अरू चिज जुन आउनु पर्थ्यो त्यो आएन भने चाहिँ प्रब्लम हो. त्यो आउनु पर्थ्यो आयो, तर त्यसले जुन सँगसँगै ल्याउनु पर्ने चिजहरू त्यसले ल्याएन. त्यो कारणले गर्दा अहिले मलाई के लाग्छ भन्दाखेरि, नेपालको समग्र रूपमा हेर्ने हो भने, एजुकेशनसँग एकचोटि जोडेर हेर्नुभयो भने, 12 कक्षा पास गरेपछि ब्याचलर्सको भर्ना हुने संख्यामा जुन एब्सेन्ट देखिन्छ, त्यो एब्सेन्ट भनेको वैदेशिक रोजगारी हो. त्यो ग्रुपलाई हामीले क्याटर गर्ने गरी लिएर आउनु पर्ने हो कि ब्याचलर्स पास गरेर मास्टर्स गर्न जान खोजेको पपुलेसनलाई रिटेन्सनको लागि चाहिँ ल्याउने आइटी प्याकेजहरू हो? पपुलेसनको डिमाण्ड के हो? हामीसँग भएको दक्षता, योग्यता, हाम्रो चाहना के हो? मलाई कस्तो खालको रोजगारीको आवश्यकता छ? मेरो दक्षता कहाँनिर पुग्छ? मैले मेरो घर नछोडिकन काम गर्नु पर्यो भने के कस्तो कामहरू गर्न सक्छु भन्ने चिजहरू हेर्नु पर्ला नि त. हामीलाई आजको मितिमा निर्माण क्षेत्रमा कति श्रमिकहरू चाहिन्छन् भन्नेको तथ्याङ्क त भेटिन्छ त. त्यति त गर्नलाई अरू धेरै ठाउँमा जानु पर्यो नि, एउटै अफिसमा गएर एक हप्तामा देऊ भने त दिन्छन् होला निर्माण व्यवसायमा आशंका. त्यहाँ गएर सोधे भइगयो त, उनीहरूलाई कति आवश्यकता छ उनीहरूले भनिदिन्छन् नि. त्यो भएपछि त्यहाँ चाहिने निर्माण जनशक्ति हामीले खोजेर ल्याउने, कहाँबाट ल्याउने, मिलाउने भन्ने कुराको इन्भाइरोमेन्ट क्रिएट गर्ने काम पो सरकारको हो त. त्यो चाहिँ छैन, त्यसरी एकदम सेक्टर वाइज प्लान छैन. अनि हामी के गरिरहेको छौँ त भन्दा, डिजिटल नेपाल भनेर भनिरहेका छौँ. डिजिटल नेपाल हुनको लागि त डिजिटल एप्लायन्सेसहरू युज गर्नको लागि खल्तीमा पैसा पनि हुनु पर्यो नि. 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ, अनि डिजिटल नेपालको सपना देखेर हुन्छ? डेटा फ्री गर्नुहोस् न, अनि त्यसपछि गराउला नि, देखाउला नि सपना त्यसपछि डिजिटल नेपालको. हामी त्यसमा अक्वेन्टेन्ट छैनौँ, हामी त्यसमा अभ्यस्त छैनौँ, हामी जुन प्रविधि प्रयोग गर्न अभ्यस्त छैनौँ त्यो प्रविधिमा जोड दिइराखेका छौँ, र जुन प्रविधि हाम्रो चाहिँ परम्परागत रूपमा चलिआएको छ त्यसलाई चाहिँ हामीले इग्नोर गरिराखेका छौँ, भनेपछि हाम्रो मेलमिलाप त्यहाँनिर नभइरहेको हो। त्यसले गर्दाखेरि यसले प्रोडक्टिभ रिजल्ट दिएन। अब गर्नुपर्ने चाहिँ के हो त, के थियो त भन्दाखेरि हामी सबैलाई सँगै जोडेर लानुपर्थ्यो। कृषिमा आधुनिकीकरण गर्ने भन्यो, तर कृषिमा आधुनिकीकरण गर्नका लागि चाहिँ हामीले फेरि यो के भन्छ यन्त्रहरू किन्नको लागि चाहिँ लामो लाइन बसेर झन्झट बिहोर्नु पर्यो भनेदेखि त मान्छेले फेरि फर्केर त्यही चाँदेर हलो कोदालै गर्ने त हुन् नि, भनेपछि त्यता सहजीकरण गर्नुपर्छ होला नि त, त्यो चाहिँ नगर्ने। अनि हामी केमा कुरा गरिरहेको छौँ भने डिजिटल हुनुपर्छ, अनि यहाँ एप खोलेर चाहिँ अनलाइन अर्डर गर्न सक्छ भनेर ला अब मल पनि एप अनलाइन अर्डर गरेर चाहिँ त्यहाँ बारीसम्म पुर्याइदेऊ न, र तर साथसाथै के पनि गर भन्दा त्यो एप चलाउन नसक्ने मान्छेलाई त्यहाँको कम्युनिटी लिडर्सहरूले एप चलाएर त्यहाँसम्म ल्याउनलाई क्यापेसिटी पनि बिल्ड गरिदेऊ नि त। बनेपा पनौतीमा रोपेर त कर्णालीलाई हुँदैन होला, त्यही भनेको यो स्टन्ट भयो क्या, यस्तो स्टन्टले चल्दैन। जब हामी स्टन्ट गर्छौँ एउटा भिडियोको लागि चाहिँ राइट एङ्गल खोजेर चाहिँ गएर रोपाई गर्छौँ, त्यति बेलासम्म त हाम्रो इन्ट्रेस्ट भनेको रोपाई गर्ने हुँदैन, त्यति बेलासम्म हाम्रो इन्ट्रेस्ट भनेको भिडियोको क्वालिटी हुन्छ। हामीले भिडियोको क्वालिटी खोज्या हो भने ठिकै छ, हामीले कृषिमै चाहिँ विकास खोज्या हो भने त्यो चाहिँदैन। लगभग हाम्रो अहिलेको सिनेरियो भनेको के हो भन्दा उहाँहरूलाई कतिवटा चीजको व्यावहारिक ज्ञान चाहिएको छ, त्यो व्यावहारिक ज्ञान उहाँलाई लिनलाई केही कुराले संकोच भइरहेको छ, किनभने उहाँहरूले गाली गरेका मान्छेहरूलाई फेरि बोलाएर के सोध्नु जस्तो नि लाग्यो होला, तर उहाँहरूको जस्तो जोश, उहाँहरूको जस्तो जाँगर र उहाँहरूको जस्तो जुन अगाडि हेर्न सक्ने क्षमता छ त्यसलाई चाहिँ अनुभव एउटा चीज चाहिँ आवश्यकता छ। उहाँहरूलाई रिसै उठे पनि अनुभव कहीँ न कहीँ चाहिँ युटिलाइज गर्नुभयो भने उहाँहरूले धेरै प्रोग्रेस गर्न सक्नुहुन्छ। कहिले कहीँ हामीले भन्छौँ नि के अरे मन नलागेकोलाई पनि कहिले कहीँ पुज्नुपर्छ भन्छन् नि, अब त्यसरी ल्याइएन भने चाहिँ यो हजुरको प्रश्नमा मैले खासै भित्र पस्नुपर्ने देखिने कि, त्यही भएर
1: त्यो फर्केका व्यक्तिहरूको तपाईँको संस्कृतिको कुरा गर्नुभयो, पुँजीको कुराकानी गर्नुभयो, जनशक्तिको कुराकानी गर्नुभयो, अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ होला? अब सुन्दैन त भनिरहनु भएको छ, अब सुनाउनु त पर्ने हो होइन, कसरी चाहिँ गर्न सक्नुपर्ने हो सरकारले?
0: यसमा चाहिँ के देखिनुपर्छ भन्दाखेरि एउटा क्लियर रोड म्याप देखिनुपर्छ। जस्तो पहिला पहिला रिइन्टिग्रेसनका प्रोग्रामहरू जुन भनिए पुनरेकीकरणका भनेर नि, त्यस्ता खालका कुराहरूले मात्रै हुँदैन। जस्तो हामीले फर्केर आएपछिको सिपहरूको पहिचान गर्ने, त्यसको प्रमाणीकरण गर्ने भन्ने कुरा गर्यौं होइन, तर त्यो खासै टुङ्गोमा पुगेन योभन्दा अगाडिको कुरामा। त्यसपछि आएर हामीले यो के अरे ऋण सहायताका कुराहरू गर्यौं, 10-15 लाखका कुराहरू गर्यौं, सब्सिडाइज लोनको कुराहरू होइन, सहुलियतपूर्ण ऋणका कुराहरू गर्यौं। त्यसपछि आएर हामीले के अरे इन्भेस्टमेन्टका प्लानहरू लिएर आयौं, राष्ट्र ब्याङ्कले बन्डहरू लिएर आयो, त्यसै गरी चाहिँ आईपीओमा उहाँहरूलाई प्रायोरिटी दियो, लगानीका कुराहरू त्यहाँनिर इन्ट्रेस्ट लाग्छ कि भनेर गर्यो। तर यी सबै प्रडक्टहरू जति पनि स्किम्स एन्ड प्रडक्ट्सहरू ल्याए त्यसले किन एट्र्याक्ट गर्न सकेन भन्दाखेरि उहाँहरूको इन्ट्रेस्ट निडसँग छोएन त्यसले। त्यो कारणले के गर्नु पर्यो भन्दा अहिले फर्केर आउँदाखेरि तपाईँ कति वर्ष कहाँ काम गर्नु हो मात्रै होइन, तपाईँको रुचि केमा छ भन्ने पनि हेर्नु पर्यो, सोध्नु पर्यो। अब लास्ट टाइम एउटा वैदेशिक रोजगार बोर्डले फेसिलिटेट गरेर जुन त्यो सहुलियतपूर्ण ऋणको कुराहरू गर्दाखेरि उहाँहरूले पहिला गरेको काम र अहिले उहाँहरूको इन्ट्रेस्ट म्याच नगरेका कारणले ऋण उपलब्ध गराउन सकिएन भन्ने धेरै कुराहरू आएको थियो नि त। हो त्यो कुरालाई अब एड्रेस गर्नु पर्यो नि त होइन, भनेपछि अब हामीले के हेर्नु पर्यो भन्दा अबको पपुलेसन भनेको हाम्रो रिटर्निङ पपुलेसन हो। त्यो रिटर्निङ पपुलेसनलाई हामीले रिटेन गर्न सक्ने, जस्तो 5 वर्षको साइकलमा फर्काउनु भएको छ भने त उहाँहरू यहाँ बस्नुहुन्न, तर 20 वर्षको साइकलमा उहाँहरू फर्किनु भएको छ भने यहाँ बस्ने चान्सेस हुन्छ। अब उहाँहरूको क्यापिटल कति हुन सक्छ, त्यो क्यापिटललाई हामीले कसरी क्यापिटल पुलिङ गर्न सक्छौं? एउटै मान्छेले ल्याएको 5 लाख रुपियाँले त यहाँ व्यवसाय गर्न सक्ने अवस्था छैन, भनेपछि त्यो व्यवसायलाई हामीले कहाँनेरि कुन त्यो सेगमेन्टमा लगेर जोड्न सकिन्छ? हामीले एउटा आइसोलेसनमा चाहिँ त्यो प्रोजेक्ट गरेर हुनेवाला छैन, र लगानी नै कुरा गर्ने हो, जस्तो हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुनै बेलामा उठ्यो होइन, भनेपछि हाइड्रो पावरमा लगानी गरेर मेरो चाहिँ इन्भेस्टमेन्ट रिटर्न हुन्छ भन्नेको ग्यारेन्टी कसले गरिदिने? त्यो चीजहरूको ग्यारेन्टी गर्ने भनेको त सरकारले दिने प्लान्स एन्ड पोलिसिजहरूबाट होला, पोलिसीले देखिनु पर्यो, प्लान योजनामा त्यो कुरोको रिफ्लेक्सन आउनु पर्ने होला होइन, प्रतिबिम्बित हुनु पर्यो, पछि यो चिजहरू त्यहाँबाट देखिनु पर्यो, एउटा मान्छेको कन्फिडेन्स बिल्ड गर्नु पर्यो र उसले आएर कन्फिडेन्स बिल्ड गरिसकेपछि यहाँ उसले आफ्नै फेरि लगानी गर्छ, नेपालमा आएर भोलेन्टियरली लगानी गरेर उसको केही गरी यो फेल भयो भने म छु भन्ने ग्यारेन्टी गर सरकारले दिने त्यति हो, जुन जस्तो आउने मान्छे सबैजनाले फर्केर आएर यहाँ लगानी गरेर गरेका काम त सबै त बिग्रिँदैनन् नि, केही कुरा बिग्रिन्छ होला, त्यो बिग्रिने कुरामा प्राविधिक रूपमा चाहिने हो कि आर्थिक रूपमा चाहिने हो कि के कुरामा चाहिने हो त सहायता, त्यो सहायताका लागि हामी कति तयार छौँ त भनेर बस्नु पर्यो होइन। जस्तो हाम्रो त सेक्टर त डिफ्रेन्ट छ नि त, उद्योग धन्दा खोल्नु पर्यो भनेदेखि एउटा मान्छेले उद्योग धन्दा खोल्नु पर्यो कति अन्डर खानुपर्छ, अहिले वान स्टप सोल्युसन त भनेको छ भन्नु त होइन, तर त्यो रजिस्ट्रेसनमा मात्र वान स्टप भएर भएन, अहिले पनि वान स्टप सोल्युसन त भन्यो तर एउटा सामान्य वैश्य रोजगारीबाट फर्केर आएको मान्छेले कम्पनी खोल्नु पर्यो भनेदेखि त्यो वान स्टप सोल्युसन उपभोग गर्नलाई पनि बिचौलिया राख्नुपर्ने अवस्था छ, त्यो अवस्थाको चाहिँ अन्त्य गर्नु पर्यो कि पहिला, त्यसका लागि प्लान चाहियो, आजको भोलि हुन्छ भनेर एक्सपेक्ट गरिँदैन, तर त्यसका लागि त्यसका तर्फ काम गरिराखेको छ भन्ने अनुभूति पनि त हुनु पर्यो नि। एउटा मान्छेले विदेशबाट फर्केर आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौं, त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी हुन सक्छ, त्यहाँ आउन सक्ने रिस्कहरू के हुन सक्छन्, त्यो रिस्क एसेस गरेर रिस्क एसेसमेन्टको प्लान हुनु पर्यो, त्यसलाई मैले मिटिगेट गर्नलाई, त्यसलाई त्यो जोखिमलाई न्यूनीकरण गर्नका लागि मैले यो ठाउँमा यसरी इन्टरभेन गर्न सक्छु, त्यसका लागि यसको जिम्मेवारी यो हुनसक्छ, अथवा भनौँ स्थानीय तहबाट चाहिँ यसले यतिसम्म गरिदिन सक्ने होइन, अनि प्रदेश सरकारले यो गर्न सक्ने र संघीय सरकारले चाहिँ केन्द्र तहबाट दिन सक्ने कुराहरू, जस्तो ब्याङ्किङ प्रणालीमा चाहिँ उहाँहरूलाई जोड्ने, बजारीकरणमा उहाँहरूलाई जोड्ने, अब केही गरी हाई भ्याल्यू प्रोडक्टहरू छन् होइन, धेरै मूल्य आउने खालका चाहिँ उत्पादनहरू छन् भने त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा जोड दिने कुरामा, त्यो कुराहरूमा चाहिँ केन्द्रीय सरकारले चाहिँ फेसिलिटेट गर्नुपर्ने होला, सहजीकरण गरिदिनुपर्ने होला, यी सबै ब्रोडर म्याप एउटा हामीसँग हुने भयो भने एउटा कुरा चाहिँ के ढुक्क छु म भन्दा, वैदेशिक रोजगारीमा दस पन्ध्र वर्षभन्दा लामो साइकलबाट फर्कनु भएकोहरू विदेश जान चाहनुहुन्न, युरोप अमेरिका जानेको कुरा मैले गरिनँ, उहाँहरू युरोप अमेरिका जानेहरू उतै भासिनलाई जानुहुन्छ, यहाँको बेचेर जानुहोला, तर जो खाडी जानुहुन्छ, जो मलेसिया जानुहुन्छ, जो कोरिया जापान गएर फर्किराख्नु भएको छ, मौरिसस जोर्डन इजरायल गएर आउनु भएको छ, उहाँहरूलाई यहाँ नै व्यवसाय गर्ने एउटा खालको इच्छा देखेको छु। यो मैले अहिले त्यतिकै भनेको होइन, यो लामो समयदेखि मैले काम गरेँ वैदेशिक रोजगारीबाट फर्केर आउनुभएका श्रमिकहरूले खोल्नुभएको संस्थाको अनुभवले, त्यसपछि आएर विभिन्न चरणमा मैले भेटेका श्रमिकहरूसँग गरेका कुराकानीको आधारमा यो कुरा गर्दैछु, उहाँहरूको इन्ट्रेस्ट यहीँ बसेर केही सानोतिनो व्यवसाय गर्ने छ। आजको मितिमा हामी सानोतिनो व्यवसाय गर्नलाई प्रोत्साहित हुने खालको वातावरण बनेको छैन। जस्तो सामान्य एक्जाम्पलको लागि, सड़क पेटीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता मेरो पनि छैन, तर त्यो सड़क पेटीमा व्यवसाय गर्नलाई उहाँहरूलाई नदिनको लागि एउटा निश्चित ठाउँ तोकेर, एउटा निश्चित समय तोकेर, एउटा निश्चित बार तोकेर उहाँहरूलाई व्यवसाय गर्ने ठाउँ त दिन सकिएला त होइन, त्यो वातावरण त बनाइदिनु पर्ला नि त, त्यसले गरिसकेपछि पनि उहाँहरू सड़क पेटी चाहिँ अतिक्रमण गर्न जानु भने त्यसपछि कारवाही गर्नुपर्ने होला नि त। भनेपछि हामी केमा कुरा गर्छौँ भने सड़क पेटी खाली गर्ने नाममा चाहिँ अर्को ठाउँको चाहिँ कुरा गरिराखेका छैनौँ त। भनेपछि व्यवसाय गर्नका लागि हामीसँग आजको मितिमा त्यो सानो व्यवसाय, ठूलो व्यवसायलाई त अलरेडी जहिले पनि ठाउँमै छँदैछ र ठूला व्यवसायले पनि धेरै कम्प्लेन गरेको सुनेको छु, तर सानो व्यवसाय जबसम्म राम्रोसँग चल्दैन तबसम्म त्यसले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउन सक्दैन होइन। जस्तो एक्जाम्पलको लागि, एउटा ठाउँमा जस्तो मानौ अहिले हाँडीगाउँमा यहाँले देख्नुभयो होला, शनिबार बाटो बन्द गरेर एउटा घर छ, एउटा मान्छेले एक हप्ताको लागि आमदानी गर्न सक्ने गरी एउटा व्यवसायको ठाउँ बनाइरहेछ नि त, त्यो त स्थानीय तहबाट स्थानीय सरकारले गरिदिएर बनाइदिएको वातावरणको उपज हो। त्यस्तै खालको चाहिँ हामीले अन्य त्यसलाई अलिकति लार्ज स्केलमा अलिक ठूलो भोल्युममा हामीले गरिदिन सक्ने हो भने, सानोतिनो मैले लगानी गरेर पनि मलाई चाहिँ मेरो जीविकोपार्जन गर्नलाई म सक्षम हुन्छु भन्ने आँट आउँछ नि त, ल तिमी केही भयो तिमीलाई फेरि भोलि व्यवसायमा अलिकति अप्ठ्यारो पर्यो भने म छु भन्ने खालको प्रत्याभूति स्थानीयले होस्, प्रदेशले होस् वा केन्द्र सरकारले होस् दिनु पर्यो नि त। प्राविधिक सहयोग यहाँ पाइन्छ भन्नु पर्यो, आर्थिक सहयोगको लागि हामीसँग भन्नु पर्यो, सब्सिडाइज लोन होला, यहाँ कसैले पनि अनुदान पैसा दान दिएर काम चल्दैन, उहाँहरूलाई बरु लोन दिँदाखेरि उहाँहरू प्रोत्साहित हुनुहुन्छ, किनभने त्यो लोन लिने भयो भने लोनको रिपेमेन्ट हुन्छ अनि उहाँहरूले व्यवसायतिर लाग्नुहुन्छ होला। यस्ता खालका स्किमहरूमा उहाँहरूसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ एउटा मान्छे चाहिँ दर्ता गर्नलाई पाँच ठाउँमा दौडिनु पर्यो भनेदेखि त्यहीँबाट हतोत्साही भएर नगरेको न हो। अब यो एक कदम अगाडि बढ्नु भएको छ, यो एउटा पर्टिकुलर केसमा मात्रै है एक कदम अगाडि बढ्नु भएको छ भने यसलाई अलिकति फेसिलिटेटिभ रोल चाहिँ स्थानीय तहबाट गर्न सकिन्छ कि प्रोडक्ट आइडेन्टिफाई गरेर जस्तो हामीले चाहिँ यो छम्पी भन्दा परतिर दक्षिणकालीको दक्षिण भेगमा जाँदाखेरि नास्पातीको एकदम राम्रो पहिलेदेखि गरिरहेको त्यहाँको नास्पातीलाई चाहिँ बजारीकरण गर्नको लागि अहिलेसम्म भएका प्रयासहरू के छ? ती डोकोमा बोकेर दक्षिणकालीमा जबरजस्ती टुरिस्ट ट्र्याप गरेर बिक्री हुन्छ र त्यसले कति नै लाभ होला र तर त्यसको हामीले अझ प्रतिफल राम्रो लाभ लिनको लागि के गर्न सकिन्छ होला त त्यतातिर ध्यान दिनु पर्यो नि। हामीसँग आजको मितिमा कोल्ड स्टोरेजहरू कति छन् त कृषि उपजको कुरा गर्दा कोल्ड स्टोरेजको नम्बर त हामीसँग एकदम कम छ अनि गोलबेडा खेती चाहिँ गर्नलाई चाहिँ प्रोत्साहित गरेर भयो त भोलि गोलबेडा राम्रो उत्पादन भयो भने अहिले हामीले सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरेजमा राखेर चाहिँ एभरेज रेटमा बेच्न पायो भने त त्यसले त कृषकलाई मुनाफा हुन्छ होला नि त। त्योतर्फको काम गर्नलाई त कृषकको क्षमताले दिँदैन नि त, त्यो त सरकारको क्षमताले गर्नु पर्यो नि त। हो यस्ता खालका वातावरण अहिले बनाइदिएर ल कोल्ड स्टोरेज म बनाउँछु तिमी गोलबेडा खेती गर तिम्रोले एभरेज रेट पाउँछौ एकदम तलको फ्लक्चुएटिङ रेट जानु पर्दैन कहिले तल कहिले एकदम माथि हुँदैन भन्ने खालको ग्यारेन्टी दिन सक्ने खालको वातावरण उसले बनाइदियो भने सरकारले बनाइदियो भने हुन्छ। अर्को कृषि करिडोरको बाहेकको कुराहरू यो कृषिमा धेरै लामो कुरा भयो। सामान्य रूपमा हामीले चाहिँ दैनिक उपभोग्य वस्तुहरू साबुन पेस्ट केमिकलहरूको अहिले कति छ्यास ठेलामा बेचेर हिँड्नेदेखि लिएर सबै देख्छौँ टोयलेट क्लिनरदेखि लिएर त्यो केमिकलहरू आयात गर्नमा हुने कुराहरू समस्याहरू छन् नि त त्यसलाई हामीले कतिको फेसिलिटेट गरिरहेका छौँ त कहाँबाट पाउँछौँ हामीले त्यसको प्रविधि कति हो त्यो ह्याजर्डस काम हो भन्ने कुरा हामीले नबुझिकन जुन पनि ठाउँमा चाहिँ हामीले बालबालिकाहरू पनि खेल्ने ठाउँमा चाहिँ उद्योग बनाएर साना उद्योगको नाममा बनाएर खोलेर छोड्दाखेरि त्यसले हुने ह्याजर्डको कुराहरू हामीले कहिले गर्दैन त्यसबाट त्यो उद्योग धन्दाबाट निस्किने केमिकल्सहरू त्यो बाई प्रोडक्टहरूलाई चाहिँ प्युरिफिकेसन गर्नलाई कसले हेरिदिने रोक्न त हामीले सबै ठाउँमा रोकेका छौँ तर फेसिलिटेट कहाँ कहाँ गरेका छौँ त हो। अब चाहिँ समय केमा ध्यान दिनु पर्यो भन्दा फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो जसले गर्दाखेरि साना उद्योगहरू घरेलु उद्योगहरूको प्रोत्साहन होस् त्यसले चाहिँ लङ टर्ममा इम्प्याक्ट गर्छ नत्र अहिले अहिले जसरी हामीले सोचिरहेछौँ त्यसरी हुँदैन। रिटर्निङ माइग्रेन्ट वर्करले त्यो एक्जाम्पल देख्यो भने हुन्छ र यसका लागि एउटा चाहिँ के हुनु पर्यो भने एउटा वैदेशिक रोजगारीमा जानु अगाडि उसले एउटा सोच बनाउन सकोस् कि म पाँच वर्ष काम गरेर यति पैसा कमाएर यहाँ आएर यो उद्योग गर्छु भन्ने सोच बनाउन सक्ने खालको खाका हुनु पर्यो र के हुनु पर्यो त भन्दा गएको तेस्रो वर्षसम्ममा उसले घरमा पठाएको पैसाबाट यहाँ केही कुरा सुरु भइसकेको हुनु पर्यो त्यो दुई वर्ष उसले यहाँ भइसकेको बेसमा भएकोलाई उसले आएर अपलिफ्ट गर्न सक्ने गरी वातावरण गर्नुपर्छ तर आशा गर्न सकिन्छ किनभने अहिले भर्खर त सय दिनुभयो आशा गरौं न यस्तो जोस जाँगर भएका चाहिँ मन्त्रीज्यूहरू हुनुहुन्छ प्रधानमन्त्री आफै नै त्यस्तो यङ एन्ड एनर्जेटिक हुनुहुन्छ उहाँहरूले चाहनु भने के नहोला र खालि के भन्दाखेरि दुई चारवटा कुराहरू चाहिँ उहाँहरूले ध्यान दिनुपर्ने जस्तो मलाई लाग्छ। के कुरा भन्दा उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो उहाँहरूले अरूले भनेकै मान्नुपर्छ भनेको होइन अरूले भनेको सुन्नु पर्यो एनालाइज गर्नु पर्यो कति कुरा चाहिन्छ कति कुरा चाहिँदैन भन्ने कुरो हेर्नु पर्यो र अनि त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ राम्रो ठाउँमा पुगिन्छ होला र अब आशा चाहिँ म चाहिँ फेरि आशावादी छु।
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
2: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
2: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
1: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98 060 13 425।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवन र धादिङको सड़क खुल्यो, काठमाण्डुमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 अर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। वर्षा र पहिरोका कारण अवरूद्ध धादिङ र चितवनको सड़क बिहानदेखि खुलेको छ। लगातार जसो पानी परेर सड़क अवरूद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाड़ीलाई काठमाण्डुमा रोकेको थियो। अवरूद्ध सड़कको पहिरो पन्छाएसँगै नागडुंगा, मुगलिन, नारायणघाटमा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार बिहान 8 बजेदेखि गाड़ी चल्न थालेका हुन्। यसअघि हिजो बेलुकादेखि मुगलिन नारायणगढ़ सड़क खण्ड पहिरोका कारण अवरूद्ध थियो। आज बिहान मेसिन परिचालन गरी जलविरेसहित विभिन्न ठाउँको पहिरो हटाएसँगै सड़क दुईतर्फिनी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ। यस्तै नागढुंगामा चर्केको सड़क पनि खुलाएको धादिङ प्रहरीले जनाएको छ। अहिले गाड़ीको चाप हुँदा लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। बीपीराज मार्गको रोशी खोला र कान्ति लोकपथ लगायतका ठाउँमा भने लेदो सहितको पहिरो गएकोले गाड़ी चलाउन समस्या छ। फर्पिङ, फाखेल, सिस्नेरी हुँदै हेटौड़ा पुग्ने सड़क पनि बन्द छ। गैराती जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। गैराती पनि बागमती, लुम्बिनी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परेको थियो। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21 अर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। जेठमा मात्र रेमिट्यान्स आप्रवाह 2 खर्ब 3 अर्ब 89 करोड़ रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा विप्रेषण आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ रहेको थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद वित्तीय आय अर्थात खुद ट्रान्सफर 23.21 अर्ब 7 करोड़ पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड़ रहेको थियो। जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 3,67,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 3,55,735 रहेको राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर छन्। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य सूचकहरू रेमिट्यान्स, विदेशी मुद्राको संचिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार बलिया देखिएका हुन्। तर आन्तरिक सूचकतर्फ मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलन लगायतका क्षेत्र पछिल्लो 11 महिनामा निराशाजनक नै छन्। पेट्रोल छर्केर जलेका सर्लाहीको गौडैता नगरपालिका 10 का विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डु ल्याइएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचारको क्रममा गए राति ज्यान गएको हो। मण्डलको आईसीयूमा उपचारको क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाण्डुका अश्विन राउत पनि ज्यान गएको थियो। नेपाल विद्युत प्राधिकरण धरान कारले सुनसरीको जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका बीच सेउती पुल नजिक गैराती जीप दुर्घटना भएको हो। BA1-1651 नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरीकारले सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। दुर्घटनामा चालक धरान 13 बीर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 सुमन आचार्यको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका धरान 20 पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। पर्वत स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकीको बहाव बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिला डुबानमा परेपछि नियमित पूजापाठ र दर्शन तत्कालका लागि बन्द गरिएको छ। शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा छैन। जिल्ला प्रहरीकारले पर्वतले लगातारको वर्षासँगै सेतीबेडी क्षेत्र लगायत विभिन्न खोला तथा नदीमा बाढ़ी पहिरोको जोखिम रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम जुनसुकै बेला आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको प्रहरी निरीक्षक राजन पटेलले बताउनुभयो। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको हो। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान अर्थात ट्रेनिङ निड एसेसमेन्टको आधारमा छनौट गरी उपयुक्त हुने खालको रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले बताउनु भएको छ। अब विदेशको खबर। भारतको पश्चिम क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा 9 कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था AFPले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्म रहने मनसून अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्याण्डफील्ड अर्थात फोहोर विसर्जन विमानस्थलबाट हजारौं टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका 23 व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्याण्डफील्ड अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको खबरमा उल्लेख छ। 14 जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको संचालन र गतिविधि अस्थायी रूपमा रोकिएका छन्। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एलनिनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका हुन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराति 1:15 शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति 1:15 शुरू हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेका हुन्। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 शुरू हुनेछ। चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चितवन र धादिङको सड़क खुल्यो। काठमाण्डुमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

0: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समय
1: शुक्ला गण्डकी एफएम 97.6
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
16: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
19: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी केटी करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TNT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
30: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
31: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
32: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
31: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
33: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
32: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
34: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
33: ओम एम आभूषण सुनचाँदी दोकान।
31: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
1: शुक्ला गण्डकी FM 97.6।
35: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेला पाठ गर्दै
36: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि
0: कार्यक्रम गाउँ बेसीका भाका
2: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रममा आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचाँदी उद्योगले दुलेगौड़ामा रहेको छ। गर्गना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक तत्व डिजाइनका गरगनाहरू, संसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओ मेनाभूषण सुनचाँदी उद्योगमा गएर डुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिर भएको गल्ली र पोखरा दमौली बस रोक्ने ठाउँ त्यो गल्ली एउटै गल्ली हो। त्यो गल्लीबाट तपाईँहरू भित्र छिर्नुभयो भने ओमेन आभूषण सुनचाँदी उद्योग ठ्याक्कै भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिन चाहिँ सक्नुहुनेछ। मन पर्यो भने खरिद गर्न सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी संगीहरूलाई पनि ओमेन आभूषण सुनचाँदी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। बिहानीको समय रहेको छ, हाम्रो यतातिर चाहिँ मजाले पानी परिरहेको छ है। तपाईँहरूकोतिर के कस्तो हुँदैछ, पके पनि पानी परिरहेको छ होला, कतिपय ठाउँमा पानी परेको छ, कतिपय ठाउँमा चाहिँ पानी परेको छैन होइन। त्यही भएर जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै हाम्रो कामहरूमा अगाडि बढ्नु होला। स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो विशेष रूपमा चाहिँ स्वास्थ्यको ख्याल राख्नुहोस् अनि आफ्नो कामहरूमा चाहिँ अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। आज मंगलबारको बसाइमा छौ। मंगलबारको बसाइमा तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छु। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842 72 9011 9206636 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफूलाई मनपर्ने लोकभाका आफ्नै आवाजमा आज चाहिँ गुनगुनाउन सक्नुहुन्छ। विशेष आज तपाईँहरूकै आवाजमा सुमधुर भाकाहरू सुन्ने दिन रहेको छ। फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ। 9842 72 9011 9206636 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। नयाँ नौला खासै केही नै छैन, सदाको जस्तो नै हो मेरो चाहिँ। तपाईँहरूको के कस्तो छ बरू सुनाउन सक्नुहुनेछ फोन मार्फत, अनि सुमधुर भाकाहरू चाहिँ आज गुनगुनाउन सक्नुहुनेछ। जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा चाहिँ तपाईँहरू फोन गरेर आउँदै गर्नुहोला भन्न चाहन्छु है। बर्खा मासको समय छ, खेतीपाती लाउने बेला पनि छ होइन। खेतबारीमा व्यस्त हुनुहुन्छ होला, विशेष चाहिँ खेतमा कतिपय ठाउँमा भर्खर पानी पर्ने खेतहरू रोप्दै हुनुहुन्छ होला होइन। कतिपय ठाउँमा त अब खेतहरू रोपेर पनि अब बारीहरूमा कोदोहरू रोप्ने तर्खरमा हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ होइन, राम्रोसँग गर्नुहोस्। बर्खा मासको समय भनेको एकदमै आतुरी समय हुन्छ है, फुर्सदै हुँदैन। त्यही भएर अलि राम्रोसँग काम गर्नुहोला। घाँसपातहरू पानी परिरहेको छ, पहिरो जाने समस्या हुन्छ होइन, यतिखेर पानी परेर गिलगिरहेको छ माटोहरू। त्यही भएर अलिकति बाटोहरू वरपर हिँड्दाखेरि होइन मेला पारिदिँदै हुनुहुन्छ अथवा घाँसबाट घाँसहरू गर्दै हुनुहुन्छ, विशेष रूपमा त होइन बारीको घाँसहरू काट्दै हुनुहुन्छ अथवा कालाहरू पनि होइन, बारीको काला पनि यतिखेर गिल्केर चाहिँ भक्क भक्क खस्ने हुन्छ टेक्दाखेरि। त्यही भएर अलिकति ध्यान पुर्याएर चाहिँ आफ्नो कामहरू गर्नुहोला, यात्रा गर्दै हुनुहुन्छ भने पनि राम्रोसँग गर्नुहोला भन्न चाहन्छु। र यति बेलाको क्रममा भने म तपाईँको माझमा एउटा सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्न सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा चाहिँ म एउटा सुमधुर पानी परेको छ होइन, विशेष त पानीसँगै सम्बन्धित सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु। तपाईँहरू आउनुहोला, जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा तपाईँ चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने कुन चाहिँ भाकमा दिने राख्ने होला त है, स्थान दिने होला त बर्खाको भाका पनि एकदमै धेरै धेरै छन्। त्यही भएर बर्खा भने सुमधुर भाकलाई स्थान दिन्छु। विष्णु खत्री र जुना श्रेष्ठको आवाजमा रहेको छ, विष्णु खत्रीको रहेको छ सुमधुर भाका, स्वीकार्नुहोस् यति बेलाको क्रममा।

0: हजुर, यो समाचार भागमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्न सक्नुहुन्छ 98 4 22 7 9 11 98 3 66 36 11 को माध्यमबाट तपाईँले चाहिँ कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ है। आज विशेष हामी तपाईँको ज्ञानवर्ती भएर कार्यक्रममा स्थान दिने दिन रहेको छ। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसी एनसेल जुन नम्बर सर्च हुन्छ त्यही नम्बरमा तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता जनाउन चाहिँ सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। विशेष आज चाहिँ तपाईँहरूको आवाजमा सुमधुर लोकभाकाहरू सुन्ने दिन रहेको छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
1: हेलो, नमस्कार हजुर।
0: नमस्कार, सन्चारमा हुनुहुन्छ?
1: हजुर, सन्चारमै छु। हजुरलाई के कस्तो छ?
0: हजुर, मलाई नि एकदमै सन्चारमै छ। के छ हजुरको नयाँ नौलो हाल खबर?
1: पानी परिरहेको छ रातैभरि, अनि पानी परिरहेको छ। अब त धान सान त सबै सकेको रे, अब कोदोको त्रो हो।
0: ल, कोदोको तिर हो, पानी परेर है अहिले चाहिँ अलिकति शीतलता प्रदान भएको छ, आनन्द भएको छ।
1: अन्त फेरि हातले अब यस्तोमा त अब कोदो पनि फेरि हिलैल गर्दा जिउै ऊ नि।
0: हजुर, कोदो पानीमा बरु धान रोप्न सजिलो हुन्छ, कोदो रोप्न चाहिँ सबै खुट्टैभरि लागेर है कति सकिरहेर
1: खुट्टैभरि हातैभरि त्यो मिलै सक्दैन।
0: अन्त नि केटा केटा त्यहीँ झन् हिरोमा है त्यही त केही छैन। एक दिन कोदो रोप्दैमा केही फरक पर्दैन, पानी बसेपछि रोपेपछि नि, होइन त?
1: हजुर, त्यही हो।
0: त्यही त नि, भर्खर त अब असारको महिना आज बल्ल त 30 लाग्दैछ। साउनको महिना चक्खै छ है, भदौको महिना सन्त भदौको पहिला त सन कोदो रोपिन्थ्यो पहिला पहिला।
1: हो त नि, भदौको महिना रोपेर जानुपछि गएर पनि जस्तो फल्थ्यो।
0: हो त नि, अहिले त खै अहिले त छिटो रोपे पनि हुन्न, ढिलो रोपे पनि हुन्न है।
1: हो त नि, झन् यो अहिले रोपेको झन् झार उमेर गोर्दाखेरि झन् क्या हुन्छ नि।
0: हो त नि, अनि त्यसपछि त्यो बुटा त एकदम भौँसिएर मोटो मोटो हो नि, अनि फल चाहिँ लाग्दै नलाग्ने हुन्छ कि है?
1: फल चाहिँ हो त नि, फल नलाग्ने त नि।
0: त्यही त नि, ठिक छ। ल, अब केही छैन, पानी परिराखेको छ, गरम आराम भइराखेको छ यतिखेरको समयमा चाहिँ है। ल, आज त गुनगुनाउने दिन हो के रे, हामीलाई सुमधुर भाका सुनाउनुहुन्छ होला? हजुर, आज मङ्गलबारको चाहिँ गीत गाउने दिन हो, बिहिबारको दिन चाहिँ गीत रोज्ने दिन है। ल, छोटो मुठो गाइदिनु न त, कार्यक्रमको यस्तो नियम पालना मात्रै गरिदिनुहोस्।
1: त्यही त, अब गल्ती गरे पनि नियम त पालना गर्नु पर्यो। अब अर्को बिहिबार बिहिबार भनेर लेखेरै भन्नु
0: पर्ला। रेडियो सुन्नुभयो भने ठ्याक्क सजिलो हुन्छ, फेरि बिर्सिन्छ पनि।
1: हजुर हजुर,
0: ल ठिक छ त नि, अब केही छैन। भएको छैन मेरो त, अहिले 10 बजेपछि मात्रै हाम्रो कार्यक्रम सकेर अनि त्यसपछि बल्ल घर गएपछि हुन्छ है। नजानेर है, त्यही पनि यस्तो सुनिहालौँ न, हजुर त गाइहाल्नुहुन्छ नि, थाहा छ नि।
1: ल, अब यस्तै जरुरी चरण जस्तो नि
0: हुन्छ।
1: चौतरीमा भयो

ram sur kali ninga kaya jura ela sainaya ni ju maya gam

0: ले भाइ आइजो
1: हस् हुन्छ, एकदम धेरै धेरै धन्यवाद यति मिठो गीत गाइदिनु भयो, साथीहरूलाई चाहिँ सम्झिन सक्नुहुनेछ।
0: ए हजुर
1: हस् हुन्छ, धन्यवाद।
0: अनि त्यसपछि खगेन बहिनी, जलमयजी, तारामारुजी,
1: हजुर
0: ताराजी, त्यहाँ खै धेरै पो मैले सुन्दिनँ हजुरको, नै नजिक पर्छ होइन ताराजीहरू हजुरको,
1: हजुर हजुर
0: एउटै गाउँ हो,
1: एउटै गाउँ भन्नाले नि फरक नै पर्यो, नगरपालिका फरक पर्छ तर वारिपारी सिमाना चाहिँ एउटै हो। हुन्छ, नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो आफू कसरीदेखि ऋषिराम गाहाजी हुनुहुन्थ्यो, एकदमै मिठो सुमधुरबाट गाउन आउँदैन गीत रोज भनेर फोन गरेको, गीत रोजिदिन जस्तो लागेर भन्नुभएको थियो। उहाँले चाहिँ गाउनुहुन्छ नि त, मलाई चाहिँ एकदम मनपर्छ, उहाँले चाहिँ गाइराख्नुहुन्छ। दिलाटमा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर, दर्शन नमस्ते, नमस्कार हजुर, किन हो कि यति लामो समय पछि कुराकानी हुने? बर्खा लागेर हो कि के हो?
2: बर्खा लाग्यो, असिना र पानी, पानी के हो मौसम भन्नुहोस्
1: त? बर्खा लागेर बाटो लामो भएर खोला तर नसकेर है,
2: खोला नाला बढिराखेको छ त्यही भएर
1: कि त्यही भएर भेटघाट हुनै छोड्यो बर्खा लागेर।
2: हजुर हजुर, अनि सन्चारा हुनुहुन्छ?
1: हजुर एकदम सन्चारामै छु, हजुर नै सन्चारामै हुनुहुन्छ होला के रे?
2: हजुर एकदमै
1: सन्चै आरामै जाति नै छु
2: भन्नुपर्छ है।
1: त्यही त, अनि धान रोपेर सकियो?
2: हजुर धान त सकियो,
1: हजुर
2: अब बाढी बाढीले
1: छैन अब त्यही त है, खोला खेतहरू त खाली त्यही पानी परिसकेपछि,
2: हजुर हजुर
1: पानी खोलाले लैदिने कि भन्ने पिर। कोदो त रोप्न सुरु गर्नु भएको छैन नि है?
2: कोदो चाहिँ सुरु भएको छैन, अब साउन लागेपछि बल्ल हुन्छ होला।
1: ल ठिक छ भनेपछि को धान रोपेर चाहिँ अलि आनन्द भयो, पानी परेर अलि पिर पर्छ, धान फेरि कोदो रोप्दा फेरि बाँकी नै छ।
2: काम नपाएर कस्तो के भन्छ, फुसुक पनि पाएर पानी पऱ्यो, हिजो देख्नु नि अस्ति देख्नु, अब झरी परेको छ, अब फुसुकै पाएको छैन कि।
1: त्यही त, अनि फेरि यो बर्खाको समयमा अरू बेलामा अरू महिनामा पानी पर्यो भने चाहिँ केही अप्ठ्यारो लाग्दैन? यो असार साउनको भदौको महिना पानी परेपछि उच्छर बाटो नै पाउँदैन नि, यता हिँड्दा पनि उता हिँड्दा पनि मिल्दै मिल्दैन, कति अप्ठ्यारो हुन्छ। हिलो त्यस्तै, फेरि झाडीहरू घाँसहरूले गर्दाखेरि पनि हो त नि, त्यही त नि। ल ठिक छ नि, खाना त बनाइसक्नु भयो? ल मिठो मिठो बनाउनु होला, चिसो चिसो मौसम छ पानी परेर। त्यही त नि, तरकारी बर्खामा छ तरकारी भनेको त्यस्तै हो, सबै मिस्कट हुन्छ। त्यही पनि जे पकाए पनि बर्खाको बेलामा चाहिँ, यो असार साउन भदौको महिनामा चाहिँ जस्तो पकाए पनि नुन र अमिलो पिरो मात्रै लगाएको भयो नि यति मिठो हुन्छ। त्यही त नि के। ल अनि आज हामीलाई कुन चाहिँ भएको सुनाउनुहुन्छ त नि?
2: आज अब बर्खा पनि लागिरहेको छ कि चिजको, अब चिज पनि आउँदैछ, अब एक महिना दुई महिना चाहिरहेको छ, माटो गुनगुन नि होला।
1: ल हुन्छ, हजुरलाई जुन मनपर्छ त्यही गुनगुनाइदिनुहोस् न त।
2: पानी पनि परिरहेको छ त्यसकै माटो गुनगुनाउनु पऱ्यो, अब नियम पालन गर्नु पऱ्यो
1: भन्नुहोस्।
2: हुन्छ
1: हुन्छ, दिदी सुरु गर्नुहोस्।

0: पर्यो बरिना पानी गर्यो बरिलाई किन
1: सुन्छ। यो मिठो गीतको लागि एकदमै धेरै धेरै धन्यवाद हाम्रो दिदीलाई। साथीहरू सम्झिन सक्नुहुनेछ
0: अघि भर्खर आउनुभएको हाम्रो ऋषिदान दाईको लागि, अनि हाम्रो ताराबहादुर दाईको लागि, चौबिसी दाईको लागि, अनि हामीले हुनुहुन्छ दलमाई थापा, निम कुमार भाइ, अनि रसिका लम्फाल, चेतना मगन दिदी, शान्ति सायरा मोहम्मद, हाम्रो यता हुनुहुन्छ तेजस्वी दाई, अनि यता हुनुहुन्छ हाम्रो रजर भाइ, अनि लक्ष्मी बहिनीको लागि उहाँबाट आउनुहुन्छ, अनि यता कास्कीबाट आउनुहुन्छ हाम्रो अमित प्रसाई, राधा राई सिन्दर आउनुहुन्छ, अनि त्यसै गरी स्याङ्जेबाट आउनुहुन्छ हाम्रो भक्तिमानलाई लगायत सम्पूर्ण नाम साथीहरू धेरै हुनुहुन्छ होम शर्मालाई लगायत सम्पूर्णको लागि भन्दै
1: नमस्कार शुभदिन हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। खगी माया दिदी हुनुहुन्थ्यो पिरुङदेखि, एकदमै सुमधुर भाका गुनगुनाएर गइसक्नु भएको छ। अब भने म कार्यक्रमको निकै नै अन्तिमतिर आइसकेको छु, त्यही भएर साथीहरूलाई चाहिँ अब लिन सक्दिनँ है। 48 भइसकेको रहेछ, म त हेर्दै नहेरेको आनन्द भइरहेको नि त, धेरै समयपछि साथीहरूसँग बोल्न पाउँदाखेरि हजुरसँग होइन धेरै भयो होइन। एक बिहिबार चाहिँ आइरहेको छ, मंगलबार चाहिँ फोन आएको थिएन, त्यही भएर गएको हप्ता त आउनुभयो क्या, अहिले अर्को हप्ता दुई हप्ता चाहिँ एकदमै होइन साथीहरू आउनुभएको थिएन, त्यही भएर अलिकति खल्लो खल्लो पनि लगाइरहेको थियो मलाई चाहिँ। तर हामी पनि बुझ्नुपर्छ होइन, बर्खा मासको महिना छ, असार श्रावणको महिनामा खेतीपाती लाउने बेला छ, फुर्सद हुँदैन, सबैजना गाउँमा व्यस्त हुन्छ है। हामी पनि गाउँमा हुँदा त्यस्तै हुन्थ्यो, खाने समय पनि पाउँथेन होइन, त्यही भएर बिहान जति छिटो उठे पनि यो बर्खा होइन असार श्रावणको महिनामा चाहिँ काम गरेरै सकिँदै सकिन्न के, थकै पनि उत्तिकै लाग्छ, बिहानबाट बेलुकासम्म काम गर्नुपर्ने हुन्छ, त्यो कारणले पनि अनि बिहान उठाउन सकिँदैन छिटो, र उठे पनि फेरि कामहरूमा व्यस्त भइन्छ, रेडियो खोलेर सुन्ने मौका धरि पनि पाउँदैन यो बर्खा मासको समयमा चाहिँ। त्यही भएर ठिकै छ, आज एकदमै धेरै साथीहरू सहभागिता जनाइदिनु भयो, त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद, अनि हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हामीलाई फोन गर्नुभएको थियो ऋषिराम गाजी हुनुहुन्थ्यो अब कसरीदेखि, अनि त्यस्तै हाम्रो खगीमाई दिदी हुनुहुन्थ्यो पिरुङदेखि, उहाँहरू दुवैजनालाई एकदम धेरै धेरै धन्यवाद, र यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जहाँ जाँदै तपाईँहरूको माझमा वर्षा लाग्यो बर्खा लाग्यो भन्ने रहेको छ, यो सुमधुर भाकलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल भने शुभ शुभ विद्युत खबर पनि सुन्दै गर्नुहोला। सुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, गीत चाहिँ संगीत, नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-5537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-75-225, मोबाइल 98-5-60-33-8-78, 98-4-61-56-58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 98-5-60-43-952 र 98-0

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। धादिङ र चितवनमा वर्षा र पहिरोका कारण अवरूद्ध सड़क बिहानदेखि खुलेको छ। लगातार जसो पानी परेर सड़क अवरूद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाड़ीहरूलाई काठमाण्डुमा रोकेको थियो। अवरूद्ध सड़कको पहिरो पन्छाएसँगै नागडुङ्गा मुगलिन नारायणगढ़मा गाड़ीहरू चल्न थालेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार बिहान 8 बजेदेखि गाड़ी चल्न थालेका हुन्। यसअघि हिजो बेलुकादेखि मुगलिन नारायणगढ़ सड़क पहिरोका कारण अवरूद्ध थियो। आज बिहान मेसिन परिचालन गरी जलविरे सहित विभिन्न ठाउँको पहिरो हटाएसँगै सड़क दुईतर्फी नै सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। यस्तै नागडुङ्गामा चर्केको सड़क पनि खुलाइएको धादिङ प्रहरीले जनाएको छ। अहिले गाड़ीको चाप हुँदा लेन अनुसारको पालना गरी गाड़ी चलाउन चालकहरूलाई ट्राफिक प्रहरीको आग्रह छ। बेपीराज मार्गको रूसिकोला र कान्तिलुक पथ लगायतका ठाउँमा भने लेदो सहितको पहिरो भएकाले गाड़ी चलाउन समस्या छ। फर्पिङ फाखेल त्यस्तै सिस्नेरी हुँदै हेटौडा पुग्ने सड़क पनि बन्द छ। लगातारको वर्षापछि खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत डुम्री आबुखरी सड़क खण्ड मंगलबार बिहानदेखि अवरूद्ध भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका 4 विमलनगर स्थित चुनपहरामा बिहान करिब 8 बजे पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको हो। वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको सिद्ध गोर्खा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क खुलाउने प्रयास हुनुअघि नै वर्षाका कारण जोखिम बढ़ेकाले सवारी आगमन रोकिएको छ। लगातारको सँगै तनहुँका नदी किनार तथा सड़क खण्डहरू जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपदको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागका प्राप्त जानकारीका आधारमा मर्स्याङदी सेती मादी त्रिशुली र कालीगण्डकी तथा अन्य साना ठूला खोलाहरूमा किनारमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ। राजमार्ग तथा भित्री सड़क प्रयोग गर्ने यात्रुहरूलाई सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा आवश्यक काम बाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय सड़क सम्बन्धी कार्यालय तथा स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको बताउँदै नागरिकहरूलाई अनावश्यक आवत जावत नगरी सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो। कुनै समस्या परे जिल्ला आपतकालीन संचालन केन्द्र नेपाल प्रहरी वा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो। सोमबार राति आबुखैरनी 2 लेदो पहिरो हटाएर सड़क संचालनमा ल्याएर पनि आबुखैरनी मुगलिन खण्डमा अझै ठूलो ढुङ्गा खस्ने र पहिरो जोखिममा कायमै रहेकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई शीघ्र रोजगारीमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवाहरूलाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको छ। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको शिव विकास तथा रोजगारी कार्यक्रम ल्याइने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयले आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले गृह कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान ट्रेनिङ निड एसेसमेन्टका आधारमा छनौटा गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन हुनेछन्। पेट्रोल छर्केर जलीका सर्लाएको गोडैता नगरपालिका 11 विवेक नगरपालिका 10 विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डु ल्याइएको मण्डलको किर्तिपुरको वन अस्पतालमा उपचारका क्रममा गइराती ज्यान गएको हो। मण्डलको आईसीयूमा उपचारका क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 ज्यान गएको छ। यद्यपि मुगुका गणेश नेपाली र काठमाण्डुका आश्विन रावको पनि ज्यान गएको थियो। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत तेस्रो प्याकेजमा निर्माण भइरहेको दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार प्रसारण लाइन निर्माणको भौतिक प्रगति 81% पुगेको छ। तनहुँ हाइड्रो पावर लिमिटेडका आयोजना प्रमुख श्यामजी भण्डारीले प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको बताउँदै चितवनतर्फ वन क्षेत्र व्यवस्थापन तथा रूख कटानको काम अघि बढेकाले बाँकी कामहरू पनि द्रुत गतिमा सम्पन्न हुने बताउनुभयो। उहाँले आयोजनाका सबै प्याकेजमा एकसाथ निर्माण कार्य भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। भारतीय कम्पनी केसी इन्टरनेशनल लिमिटेडको निर्माण गरिरहेको 35 किलोमिटर लामो प्रसारण लाइनका लागि आवश्यक 94 टावर मध्ये 82 जग हाल्ने 72 टावर खड़ा गर्ने तथा 41 टावरको ग्राउण्डिङ सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्र व्यवस्थापन तथा रूख कटान अघि बढ़ाउन तनहुँ हाइड्रो पावर लिमिटेड र रिभिजन वन कार्यालय चितवन बीच गत वैशाख 25 गते सम्झौता भएको थियो। वन क्षेत्रमा प्रवेश अनुमति प्राप्त भएपछि राष्ट्रिय तथा सामुदायिक वनभित्र पर्ने रूखहरू कटानको काम शुरू गरिएको छ। रिभिजन वन कार्यालयसँगको भएको सम्झौता अनुसार रूख कटान, काठ संकलन र सुरक्षित भण्डारणको काम भइरहेको छ। अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि चितवनका सामुदायिक वन उपभोक्ता समूहले रूख कटान तथा काठ संकलन थालेका छन्। आयोजना कार्यालयले स्वास्थ्य सुरक्षा र वातावरण सम्बन्धी मापदण्ड पालना गर्दै निर्माण कार्य अगाडि बढ़ाएको जनाएको छ। कटान गरिएका काठ सुरक्षित राख्न भण्डारण स्थलमा तारबार र सीसीटीभी समेत जडान गरिएको छ। आयोजनाका मुख्य संरचना 3 प्याकेजमा निर्माण भइरहेका छन्। पहिलो प्याकेजको अन्तर्गतका बाँध लगायतका संरचनाको निर्माण 62% सम्पन्न भएको छ। उक्त काम कालिकाजीले गरिरहेको छ। दोस्रो प्याकेज अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा हाइड्रो मेकानिकल उपकरण निर्माणको भौतिक प्रगति 78.5% पुगेको छ। यो काम सिनिया कम्पनी सिनो हाइड्रोले गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्व रहेको आयोजनामा नेपाल सरकार र प्राधिकरणको लगानीसँगै एसियाली विकास बैंक, एडीपी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, जाइगा र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण रहेको छ। आयोजना अनुसार असार 15 गतेसम्म समग्र आयोजनाको भौतिक प्रगति 70.5% पुगेको छ। कुल 50 करोड़ 50 लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजना सम्पन्न भएपछि वार्षिक औसत 58 करोड़ 17 लाख युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। शुक्ला गण्डकी मुख्य बजार पिलेगौंडा क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित बनाउन पहल शुरू गरिएको छ। शुक्ला गण्डकी नगरपालिका नम्बर 4 को कार्यालयको सहयोगमा शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 ले अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतरालाई संकेत बोर्डहरू प्रदान गरेको हो। नालीतर्फको साइडमा पार्किङ गरी बजार र सवारी आवाजावतलाई व्यवस्थित बनाउने उद्देश्यले 20 स्थान संकेत बोर्डहरू प्रदान गरिएको हो। सो अवसरमा वडा अध्यक्ष राजकुमार वाग्लेले राज्यले गरेको लगानीको संरक्षण गरी बोर्डको उपयोगलाई बढ़ाउन आग्रह गर्नुभयो। नगर उद्योग वाणिज्य संघका अध्यक्ष संग्राम श्रेष्ठले सबैको सामूहिक प्रयासले मात्र बजारलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो। वडा व्यवस्थापन समितिका सभापति बालकृष्ण विकले बोर्डको रेखदेख गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा नगर उद्योग वाणिज्य संघकी उपमहासचिव बिर्सना श्रेष्ठ, वडा व्यवस्थापन समिति उपसभापति सुबिल श्रेष्ठ, सचिव भूपेन्द्रलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो। पर्वत स्याङ्जा र गुल्मी जिल्लाको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। 2 दिनदेखि लगातार परेको वर्षाका कारण काली गण्डकी नदी र सेती खोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो नजिकै रहेको सतल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम वृद्धाश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो। निरन्तर वर्षाका कारण काली गण्डकी र सेती नदीमा सेती खोलामा पानीको सतह वात्तै बढ़ेको छ। शिला डुबान परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् भने नियमित पूजापाठ दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन्। सेती बेडीमा मिसिने सेती खोलाको बहाव र काली गण्डकीको उच्च बहावका कारण शिला परिक्रमा स्थलसमय पूर्ण रूपमा छेदविच्छेद बनेको स्थानीय तिलक बराजुलीले बताउनुभयो। गैराती जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँहरूमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगको धेरै जसो भेको थोरै ठाउँमा र कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भेको एक दुई ठाउँमा ठूलो वर्षा पर्ने सम्भावना छ। यसै आज राति कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेका तथा कोशी प्रदेशको तराई भेका एक दुई ठाउँमा ठूलो वर्षा पर्ने महाशाखाले जनाएको छ। अरू ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि र पर्सि केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गए राति पनि पानी बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो। अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा नौजना कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्ममा रहने मनसून अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर विसर्जन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्याण्डफिल फोहोर विसर्जन स्थलबाट हजारौं टन फोहोर खस्दा प्रशासनिक भवनमा रहेका 23 व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्याण्डफिल अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख छ। 14 जीवित उद्धार गरेको कम्पनीले जनाएको छ भने संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा रोकिएको छ। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एल निनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन्। खेल समाचार। विश्वकप फुटबलमा आज रातिदेखि सेमी फाइनलका खेलहरू शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चारदेखि सेमी फाइनलमा पुगेका छन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्य राति 1:15 हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्य राति 1:15 हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरोस्को तथा स्पेनले बेजिङलाई हराएको थियो। यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेको हो। अर्जेन्टिना 3 विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 आइतबार राति 1:15 हुनेछ। हवस् त हामीलाई तिनजेलसम्म सुनाइ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल news@sukl LAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुले गौडामा
4: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी। साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ। हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू।
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम।
6: ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तनपाई आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634783।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
8: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17 कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
10: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
9: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98431356।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
12: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं,
13: हरियाली बढाउँ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
14: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
13: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं। भूक्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
14: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
13: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको, यिनै हुन् हाम्रा सम्पत्ति।
14: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रिसो र बाँस। भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
13: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
14: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
13: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
14: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0556361175 98563175।
15: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: 12 अल्मुनियम अब युपिभीसी को साथमा।
18: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028222938।
20: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
21: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
20: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
21: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
0: फोन नम्बर 06145100
21: मोबाइल नम्बर 9856084666
0: The Games College for empowering the future.
17: Shukla Gandaki FM 97.6.
22: A complete console. Hello, Shukla Gandaki. Hello, hello.
23: Come on, everybody. Hello, Shukla Gandaki.
22: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल फॉर
21: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम

पनि हामीलाई सुनेर साथ चाहिँ दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। अब आज त औँसी होइन, रोपाई गर्न पनि मिल्दैन होला, अब पानी परिरहेको छ कि के कसो हुँदैछ कामहरू, त्यसबारेमा जानकारी गराउनको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ है। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा। यही जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। यति बेला गीत राख्दैछु म, भनौ नभनौ बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: भन्दे आई फर्कट वाद जाई बट मेरा मनका कुरा मैले यही गीतमा भन्दे फेस टु फेस एन्ड आई टु आई डर लाग्छ तर के हुन्छ तिमीलाई
1: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि भनौ नभनौ बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म सिमसिमे पानीमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सिमसिमे पानीमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि सान्नानी जाम पोखरा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सान्नाने जाम पोखरा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि अर्को गीतलाई राख्दैछु। गीत रहेको छ हङकङ पोखरा बोलको गीत, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने हङकङ पोखरा बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ र यति बेला गीत राख्दैछु म फेरि पनि अर्को सरकारी जागिर बोलको गीत रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: शुक्ला गंडकी एफएम 97.6
1: कृषि विकास कार्यालय तनहुको अनुरोध
2: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
1: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
1: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 0-65-563-130।
1: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
3: प्रोप्राइटर रोशनी श्रेष्ठ।
4: मोबाइल नम्बर 9827103066 र 9840694530।
5: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0-65-590-511।
7: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 9846-67-645।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: प्रसन्न, होमवर्क देखाउ त।
12: हस टिचर।
11: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
12: टिचर, मेरो मम्मीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
11: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
13: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
14: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
15: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
16: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
18: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
19: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
19: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9846061268।
17: 9865607268।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।

राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकसँग 11 बजेको टाइम सिकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066 36111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। गाउँखाने कथा खेल्नको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ, जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ कहाँ होला घर बार बोलको गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कहाँ होला घर बाह्र बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु, मुटु छुने लुम्लेको हावाले बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मोटो छुने लुम्लेको हावाले बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन परे होला भन्ने आशा छँदै नै छ। यति बेला कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्चै आरामै छु तपाईँको के छ खबर? हजुर नयाँ नौलो त्यस्तो केही पनि छैन खानपिन पनि भइसक्यो हजुरको भयो होला नि है हजुर यो त लोकतिर परेन र हजुर ल हुन्छ तपाईँको लागि यो गीतमा राख्छु। अब हामी गाउँ खाने कथा खेलौँ है त। ल पहिला म सोध्छु कि हजुर सोध्नुहुन्छ? ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। त्यो के चिज हो जो दृष्टिविहीन मान्छेले पनि देख्न सक्छ? प्रश्न फेरि सुन्नुहोला। त्यो के चिज हो जो दृष्टिविहीन मान्छेले पनि देख्न सक्छ? ल तपाईँको बिमार मैले लिएँ होइन। ल यसको सही उत्तर चाहिँ अँध्यारो है। हजुर ल हुन्छ सोध्नुहोस्। के भन्नुभयो रे? माथि हेर्दा पाँगो तल हेर्दा छाँगो। माथि हेर्दा पाँगो तल हेर्दा छाँगो त्यही त नि पाँगो त पाँगै भन्नुभएको नि होइन। यो केसँग सम्बन्धित होला दिदी एकचोटि भनिदिनुहोस् त ल हिन्ट्स चाहियो है मलाई चाहिँ। देख्नु भएको छ अब देख्न त प्राय जस्तो चिजहरू देख्न त देखिन्छ क्या रे। हो अगाडि सोधिसक्नु भयो भनेपछि कहिले काहीँ चाहिँ अगाडि सोधिभ्याएको पनि झुकिन्छ क्या गाउँ नै फिर्ता लैजानुहुन्छ कि जस्तो देखियो है गाउँ नै फिर्ता लैजानुहुन्छ कि हजुरले भन्नु भयो त। ल अब मिलाइहाल्ने त हो के अरे म त ठ्याक्कै बिर्सेँ कसरी नि होला। ठिक छ ल म त दिए भयो है ल फिर्तै दिएँ हजुरलाई।
1: त्यसो भएदेखि यो जति पनि अब
0: हुन्छ
1: जति पनि यो बनेको राम्रो राम्रो चिज जति मेरो भन्दै अब यस्तो यस्तो भनेपछि माथि हेर्दा खाएको तल हेर्दा खाएको भन्दाखेरि
0: के भन्नुभयो रे यसको उत्तर?
1: झोलुङ्गे पुल।
0: झोलुङ्गे पुल हजुर हजुर ल ठिक छ हुन्छ दिदी। अब आज चाहिँ गाउँ फिर्ता लैहाल्नु भयो के अरे अर्को दिनमा खानु पर्ला के अरे। ल हुन्छ हस् हुन्छ ल एकजनालाई सम्झनुहोस् त ओके बाई बाई। यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदी हुनुहुन्थ्यो वानटाङ खोलाबाट चाहिँ फोन गर्नुभएको थियो र दिदीको रोजाइमा रहेको गीत म राख्दैछु। यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई पहिला लिन्छु। हेलो नमस्कार हजुर। हजुर सन्चै आरम हुनुहुन्छ दिदी? ल झरी मान्दै सन्चै भएर चाहिँ बस्नु भएको छ है नि त। खाना खानु भयो त? अब कति बेला खाने हो त नि? ल ठिक छ कार्यक्रम सुनिरहनु भएको छ होला के अरे। ल आज कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त।
1: आज दिदीले कुन रोज्ने गीत रोज्ने भन्दा फुलको
0: ल हुन्छ, तपाईँको लागि यो गीत म राख्छु, एकजनालाई सम्झनुहोस् त। ल हुन्छ, अब गाउँ खाने कथा खेलौँ है त।
1: मलाई नि सजिलो दिए त उठेका थिए, रसिकालाई कति सजिलो दिएथ्यो,
0: रोसिकालाई सजिलो दिएथ्यो। अब प्रश्नहरू पनि कहिले कहिले दोहोरिएको हुन सक्छ है। ल अब प्रश्न ध्यान दिएर सुन्नु होला के रे, अब हेरौँ कस्तो हुन्छ होइन, भन्न सकिन्छ कि सकिन्न, सजिलो हुन्छ कि अप्ठ्यारो हुन्छ है। ल अगाडि दाँत पछाडि पुच्छार, दाँतले टोक्छ पुच्छारले सिउँछ, के होला? अगाडि दाँत पछाडि पुच्छार, दाँतले टोक्छ पुच्छारले सिउँछ, के होला? सिउँछ हजुर, सिउँछ, सिलाउँछ के? मिसिन,
1: लुगा सिलाउने मिसिन।
0: नजिक नजिक त पुग्यो, अझै भन्नुहोस् है। अब ठ्याक्कै उत्तर ल्याएको अनुसार त अनि भएन क्या हो कि? ल पुलचोक मैले लिदिएँ है, अब त्यसो भए। ल अब त्यहाँ फोहोरहरू छन् भने अब हजुरको काम सफा गर्ने सफा ठाउँ चाहिँ मेरो भयो के अरे है, सफा गर्नलाई चाहिँ हजुरलाई राखिदिएँ। ल ल हुन्छ, यसको सही उत्तर चाहिँ सियो र धागो है दिदी। हजुर, हजुर, मिसिनमै पनि सियो र धागो त आउँछ नि त काममा त। हजुर, ल अब मलाई सोध्नुहोस् है त। जान्दैन त्यसो भए, अब ल हुन्छ, आफ्नो रोजाइको गीत सुन्नुहोस् के अरे, अब छुट्यौँ त्यसो भए है। ल हुन्छ, यति बेला भने फोन गर्नुभएको थियो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकबाट, दिदीले पनि गाउँ खाने कथा खेलेर सँगसँगै गीत रोजेर गइ नै सक्नु भएको छ। यति बेला रोसिका दिदीको रोजाइमा रहेको गीतलाई म राख्दैछु, तिमीले दिने माया भन्दा चोखो छ भन्ने बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमीले दिने माया बोलको यो गीत मैले राखिसके। यति बेला भने अर्को गीतलाई राख्दैछु, फूलको आँखामा फूलै संसार बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने फूलको आँखामा फूलै संसार बोलको यो गीत मैले राखिसके र यति बेला भने अर्को गीतलाई म कार्यक्रममा राख्दैछु, पूर्ण राईका आवाजमा रहेको कालो सेतो बोलको गीत रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेक पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, यामाई, भिभो, होनो

0: ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गंगोबु बसबार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 9856288587।
12: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
12: पुराना गरगहनासँग नयाँ साटफेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656705676, मोबाइल 9856602676।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843238811।
17: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लरबर बोलको यो गीत मैले राखिसकी सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा सधैँ नै छ। आजको श्रृङ्खलामा रहेर तपाईँको रोजाईको गीत गाइराखे, सँगसँगै गाउँ खाने कथा पनि खेले, यतिन्जेलसम्म सुन्नुहुने, कार्यक्रममा सहभागिता जनाउनुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि कुमारी जननी बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्लागण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: ठिकै म उनीहरूको प्याटर्न लुगा धुन्छु।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
2: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268,
8: 9850602068।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
15: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी छ खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9847-78-022।
21: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
22: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
21: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
19: मोबाइल 9560055770।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला मध्याहको ठिक 12 बज्यो। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध। आज 5 जिल्लामा बाढ़ीको उच्च जोखिम। काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह। नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित। विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी। सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो। हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग। आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने, ट्रम्पको भनाई। र नेपाल एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका भित्रने र बाहिरिने मुख्य नाका खुलेका छन्। यात्रामा जोखिम रहेको भन्दै रोकिएका गाड़ी आज बिहानदेखि गन्तव्यमा लागेका छन्। धादिङ र चितवनमा पहिरोले सड़क अवरूद्ध थियो भने काभ्रेको बीपी राजमार्गमा पानी पर्दा बग्ने लेदोका कारण गैराती गाड़ी चलाउन रोकिएको थियो। धादिङ र चितवनमा पहिरो पन्छाएसँगै नागढुङ्गा मुगली नारायणगढ़मा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। नागढुङ्गा र सागा नाकामा गाड़ीको आउजाउ हुन थालेसँगै गाड़ीको चाप भने बढ़ेको छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर व्यवस्थापनको काम भइरहेको छ। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। यसैबीच लगातारको वर्षा र मनसून जन्य जोखिमका कारण कान्ति लोकपथ अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज बिहान 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म मकवानपुर जिल्ला संघको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने गाड़ी चलाउन रोकिएको हो। आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध छ। लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड अन्तर्गत काठेखोला गाउँपालिका छ। इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरूद्ध भएको हो। अविरल वर्षाका कारण सड़कमा ठूलो पहिरो झरेपछि राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा पोखरा काठमाडौँ छुट्ने तथा काठमाडौँबाट बागलुङको बुर्तिवाङ रोल्पा रूकुम डोल्पा लगायत पश्चिम नेपालतर्फ छुट्ने गाड़ी र यात्रु अलपत्र परेका छन्। सड़कमा पहिरो सहित ठूलो ढुंगा अडिँदा सड़क खुलाउन केही समय लाग्ने प्रहरी उपरीक्षक त्वातीले जानकारी दिनुभयो। यसैबीच आज देशका विभिन्न 5 वटा जिल्लामा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत सहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै काठमाडौँ उपत्यका 3 जिल्ला पनि जोखिममा छन्। आज अरू पनि विभिन्न जिल्ला बाढ़ीको जोखिममा छन्। पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, त्यसैगरी सङ्खुवा सभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलप्रासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नवलपरासीको गैंडाकोटमा डुबान भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 मा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना विस्थापित भएका छन्। उनीहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। भिरकुटी चोक, बेलडिहा, प्रगति टोल, झपार्दी टोल लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका हुन्। गैंडाकोट नगरपालिका 15 मा वडा अध्यक्ष प्रेमराज तिमिल सिन्हाको घरको तल्लो तलामा बर्खाको पानी र नालीको पानी पस्दा झण्डै 20 क्विन्टल धान तथा लत्ता कपड़ा भिजेको छ, अरू पनि क्षति भएको छ। थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दगाड सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। निरन्तर पानी परिरहेकोले नदी किनार पहाड़ी सड़क तथा जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन प्रशासनको आग्रह छ। यस्तै चितवनको भरतपुर महानगरपालिका 11 विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न भएका हुन्। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी अर्थात ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा 10 डलर 45 सेन्ट र पछि 10 डलर 13 सेन्टमा राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूलबौ र भेरीरोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत 8 डलर 31 सेन्ट कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्तै संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव राईको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल भने रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शंकास्पद गाड़ी पार्किङको विषय आजको संसद बैठकमा उठ्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खोलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। आजको बैठकमा हिजो 3 वटा संचार गृह अगाडि शंकास्पद गाड़ी तेर्साएर गरिएको अवरोधको प्रयासको विषय उठेको छ। बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मीडिया क्षेत्र र राजनैतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि त्रास फैलाउने काम भएको भन्दै विरोध गर्नुभयो। हिजो बिहान कान्तिपुर अनलाइन खबर र हिमालय टेलिभिजन अघि एकैपटक उस्तै तरिकाले शंकास्पद गाड़ीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने प्रयास भएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200 रूपियाँले घटेको हो। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा झरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभयो। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ। उहाँले हालैको अमेरिकी सैन्य कार्यवाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर पारेको उहाँको भनाई रहेको समाचार संस्था एएनआईले जनाएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिषा उपाध्यायले 2 विकेट लिइन्। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाइन्। सावित्री धामीले 52 रन जोडिन्। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज 5 जिल्लामा बाढ़ीको उच्च जोखिम, काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह, नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित, विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी, सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो, हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग, आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने ट्रम्पको तर्क, र नेपाल एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तित गरेली, त्यसरी नरिसाउ न,
1: भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
7: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98568338, 98461656।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
10: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
10: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
10: बस्ती कर्म,
6: शिरोधारा,
10: नस्य कर्म, जलनेति,
6: छार सूत्र सेवा,
10: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
10: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
10: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
13: शुद्ध सुन तथा चाँदी का गर गहना,
12: छापा वाला सुन चाँदी का गर गहना,
13: राशि अनुसार का पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660969, 98067725229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087969142।
6: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
4: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
6: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
14: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
6: त्यसो भए सँगै जाउन त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811969902
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: औडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856956996
2: घरमा सुख शान्ति कहिल्यै भएन आन्टीको काम पनि बन्दैन
3: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
4: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
2: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
0: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
3: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9805426466 र 9847739849
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
6: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
7: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
5: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168878 9825527763
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
9: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
11: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
10: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्ड चार दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9842614726
13: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
14: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
13: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
14: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
13: प्रोप्राइटर रोशनी श्रेष्ठ
14: मोबाइल नम्बर 9827103466 र 9840694543
15: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
16: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
15: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
17: चलिरहेको देखिनु पनि
18: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
17: गतिलो ठाउँ चाहिँ कहाँ छ
16: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
17: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
19: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028222938।
9: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, चिसापानी स्याङ्जा।
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
12: सम्पर्क 0564142121, मोबाइल 98565391।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर सम्पर्क 0564142545, 0564143।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढ़ी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
6: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
7: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
7: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं,
7: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0635631175 98563175।
8: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
9: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
8: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
9: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
8: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
9: फोन गर्नुहोस् 0635905511।
10: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
12: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
15: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
15: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
18: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939839।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
17: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागंध की FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
4: बिरामी परीक्षण
3: निशुल्क औषधि वितरण
4: प्रयोगशाला सेवा
3: पञ्चकर्म पूर्वकर्म
4: बस्ती कर्म
3: शिरोधारा
4: नस्य कर्म जलनीति
3: छार सूत्र सेवा
4: उपचार

0: योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
0: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पंचकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
0: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000
3: 0614510002 मोबाइल नम्बर 9856084666
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
0: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676 मोबाइल 9856062676।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050 मोबाइल 9843638311।
7: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि,
4: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
3: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
10: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
13: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु,
13: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460 61268
12: 98560 62268।
14: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
14: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीटीएको आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि 65571449 मोबाइल 9855662 65 9848 64 145। चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
16: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0 65 4 14 0 50, मोबाइल 9843623811।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
19: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9560007078।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन दुई गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
3: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414377 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
5: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
6: ओमकार
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
5: जानकारीको लागि फोन नम्बर 98560 5834
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
8: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
9: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
8: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
11: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
12: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206
10: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
12: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
15: सम्पर्क 0564142121 मोबाइल 98560935
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
16: Yamaha
0: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
17: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ।
19: हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
20: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
21: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट,
20: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
22: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
23: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
22: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
23: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
22: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9171196902।
24: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
26: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
27: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864535031।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस।

0: शिक्षकहरू तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 98560385।
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहनासँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
4: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765570900, मोबाइल नम्बर 98460261268,
7: 98560261268।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 96.6।

करती हूँ मैं तुझे, तू कितना बड़ी फूल है।

करती हूँ मैं तुझे, तू कितना ब्लडी फूल है।

तूने गुस्से में फोन मेरा काटा तो आशिक सरेंडर हुआ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840078022।
6: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा।
6: मोबाइल 9856005577।
8: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
9: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
9: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
8: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
9: थप जानकारीको लागि 0658563130।
8: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14157।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
2: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
2: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
2: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
2: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: 3 वर्षे डिप्लोमा इन कम्प्लिट।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो
2: हो राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित। विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो। 51% जनसंख्या विवाहको पहुँचमा। सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ़दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो। चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने केही बेरमै संसद बैठकबाट बाहिरिनु भएको छ। बैठक बिहान 11 बजे शुरू भए पनि प्रधानमन्त्री शाह र लामिछाने दिउँसो अकस्मात संसद बैठकमा उपस्थित हुनुभएको हो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुशबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20 खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराउनुभयो। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनुपर्ने माग गरेको छ। यसैबीच सभामुख डोलप्रसाद अरियालले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषयमा कुरा उठाएका हुन्। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभयो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू संचालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2,23,00,000,000,000 रूपियाँ बीमा शुल्क संकलन भएको छ भने 66,00,000,000,000,000 रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिएको छ। नेपालको कुल गृहस्थ उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा बढ़ी हो। विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको जनाएका छन्। विश्वविद्यालयहरूले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र 2083/84 राशिका लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयहरूबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार, विपन्न तथा दलित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था गरिएको छ। ती सीटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। देशभर मनसूनी प्रणाली सक्रिय रहेकाले धेरैजसो ठाउँमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना छ। अहिले केही ठाउँमा हल्का पानी परिरहे पनि धेरै ठूलो पानी परेको अवस्था भने छैन। हिजो अस्तिदेखिको लगातार वर्षाका कारण केही क्षेत्रका खोला नाला बढ़ेका छन्। चितवनका केही ठाउँ डुबानमा परेको छ। मुख्य नदीहरूमा पानीको बहाव बढ़ेको छ। पहाड़ी जिल्लामा पहिरो र सड़क अवरूद्ध हुने जोखिम पनि बढ़ेको छ। कमजोर भौगोलिक क्षेत्र तथा खोलानाला नजिकका बस्तीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ठूलो वर्षा भइरहेका बेला जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ। अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप्रभित्र निर्माणाधीन जलविद्युत आयोजनाका कारण रैथाने वनस्पति, च्याउ प्रजाति तथा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ। मनाङको आयोजनाका लागि 33.47 हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र 1,839 रूख काट्न स्वीकृति दिए पनि वातावरणीय असर पर्ने चिन्ता व्यक्त भएको छ। सुरुङ निर्माण, विस्फोटन र भारी उपकरणहरूको प्रयोगले हिउँ चितुवा, कस्तुरी मृग, नाउर लगायत वन्यजन्तुको जैविक मार्ग प्रभावित हुने तथा मर्स्याङ्गदी नदीको केही भाग सुक्खा क्षेत्रमा परिणत हुँदा जलचर र सूक्ष्म वनस्पतिको अस्तित्व समेत जोखिममा परेको अन्नपूर्ण क्षेत्र संरक्षण विकास एक्यापले जनाएको छ। अब विदेशको खबर, कृत्रिम बौद्धिकता अर्थात एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात गएको जून महिनामा वार्षिक आधारमा 27% बढ़ेको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा निर्यात 19.4% बढ़ेको थियो। यस्तै मे महिनामा 27.4% रहेको आयात पनि बढ़ेर 36% पुगेको छ। विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढ़ेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढ़ेको बताएका समाचार संस्था एपीले जनाएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढ़ाएको छ। जून महिनामा चीनले 1,25,60 करोड़ अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1,05,40 करोड़ डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स पिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कण्डक्टरको मूल्य बढ़नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनु भएको छ। उहाँका अनुसार त्यसबाहेक चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय गाड़ी ईभी, सेमी कण्डक्टर विद्युतीय उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। अब खेल खबर. फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्. यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ. यी दुई टोली बीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ. फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ. विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो. समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ. फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ. स्पेन सन् 2010 विजेता हो. फ्रान्सलाई प्रतियोगिताका सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ. फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोलसहित गोल्डेन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन्. फ्रान्सको टोलीलाई उस्मान डेम्बेले, माइकल ओलिसे जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ. यस्तै स्पेन सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ. लामिन यामाल, मिकेल ओयार जाबाल, रोड्री स्पेनलाई बलियो बनाएको छ. विश्वकपको दोस्रो सेमी फाइनलमा राति पौने 1 बजे भोलि इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्. 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित. विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन. बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो. 51% जनसंख्या बीमाको पहुँचमा. सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी. एआई उत्पादनको विश्वव्यापी माग बढ़दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो. चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो. र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
9: बिरामी परीक्षण,
8: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
8: पञ्चकर्म पूर्व कर्म,
9: बस्ती कर्म,
8: शिरोधारा,
9: नस्य कर्म, जलनीति,
8: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
8: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म रसायन र योग,
8: अग्निकर्म मर्म चिकित्सा,
9: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
10: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
10: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
12: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
13: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो?
16: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9556062452।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
13: मोबाइल 9856043952 र 9806656586।
14: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231811।
0: शुक्ला गण्डकी FM 97.6।

0: सम्झनुहोस् समय सम्झनुहोस् है मध्यम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गंगबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235527763
2: सुन होमवर्क देखाउ त
3: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
3: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560 33384 र 98560 67988
5: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
6: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीबी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
4: रिमाल हार्डवेयर सम्पर्क 0657142445 0657142445
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
9: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712740
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
11: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड आलु एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक

0: विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726। हाम्रो मोबाइल पसल दुलेगौडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560556996। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
10: दुलेगौडा सपिङ सेन्टर सुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बफ ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
16: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565702, मोबाइल 98560288587।
17: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
18: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
17: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
16: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
16: ओम एम आभूषण सुनचाँदी दोकान।
17: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9460692648.
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
24: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
23: दीर्घायु फर्निचर सोरुम दुलेगौडा का नहुँ।
22: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 98460261268
23: 98560261268।
25: होइन यसो आमा कहाँबाट चलेको
26: कटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
25: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
27: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
26: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
28: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
29: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
30: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल सुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला अपराह्नको ठिक 4 बज्यो।

बुझ्दै छु, तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजिब छ है, मायामा पनि कहिलेकाहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा छ भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर छ। सायद म यो छेड यतिकै रोक्न सक्थेँ भने यो अंगालो यो न्यानोपन कहिले छुट्न दिने थिएन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि
4: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ
6: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं
5: खेतबारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
5: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
6: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
6: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0585361175 9855361175
7: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9850662676।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142221, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि पढ्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
0: हामी कहाँ

0: विश्व स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841080 29 दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान
2: प्रोप्राइटर मिन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 9847269246 9098
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
6: प्रोप्राइटर रोशनी श्रेष्ठ
3: मोबाइल नम्बर 9827109466 र 9840694530।
7: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
8: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
7: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
8: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
9: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
8: थप जानकारीको लागि 0665-563-130।
9: कृषि विकास कार्यालय तनहुँ दमौली।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड
13: डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206630।
15: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
16: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
17: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
16: हजुर हजुर, सेनिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
17: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
16: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
17: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
18: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
16: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्धकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपिभीसी को साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 95562938 र 98028922938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरे सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
9: मोबाइल 98563043952 र 98066656586।
8: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
8: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
8: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। लगातारको वर्षापछि खसेको पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग अन्तर्गत डुम्रिया भोखैडेनी सडक खण्ड 1 घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपालिका चार विमल नगर स्थित चुन पहरामा मंगलबार बिहान करिब 8 बजे पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। नेपाल प्रहरीले पहिरो हटाएपछि करिब 1.25 घण्टापछि सड़क एकतर्फी सञ्चालनमा आएको जनाएको छ। सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकोले उक्त क्षेत्रमा थप पहिरो र ढुंगा खस्ने जोखिम भने अझै कायमै छ। उहाँले अत्यावश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गर्नुभयो। लगातारको वर्षासँगै तनहुँका नदी किनार तथा सड़क खण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागबाट प्राप्त जानकारीको आधारमा मर्स्याङ, बिसेती, मादी, त्रिशुली, कालीगण्ड तथा अन्य साना ठूला खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ। राजमार्ग तथा भित्री सड़क प्रयोग गर्ने यात्रुले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको हो। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सड़क सम्बन्धी कार्यालय तथा स्थानीय तह उच्च सतर्कता अवस्थामा रहेको बताउँदै नागरिकलाई अनावश्यक आवाजावत नगर्न आग्रह गर्नुभयो। पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सड़क अवरूद्ध भएको छ। मंगलबार बिहान ताराखोला गाउँपालिका वडा 3 को घुसमेलीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। सड़कमाथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक प्रनी डम्मर बहादुर बोहराले जानकारी दिनुभयो। निरन्तर वर्षा भइरहेकोले सड़क खुलाउन समय लाग्ने बोहराको भनाइ छ। सड़क अवरूद्ध हुँदा गलकुट र ताराखोला आवाजावत गर्न यात्रु समस्यामा परेका छन्। ताराखोलामा अहिले असारे पर्वको अवसरमा करी मेलामा मेला चलिरहेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा 3 दानामा रहेको प्रसिद्ध पर्यटकीय स्थल रूपसे झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजनामा निर्माण व्यवसायले ढिला सुस्ती गर्दा योजना अधुरो भएको छ। चालू आर्थिक वर्षको मसान्तसम्म सम्पन्न गर्नुपर्ने योजना निर्माण व्यवसायको ढिला सुस्तीले प्रभावित भएको हो। कालीगण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणको लागि जाने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले झरनामा संघीय सरकारको विशेष अनुदान 3,65,00,000 रूपियाँ बराबरको लागतमा पालिकाले पर्यटकीय संरचनाहरू निर्माण थालेको थियो। पहिलो पटक थपिएको म्यादमा पनि निर्माण व्यवसायले योजनाको काम सम्पन्न नगरेपछि पर्यटकीय पूर्वाधार निर्माण योजना अधुरो भएको हो। निर्माण व्यवसायको ढिला सुस्तीका कारण योजना अधुरो भएको गाउँपालिका उपाध्यक्ष दिवा पन्ती लिजाले बताउनुभयो। लगातार वर्षाको कारण नवलपरासी वर्धघाट सुस्ता पूर्वमा पहिरो र डुभानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै 9 घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्धघाट सुस्ता पूर्वका अनुसार कैडाकोट नगरपालिका 4 डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायाको क्षति नभए पनि थप क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। कास्की प्रहरीले लागोसहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 32 मजुवा क्षेत्रमा लागोसहित ओसार प्रसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागोसहित नियन्त्रण ब्यूरो पोखरा र इलाका प्रहरी कार्यालय सिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागोसहित सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी 53 EY 7704 नम्बरको कारलाई रोकी खानतलासी गर्दा कारका विभिन्न भागमा लुकाई सिपाही राखिएको ठूलो परिमाणको लागु औषध बरामद गरिएको हो। बरामद लागु औषधमा डाइजापाम 600 एम्पुल, फेनेरागन 648 एम्पुल र ब्रुप्रेनोर्फिन 600 एम्पुल गरी जम्मा 1848 एम्पुल रहेका छन्। साथै नाइट्रोभ्याट 30 चक्की, ट्यापेन्डाटोल 100 चक्की, ट्रामाडोल 380 चक्की र 5 थान मोबाइल फोन समेत बरामद गरिएको छ। प्रहरीले कारमा सवार पाँचैजना भारतीय नागरिकता नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ। पक्राउ पर्नेहरूमा उत्तर प्रदेश सरदारनगर गोरखपुरका 27 वर्षीय विकास कुमार, फोरावार सुवा बजार गोरखपुरका 29 वर्षीय आशिष कुमार, कुस्मही बजार गोरखपुरका 29 वर्षीय अभय कुमार मिश्र, कुस्मही बजार गोरखपुर, नन्दनगर बरगहिता कुडाघाट खोराभार गोरखपुर बस्ने 33 वर्षीय प्रीतम कुमार र कुसुमी बजार गोरखपुर कुडाघाट खोराघार गोरखपुरका 25 वर्षीय अभिषेक कुमार रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई कास्की जिल्ला अदालतबाट 7 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। लमजुङको अधिकांश खानेपानी स्रोत तथा आयोजना स्वास्थ्यका दृष्टिले असुरक्षित रहेको पाइएको छ। प्रदेश स्वास्थ्य कार्यालय लमजुङले गरेको खानेपानी गुणस्तर परीक्षणमा जिल्लाको 81% खानेपानी आयोजनाको पानी पिउन अयोग्य रहेको देखिएको हो। कार्यालयले जिल्लाभरका 129 पानीका स्रोतबाट नमूना संकलन गरी परीक्षण गर्दा 98 अर्थात 77% स्रोत प्रदूषित भेटिएको छ। त्यसै गरी पिउने पानीको रूपमा प्रयोग भइरहेका 86 खानेपानी आयोजना मध्ये 70 अर्थात 81% आयोजनाको पानी प्रत्यक्ष रूपमा पिउन अयोग्य रहेको परीक्षण प्रतिवेदनमा उल्लेख छ। परीक्षणका क्रममा अधिकांश नमूनामा दिशाजन्य जीवाणु ई कोलाई फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। यस्तो पानी प्रत्यक्ष सेवन गर्दा झाडा पखला, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकोले उमालेर वा उपयुक्त विधिबाट प्रशोधन गरेपछि मात्र प्रयोग गर्न प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहले सुझाव दिनुभयो। बिमार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बजार क्षेत्रमा आउने सर्वसाधारण स्थानीय बासिन्दा तथा सड़क प्रयोगकर्तालाई निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक आरओ वाटर एटीएम मेसिन 4 स्थानमा संचालनमा ल्याएको छ। संस्थाका कार्य समिति सदस्य सूर्य विश्वकर्माका अनुसार करिब 7,50,000 रूपियाँको लागतमा जडान गरिएका यी मेसिनहरू बिमात नगरपालिका अगाडि, जनज्योति विद्यालय तथा क्याम्पस अगाडि, हेल्पपोस्ट तथा रंगशाला अगाडि र कुमार चोकमा संचालनमा रहेका छन्। संस्थाले भविष्यमा आवश्यकता अनुसार थप स्थानमा पनि यस्ता मेसिन विस्तार गर्ने योजना बनाएको जनाएको छ। आरओ रिभर्स ओस्मोसिस प्रविधिमा आधारित यो मेसिनले बहुचरणीय प्रशोधन प्रणाली मार्फत पानीलाई शुद्ध बनाउँछन्। सेडिमेन्ट र कार्बन फिल्टरबाट पानीमा रहेको धूलो, बालुवा, गन्ध तथा रासायनिक अशुद्धि हटाइन्छ भने आरओ मेम्ब्रेन र जीवाणु नियन्त्रण प्रणालीबाट प्रशोधन गरी 100% सुरक्षित शुद्ध तथा चिसो र सामान्य तापक्रमको पिउने पानी निशुल्क उपलब्ध गराइन्छ। तनहु जिल्लाका 10,981 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 स्थानीय तहका 16 59 महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16 59 महिनासम्मका 10,981 र 0 15 महिनासम्मको 3,421 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकाका 2,572 जना र सबैभन्दा कम गिरिङ गाउँपालिकाको 523 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। पर्वतको पैयौं गाउँपालिकामा यहाँका किसानले साठी रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्। अदुवा नगदे तथा मसला बाली हो। दक्षिण पर्वतको अधिकारी डाँडामा 40 जना कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बाली विस्थापित गर्दै अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचेभन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। यहाँका प्रति कृषकले 4 देखि 6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख रूपियाँ आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान गरेका छन्। मकै र कोदो खेती गर्न छाडेपछि बाँदर हराउँदै गएको छ, आमदानी पनि दोब्बर भएको छ। स्थानीय 900 जातका अदुवाको उत्पादन राम्रो भएपछि कृषक अदुवा खेतीमा आकर्षित भएका हुन्। भारतीय केरा आयात रोकिएपछि स्थानीय केराले बजार र मूल्य पाउन थालेको छ। अत्याधिक विषादी प्रयोग हुने भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि स्थानीय केराले बजार र मूल्य दुवै पाउन थालेको हो। तराईबाट केही परिणाममा केरा आयात भए पनि बागलुङ बजारको अधिकांश माग स्थानीय केराबाट पूर्ति हुने गरेको छ। हेर्दा आकर्षक देखिने भारतीय केराले बजारो गर्दा स्थानीय केराको व्यापार झेलमा परेको थियो। भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि ग्राहक स्थानीय केरा रूचाउन थालेको फलफूल व्यवसाय मधु केसीले बताउनुभयो। स्याङ्जाको अर्जुन चौपारी बजार क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले यहाँको युवाको सक्रियतामा सीसीटीभी जडान गरिएको छ। गाउँपालिका 1 र 2 का मुख्य बजार मा यहाँको दरौं खोला युवा परिवारले सीसीटीभी क्यामेरा जडान गरेको हो। यहाँको वडा 1 मा रहेको बजार र वडा 2 को मजुवा र 0 मा सीसीटीभी क्यामेरा जडान गरेको हो। युवा परिवारले फागु पूर्णिमा गर्ने भलिबल प्रतियोगितामा संकलन गरेको आर्थिक सहयोगबाट बसेको र युवाले आफैले रकम जम्मा गरेर बजार क्षेत्रको 13 ठाउँमा सीसी क्यामेरा जडान गरेको परिवारका अध्यक्ष किरण काफ्रेले बताउनुभयो। यहाँ युवा परिवारले 1.5 किलोमिटर तार टाँगेर 4,20,000 रूपियाँ खर्च गरेर सीसीटीभी र जडान गरेको काफ्रेले बताउनुभयो। हवस् त हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि बिदा हुन चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandeki@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560380385।
5: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
9: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847349839।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
10: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
10: कहाँ छ पुन मोबाइल?
1: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
10: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
10: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848480000।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल 9855628827 र 9864350031।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है?
15: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
12: मोबाइल 9855600577।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
18: पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007178।
21: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
21: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
23: मिलन विछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
24: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग संगे इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोकसौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि पुराना पुराना भाका राख्ने दिन चाहिँ रहेको छ है। अब तिनै भाकालाई चाहिँ मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन चाँदी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन चाँदी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको गाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत शुरू भाका राख्दैछु म। भाका रहेको छ धागो राम्रो घुम्ने चर्खाको बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

0: हजुर श्रोता मित्र, धागो राम्रो घुम्ने चर्खाको बोलको यो भाका मैले राखिसके र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकालाई म कार्यक्रममा राख्दैछु। हाँसेर बोलिदेऊ माया बोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।
1: ए पार्वती, तलाई थाहा छ

0: हजुर श्रद्धा मित्र, हाँसेर बोलिदेऊ माया, यसै गरी भेट कहिले हुन्छ र भोलको यो भाका मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु, गोर्खा मन कामना बोलको भाका चाहिँ रहेको छ, अनि यो भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा म पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।
1: कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस

0: शुक्ला गण्डकी एफएम 97.6
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ सात फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छप्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: राखिने बा साकिन यो चम्चीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा ढेर टेस्टै, लोभे ढेर टेस्टै, सोफा पर्दा कार्पेट सबै टेस्टै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0765702625, मोबाइल 98563338, 98416056।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृङ्खलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। आज चाहिँ तपाईँको लागि पुराना पुराना भागहरूलाई नै मैले कार्यक्रममा राखिराखेको छु है, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, लालु मैबोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, कहाँ गयो जोरेले, किन गीत गाउँदैन बोलको यो गीत मैले राखिसकिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। आजको यो श्रृङ्खलामा चाहिँ तपाईँको लागि नै भाका राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। तिनजेलसम्म सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो, त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई एकमात्र रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसार पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि रानी फूल बसायो बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्छ घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दिल्लीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 06-5709 मोबाइल नम्बर 98-4-61-268
2: 98-5-60-62-68
5: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: रहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। छैटौं दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, सहमति हुन बाँकी।
3: मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अरियालको निर्देशन। संचार माध्यमका गेट अगाडि गाडी रोक्ने घटनामा सांसदको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कार्यवाही हुने राष्ट्रपति सभापति लामी छानेको भनाई।
4: पूर्वी नेपालमा मनसून बढ़ी सक्रिय, ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। पानी खाना र सरसफाईमा ध्यान दिन सके मनसून जन्य रोगबाट जोगिन सक्ने।
5: पानी खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र सरसफाईका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामी ध्यान दिनुपर्ने कुराहरू हुन्छ। हामी सचेत हुनुपर्छ भन्ने मेरो अनुरोध छ।
3: सिंगापुरमा ब्लूमबर्गले महत्वपूर्ण मानहानिको मुद्दा हार्यो। 356,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
4: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। इंग्ल्याण्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कड़ा।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले मिटर ब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीड़ितहरू आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुर धामको तिरहुतिया गाछीबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू आज 6 दिन निजगढ़मा छन्। 400 भन्दा बढ़ीको संख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुदन गुरूङ निजगढ़मै पुग्नु भएको छ। गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढ़मै रोकिए। निजगढ़मा गृहमन्त्रीसँग झण्डै 5 घण्टा वार्ता गरे पनि सहमति भने भइ नसकेको पीड़ितहरूले बताएका छन्। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। थिए। सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने एकमुष्ट निर्णय गरेको हो। पीड़ितहरूले मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन तथा चेक लगायतका लिखत खारेज, प्रभावकारी कानून निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायत छ बुँदे माग राखेका छन्। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले नेपाल वायु सेवा निगम नेवानीको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै आजको बैठकले बीउ विजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापनलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़न सक्ने बाढ़ी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराउनुभयो। आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायत विषय उठाएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। यसअघि जेठ 17 गते संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएका प्रधानमन्त्री शाह त्यसपछि आज पहिलोपल्ट उपस्थित हुनुभएको हो। सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा बोलेका कुरा विवादित भएपछि विपक्षी दलहरूले त्यसबारे स्पष्टीकरण माग गरिरहेपछि थप जवाफ भने उहाँले दिनुभएको छैन। आज बिहान 11 बजे बैठक शुरू भएकामा प्रधानमन्त्री शाह र राज्यसभा सभापति रवि लामिछाने दिउँसो बैठकमा पुग्नु भएको थियो। प्रधानमन्त्री प्रवेशका क्रममा संसदीय मर्यादा उल्लंघन भएको भन्दै विपक्षीले आपत्ति जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र राज्यसभा सभापति रवि लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै नेकपा एमालेका सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको छ। उहाँले यो काम प्रतिनिधि सभा नियमावली विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराउनुभयो।
3: यस्तै आजको बैठकमा सांसदहरूले हिजो संचार गृहका गेट अगाडि गाड़ी पार्किङ गरेर आवाज जावत गर्न अवरोध पुर्याएको काम राज्य संरक्षित भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्। बैठकमा बोल्ने राजनीतिक दलका सांसदहरूले नेपाली संचार जगतलाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाड़ी पार्किङ गरेको भन्दै आपत्ति जनाएका हुन्। विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा र राप्रपाले चर्को विरोध गरेको यो विषयमा सत्तारूढ़ राष्ट्रपाका सचेतक प्रकाश चन्द्र परियारले समेत भर्सना गर्नुभएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सड़कमा दुई चारवटा गाड़ी तेर्साउँदै नतर्सने उहाँको भनाई थियो। यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मीडिया हाउस र नेताहरूका घर अगाडिका सड़कमा निजी गाड़ी पार्किङ गरी अवरोध पुर्याउनेमाथि कार्यवाही हुने बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्ति भन्नुभएको छ। पार्टीले पहिले नै विज्ञप्ति निकालिसकेको र यसमा राष्ट्रपाका नेता वा कार्यकर्ता संलग्न देखिए पनि कार्यवाही हुने भन्दै उहाँले यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो।
4: सड़क दुर्घटना न्यूनीकरण, पूर्वाधार विकास र दीर्घकालीन योजना निर्माणका लागि सरकारले कानूनी तथा संरचनागत सुधार प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़कको खराब अवस्थाका कारण दुर्घटना नियन्त्रण गर्न विद्यमान ऐन तथा नियम संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री लम्सालले पछिल्लो 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै सड़कको अवस्थाका कारण 2788 तथा मौसमजन्य कारणले 422 दुर्घटना भएको समेत बताउनुभयो।
3: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले आज संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारले आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियो। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि कुल 21,24,34 करोड़ रूपियाँको बजेट ल्याएको छ, जसमा चालुतर्फ 59.8%, पूँजीगततर्फ 20.3% र वित्तीय व्यवस्थापनतर्फ 19.9% रकम विनियोजन गरेको छ। सरकारले आन्तरिक राजस्वबाट 14.5 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बिहोर्ने उल्लेख छ।
4: सर्वोच्च अदालतले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र निरपध्वज निरौलाको संयुक्त इजलासले 2082 साल चैत 18 गते सरकारले निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको यो परिपत्र खारेज हुने ठहर गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार फैसलाको पूर्ण पाठ पनि आउन बाँकी छ। मीडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुटेलले सरकारले निजी संचार माध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैर कानूनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको प्रतिकार्य अभियान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय, छैटौं दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारले सभामुख अर्यालको निर्देशन, संचार माध्यमका गेट अगाडि गाड़ी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध, छानबिन गरेर दोषीमाथि कार्यवाही गर्ने राष्ट्रपा सभापति लामी छानेको भनाई, निजी संचार माध्यमलाई सरकारी विज्ञापन न दिने सरकारको निर्णय, सर्वोच्च अदालतद्वारा खारेज, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 वटा विधेयक प्रमाणीकरण लगायतका खबर प्रस्तुत गरे।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग, सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य अभियान थालेको छ। लगातारको वर्षासँगै मनसुनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकार्य अभियान थालनी गरेको हो। मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिकार्य अभियान सञ्चालनमा ल्याएको हो। यो कस्तो खालको अभियान हो भनेर स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक एवं इपिडिएमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई साथी सम्झना महर्जनले सोध्नु भएको छ।
5: जति पनि विपदका अवस्थाहरू त भए होइन, बाढ़ी पहिरो हुने भयो होइन, विभिन्न खालका चाहिँ खानेपानीका समस्याहरू हुने भयो होइन, स्वास्थ्यका चुनौती पनि त्योसँग जुडेर आउने विषयहरू हो र त्यसमा विशेष गरी खानेपानीसँग सम्बन्धित रोग व्यथाहरू फैलन सक्ने र चाहिँ यस्तो बेलामा चाहिँ मच्छरबाट हुन सक्ने समस्याहरू पनि आउन सक्ने अवस्थाहरू छन्। त्यसले गर्दाखेरि चाहिँ हामीले प्राथमिकताको रूपमा स्वास्थ्यको तर्फबाट चाहिँ स्वास्थ्य कर्मीहरूले विशेष गरी चाहिँ स्वास्थ्य चौकीहरूमा आउँदाखेरि उहाँलाई हामीले तुरन्तका तुरन्त उपचार गर्नुपर्ने र कुनै कुनै बेलामा चाहिँ कसरी बेसी हामीले आउनुभन्दा पहिला नै त्यो समस्यालाई हल गर्नुको लागि चाहिँ विभिन्न निकायहरूसँग समन्वय गर्ने हाम्रो जुन स्वास्थ्य सेवा प्रणालीको सम्पूर्ण तबका यसमा चाहिँ तयार छ र चाहिँ जनशक्तिको तयारी र चाहिँ जनशक्तिलाई त्यो विषयमा कसरी त्यसको चाहिँ रेस्पोन्स गर्ने कसरी त्यसको चाहिँ अलर्ट गर्ने कसरी चाहिँ सूचना प्रवाह गर्ने र चाहिँ कसरी चाहिँ टिमलाई परिचालन गर्ने भन्ने कुराहरू सबैको चाहिँ हामीले संघबाट हुनुपर्ने कुरा भएको छ। इनिसिएटिभ गर्नुपर्ने कुराहरू प्रदेशसँग पनि हाम्रो समन्वय पनि भएको छ। स्थानीय तहका चाहिँ नेतृत्व पंक्तिसँग पनि हामीले आवश्यक समन्वय गरेका छौँ, सामान्य प्रशासनबाट समन्वय गरेका छौँ। पत्तालको अवस्थालाई र चाहिँ रोकथामको अवस्थालाई एकदम चाहिँ सचेत र एकदम सतर्क राखेको अवस्थाहरू छ।
13: यो अभियानले चाहिँ विशेष गरेर समुदायलाई मनसुनजन्य रोगै लाग्न नदिन चाहिँ कसरी सचेत गरिरहेको छ?
5: यो मच्छरको समस्याहरू पनि आएको, मान्छेहरू पनि सचेत भएको र चाहिँ पहिलाको तुलनामा यसको चाहिँ अलिकति डेंगूको उदाहरणको लागि त्यो घट्दै गएको अवस्थाहरू पनि छ। र यसमा चाहिँ विशेष गरी चाहिँ आफूले आफ्नो ठाउँमा आफ्नो गाउँठाउँमा आफ्नो घरमा आफ्नो गरिसाबारी वरिपरि सबै चाहिँ हरेक नागरिकले अग्रजहरूले त्यहाँका स्वास्थ्यका नेतृत्व पंक्तिहरूले र सबैले चाहिँ त्यसमा चाहिँ हामी एक भएर चाहिँ त्यसलाई चाहिँ हामीले जुन एउटा मच्छरको लागि जति पनि वासस्थानको कुराहरू त्यसका लार्वा नष्ट गर्ने कुराहरूमा हामी लाग्नुपर्छ। खानेपानीको विषयमा हामीले त्यहाँका स्वास्थ्यका निकायहरूले चाहिँ एकदम आफ्नो खानेपानीको अवस्थाहरू के छ कस्तो छ भनेर अन्तर विभिन्न निकायसँग समन्वय गरेर खानेपानीको चाहिँ सर्भेलेन्स गरेर निगरानी गर्ने कुराहरू गर्नुपर्छ ताकि पानी दूषित नहोस्, पानी फोहोर नहोस्, ताकि झाडाफालको अवस्था नहोस् भन्ने कुराहरूमा चाहिँ हामी सचेत हुनुपर्छ। खानाका विषयहरूमा हामीले एकदम सचेत हुने र चाहिँ आधारभूत कुरामा चाहिँ सरसफाइका कुरालाई चाहिँ हामीले शाश्वत छ त्यतातिर चाहिँ हामी ध्यान दिनुपर्ने कुराहरू हुन्छ, हामी सचेत हुनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ।
13: समुदायलाई चाहिँ यसको लागि सुझाव के दिनुहुन्छ?
5: समुदायहरूलाई सम्पूर्ण हामी नेपाली नागरिकहरू हाम्रो नेपाली समुदाय एकदम मिलेर काम गर्न सक्ने क्षमता छ र चाहिँ यसमा चाहिँ कसरी भएपछि यस्ता खालका चुनौतीहरूलाई मच्छरबाट हुने कुराहरू भनेको सरसफाईसँग सम्बन्धित कुराहरू हो। आफ्नो गाउँघर आफ्नो टोल छिमेकीहरूलाई सफा राख्नेतिर आमा समूहहरू विशेष गरी मैले अनुकूल गरेर आमा समूहहरू दिदीबहिनीहरू त्यहाँका भद्रबलात्मीहरू सबै लागेर आफ्नो ठाउँलाई सफा राख्नुहोस् र खानेपानीका विषयहरूमा पनि एकदम सम्बन्धित निकायलाई पनि एकै भइरहेछ भन्ने कुरा तपाईँले चासो राख्नुहोस्। स्वास्थ्यका जति पनि नेतृत्व उहाँलाई पनि सोध्नुहोस् बुझ्नु र तपाईँ हामी मिलेर यो समस्यालाई चाहिँ हामीले चाहिँ एकदम यसलाई चाहिँ हामीले चाहिँ उपचार गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्ने मैले चाहिँ अनुरोध गर्न चाहन्छु।
13: अब यो मनसुनजन्य रोग भन्ने बित्तिकै चाहिँ तत्काल त्यो समस्याहरू भइहालेमा कहाँ कसरी जाने अथवा सम्पर्क कसलाई गर्ने भन्ने पनि हुन सक्छ, के भन्नुहुन्छ त यहाँहरूले?
5: सबभन्दा नजिकको स्वास्थ्य चौकीमा त्यहाँका स्वास्थ्य कर्मीहरू र चाहिँ स्थानीय के अरे जुन चाहिँ नेतृत्व पंक्तिसँग पनि सम्पर्क गर्नु पर्यो र चाहिँ त्यो हिसाबमा चाहिँ त्यसपछि माथिका जिल्लाका स्वास्थ्यका हाम्रा निकायहरू पनि छन्, त्यहाँका निर्देशालय पनि छन्, स्वास्थ्य मन्त्रालय पनि छन्, आफ्नो ठाउँबाट आफ्नो चाहिँ पाइ पर्ने ठाउँमा तपाईँले सम्पर्क गर्नु पर्यो, समन्वय गर्नु पर्यो। र अर्को कुरा तपाईँहरूलाई चाहिँ आम नागरिकलाई चाहिँ 11-15 पनि हेलो स्वास्थ्यको चाहिँ हाम्रो पनि नम्बर छ, त्यसबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसन। नेपाल दर्पणमा खबरको सिलसिला। नेपालमा पूर्वी तथा केही पहाड़ी क्षेत्रमा मनसूनको प्रभाव धेरै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसूनजन्य विपदको जोखिम बढ़न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। ती क्षेत्रहरूमा गिग्रान बहाव, बाढ़ी, पहिरो र भूक्षय जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद मीनकुमार अरियालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसूनको न्यूनचापीय रेखा औसतभन्दा केही माथि रहेको छ। यसको प्रभावका कारण आज राति मधेस प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविदको अनुमान छ। हिमाली क्षेत्रमा छिटपुट वर्षा हुन सक्नेछ। पहाड़ी तथा तराई क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
4: लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण अवरूद्ध बनेको नारायणगढ मुगलिन सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। सड़क खण्डका विभिन्न 15 ठाउँमा खसेको पहिरो हटाएपछि गाड़ी आवागमन सहज बनेको छ। हिजोदेखि परेको निरन्तर वर्षाका कारण नारायणगढ मुगलिन सड़क खण्डमा बेलुकीदेखि पहिरो खस्दा सड़क अवरूद्ध बनेका थिए। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार भतेरी, खोरखोला 15 किलो, त्यसै गरी 11 किलो 16 किलो 19 किलो सेती दोभान घुमाउने सिमलताल 25 किलो जलबिरे नाम्ची खोला र तुइन खोला लगायत ठाउँमा पहिरो खसेको थियो। यसैबीच वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ़दै गएका छन्। पछिल्लो 24 घण्टामा देशभर 73 प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा 2 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो बिहानदेखि आज बिहानसम्म भएका घटनामा बाढ़ी पहिरो सर्पदंश अवि लगातारको वर्षा तथा वन्यजन्तु आक्रमणका घटना रहेका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा पहिरोका 40 घटना घटेका छन् भने जसबाट 26 जिल्ला प्रभावित बनेका छन्। पहिरोका कारण 2 जनाको ज्यान गएको छ। यसै गरी बाढ़ीका 14 घटनाले 10 जिल्ला प्रभावित भएका छन्।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

the back is bonus found. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: पल्ट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.11 अंकले बढ़ेर 2576.29 बिन्दुमा पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो पटक नेप्से बढ़ेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकामा व्यापार समूह झण्डै 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 7.46 अर्ब कारोबार भएकामा आज 383 कम्पनीका 1,82,00,000 शेयर 8.41 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 3 महिना यताकै धेरै हो। यसअघि वैशाख 3 गते 9.31 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो।
2: देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारेमा जानकारी दिनुभएको हो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्।
3: नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघन गरेमा जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानूनी व्यवस्था नरहेको स्पष्ट पारेको छ। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले निकालेको विज्ञप्तिमा ट्राफिक प्रहरीले संकलन गर्ने सम्पूर्ण जरिवाना बापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ। सत्य तथ्य र आधिकारिक जानकारी बिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने भन्दै उहाँले जरिवाना बापत ट्राफिक प्रहरीले कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रश्न पार्नुभयो।
2: विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजश्री जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाएको बताएका छन्।
3: आफैले पेट्रोल छर्केर जलेका सर्लाहीको गौडता नगरपालिका 10 का विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचारका क्रममा गैराती ज्यान गएको हो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतको पनि ज्यान गएको थियो।
2: नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालय सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारेमा जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ।
3: बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। आज बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरीबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले यस्तो जानकारी दिनुभएको हो। आजै प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 42 जना बचतकर्तालाई झण्डै 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ पनि गर्नुभएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुरको अदालतले ब्लूमबर्गलाई मानहानीको मुद्दामा 2 जना मन्त्रीहरूलाई क्षतिपूर्ति स्वरूप 3,56,000 अमेरिकी डलर तिर्न आदेश दिएको छ। सिंगापुरको उच्च अदालतले ब्लूमबर्ग र उसका 1 जना पत्रकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको बीबीसीले जनाएको छ। सिंगापुरका मन्त्रीहरू के सानमुगम र टान सिलेङले 2024 एउटा लेखका लागि ब्लूमबर्ग र पत्रकार लो डे बे विरूद्ध मुद्दा दायर गर्नुभएको थियो। उच्च अदालतकी न्यायाधीश अड्री लिमले ब्लूमबर्गको लेख द्वेषपूर्ण भावनाले भरिएको र दुवै दावीकर्ताको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तयार पारिएको फैसला सुनाउनु भएको हो। दुईजना मन्त्रीले आफ्नो सम्पत्ति सम्बन्धी कारोबार बारे उल्लेख गरेको एउटा लेखका कारण मानहानीको मुद्दा दायर गर्नुभएको थियो। ब्लूमबर्गले यस फैसलामाथि कुनै टिप्पणी गरेको छैन। ब्लूमबर्ग अमेरिकाको एक अग्रणी वित्तीय सफ्टवेयर तथ्याङ्क तथा संचार माध्यम कम्पनी हो। ब्लूमबर्गले सिंगापुरमा ठूला आलिशान घरहरूको कारोबार बढ़दो रूपमा गोप्यताको घेरामा शीर्षकको लेख छापेको थियो। लेखमा दुईजना मन्त्रीले ट्रस्टको प्रयोग गरी नाम नखुलेका एक खरिदकर्तालाई 6,80,00,000 डलरमा एउटा बंगला बिक्री गरेको कुरा उल्लेख गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। यी दुई टोलीबीचको खेललाई फाइनल अघिको फाइनल पनि भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोली बीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान किलियन एम्बापेले 8 गोल सहित गोल्डन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। विश्वकपकै अर्को प्रसंगमा फिफा विश्वकप फुटबलमा इंल्याण्ड र साबिक विजेता अर्जेन्टिना बीच हुने दोस्रो सेमी फाइनल खेलका लागि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भोलि राति पाउने 1 बजे विश्व फुटबलका पुराना प्रतिद्वन्दीहरू बीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। सन् 1982 बेलायत र अर्जेन्टिना बीच फल्कल्याण्ड्स युद्ध भएको थियो। 74 दिनसम्म चलेको यो युद्ध 649 अर्जेन्टिनी सैनिक, 255 बेलायती लडाकु र 3 सर्वसाधारणको ज्यान गएको थियो। अर्जेन्टिनामा लास मालविनासका रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देश बीचको सार्वभौमिकता सम्बन्धी विवादको विषय बनेको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। 6 दिनको पैदल मार्चमा रहेका मिटर ब्याज पीड़ित र गृहमन्त्री बीच निजगढ़मा वार्ता, सहमति हुन बाँकी।
2: मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारीमा लाग्न सरकारलाई सभामुख अरियालको निर्देशन। संचार माध्यमका गेट अगाडि गाड़ी पार्किङ गरेको घटनामा सांसदहरूको चर्को विरोध। छानबिन गरेर दोषीमाथि कार्यवाही हुने राष्ट्रपति सभापति छानेको भनाई।
3: पूर्वी नेपालमा मनसून बढ़ी सक्रिय। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पानी, खाना र सरसफाईमा ध्यान दिन सके मनसूनजन्य रोगबाट जोगिन सक्ने।
2: सिंगापुरमा ब्लूमबर्गले महत्वपूर्ण मानहानीको मुद्दा हारियो। 3,56,000 अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश।
3: र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै इंल्याण्ड र अर्जेन्टिना बीचको खेलका लागि सुरक्षा व्यवस्था कड़ा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन र बस्ने पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
10: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
11: बिरामी परीक्षण,
10: निशुल्क औषधि वितरण,
11: प्रयोगशाला सेवा,
10: पञ्चकर्म, पूर्वकर्म,
11: बस्ती कर्म,
10: शिरोधारा,
11: नस्य कर्म, जलनेति,
10: छार सूत्र सेवा,
11: उपचारात्मक

0: सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
1: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला सुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने, सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहु।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
6: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: या आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते करेली त्यसरी नरिसाउन बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर सेङ्गाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
6: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
7: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
5: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9468064145।
1: सूचना: यस तनहुँ सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0635714377 र 9856064343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
3: सम्पर्क मोबाइल 9857065119 र 9864597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385। कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 9843-23811। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
4: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भूछए बाढी र पहिरोबाट बचौं र बचाऊ
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
4: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। आफूलाई गोली हान्ने धम्की आएको एमाले प्रमुख सचेतक महरको दावी। जेएनजी आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्ता पुगेको राप्रपा संसद दलका नेता साईको टिप्पणी। गाड़ी पार्किङ घटनामा रासोपा नेता कार्यकर्ता भए पनि कार्यवाही हुनुपर्ने सभापति लामिछानेको प्रस्तुति। नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त। सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज। तनहुँ जिल्लाका 10,981 जना बालबालिकालाई पुनः खोप दिइयो। विश्वकप 2026 को पहिलो सेमिफाइनलमा आज राति युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन आम्ने सामने हुँदै र खैरिनटारमा साउनको पहिलो साता जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने। नेकपा एमालेका प्रमुख सचेतकले आफूलाई गोली हान्ने धम्की आएको बताउनु भएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ऐन महरले आफूले सरकारको आलोचना गरेको मन नपराएकाहरूले गोली हान्ने धम्की दिएको बताउनु भएको हो। हामी जनताबाट अभिमत लिएर सदनमा आएका छौं। जनता कुरा बोल्न हामी निरपेक्ष रूपमा विरोध गर्दैनौं। हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं, उहाँले भन्नुभयो। तर विडम्बना सदनमा बोलिन त सरकारको विरोध गरेको केही मान्छेहरूलाई आवाज हुँदो रहेछ। मलाई निरन्तर धम्की आइरहेको छ, फेसबुक र फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियाले मीडिया हाउस अघि गाड़ी पार्किङ गरिएको घटनाप्रति लक्षित गर्दै सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्ने बताउनु भएको छ। आज सोमबार कान्तिपुर अनलाइन खबर लगायत संचार माध्यम तथा कांग्रेस सभापति गगन थापा घर नजिकै सड़कमा निजी सवारी साधन पार्किङ गरिएको थियो। हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाड़ीहरू पार्किङ गरेर भौतिक रूपमा आवाज ठप्प पारेर संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो यसको कड़ा शब्दमा भर्सना गर्दछु, उहाँले भन्नुभयो। यता राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले गृहमन्त्री सुदन गुरूङलाई लक्षित गर्दै जेएनजी आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको बताउनु भएको छ। गृहमन्त्रीले यसअघिको बैठकमा संसदमा बोल्ने क्रममा मुगुका गणेश नेपाली आत्मदाहपछि मृत्यु घटनाबारे राजनीतिकरण खोजेको भन्दै विपक्षी दलहरूलाई कटाक्ष गर्नुभएको थियो। यसतर्फ लक्षित गर्दै आजको प्रतिनिधिसभा बैठकमा राप्रपा संसदीय दलका नेता साईले आफूले जनतालाई उद्धार गर भन्नु राजनीतिकरण नहुने, बरु पानी बाँड्न गएको व्यक्ति राज्य सत्तामा पुग्नु राजनीतिकरण हुने बताउनुभयो। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने भएको छ। आजपछिको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ। नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बीउ भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय समेत गरेको जनाइएको छ।

0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तीनवटा महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गर्नु भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम राष्ट्रपति पौडेलले यी विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो। आज प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक 2083, राष्ट्रिय ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेतद्वारा जारी विज्ञप्ति अनुसार यी तीनै विधेयकहरू मंगलबार प्रमाणीकरण गरिएका हुन्। संसदका दुवै सदनको बैठकबाट पारित भइआएका विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब औपचारिक रूपमा कार्यान्वयनको प्रक्रियामा जानेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संचार गृह बाहिर पार्किङ गरिएका गाड़ीहरूको विषयमा छानबिन र कार्यवाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताउनु भएको छ। आज संसद भवन सिंहदरबारमा संचार कर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका विषयमा पार्टीले आफ्नो धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेको हुँदै छानबिन र कार्यवाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताउनुभयो। उहाँले उक्त घटनामा राष्ट्रपतिका नेता वा कार्यकर्ता जसको संलग्नता भए पनि कार्यवाही हुनुपर्ने बताउनुभयो। सभापति लामिछानेले प्रधानमन्त्रीसँग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका विषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिनुभयो। त्यस्तै सुकुम्बासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउनु पनि प्रधानमन्त्रीलाई सुझाव दिएको लामिछानेले बताउनुभयो। सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारिज गरेको छ। मंगलबार आज सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्ग सुवेदी र निरूप ध्वज निरौलाको इजलासले उक्त निर्णय खारिजीको आदेश गरेको हो। संयुक्त इजलासले 2082 चैत 18 निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारिज गर्ने ऐतिहासिक फैसला गरेको हो। फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकोले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। एक सप्ताह अघि गस्ताकिएको अन्तिम बहस पश्चात आज सर्वोच्चले सो फैसला गरेको हो। मीडिया सोसाइटीका अख्तियारप्राप्त निवेदक अधिवक्ता अनन्तराज लोइटेले सरकारको असंवैधानिक निर्णय खारिज हुँदा सबै मीडियाप्रति न्याय भएको प्रतिक्रिया दिनुभएको छ। ढिले भए पनि सरकारको गलत निर्णय सच्याउने कार्य सर्वोच्चले गरेको छ। आगामी दिनमा यस्ता असंवैधानिक कार्य गर्न सरकारले पटक पटक सोच्नुपर्ने अवस्था उत्पन्न भएको छ। सरकारी विज्ञापन निजी मीडियाले पाउनुपर्ने दावीसहित नेपाल मीडिया सोसाइटीका तर्फबाट अख्तियार प्राप्त अधिवक्ता लुइटेले दायर गरेको रिटमा असार 22 र 23 दुवै पक्षका तर्फबाट बहस गर्नु भएको थियो। पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सड़क अवरूद्ध भएको छ। आज बिहान ताराखोला गाउँपालिका नम्बर 3 गुसमेलीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। सड़कमाथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक डम्बर बहादुर बोहराले जानकारी दिनुभयो। निरन्तर वर्षा भएकोले सड़क खुलाउन समय लाग्ने बोहराको भनाइ छ। लगातारको वर्षाका कारण नवलप्रासी बर्दघाट सुस्तामा पहिरो र डुबानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै नौ घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलप्रासी बर्दघाट सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 डन चोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपाको क्षति नभए पनि थप क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले नवलप्रासी बदगार सुस्ता पूर्वका प्रहरी निरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। कास्की प्रहरीले लागू औषधसहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 32 मजुवा क्षेत्रमा लागू औषध ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा र इलाका प्रहरीकाले सिसुवाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लागू औषधसहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरीकारले कास्कीले जनाएको छ। पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP53EY 7704 नम्बरको कारलाई रोकी खानतलासी गर्दा कारका विभिन्न भागमा लुकाई छिपाई राखिएको ठूलो परिमाणको लागू औषध बरामद गरिएको हो। बरामद लागू औषधमा डाइजापम 600 एम्पुल, फेन्डागन 648 एम्पुल र बुप्रिनोफिन 600 एम्पुल गरी जम्मा 1848 एम्पुल रहेका छन्। साथै नाइट्रोभ्याट 30 चक्की, ट्यापेन्टाडोल 100 चक्की, ट्रामाडोल 380 चक्की र 5 थान मोबाइल फोन समेत बरामद गरिएको छ। प्रहरीले कारमा सवार 5 जना भारतीय नागरिकलाई नियन्त्रण लिई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको जनाएको छ। पक्राउ पर्नेहरूमा उत्तर प्रदेश शारदा नगर गोरखपुरका 27 वर्षीय विकास कुमार लगायत रहेको जनाइएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका नम्बर 3 दानामा रहेको प्रसिद्ध पर्यटक स्थल रूपसी झरमा पर्यटकीय पूर्वाधार निर्माण योजनामा निर्माण व्यवसायले ढिलासुस्ती गर्दा योजना अधुरो भएको छ। चालू आर्थिक वर्षको मसान्तसम्म सम्पन्न गर्नुपर्ने योजना निर्माण व्यवसायको ढिलासुस्तीले प्रभावित भएको हो। कालीगण्डकी करिडोर हुँदै मुस्ताङ भ्रमणका लागि जाने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले झरनामा संघीय सरकारको विशेष अनुदान 3,65,00,000 रूपियाँ बराबरको लागतमा गाउँपालिकाले पर्यटकीय संरचनाहरू निर्माण थालेको थियो। पहिलोपटक थपिएको म्यादमा पनि निर्माण व्यवसायले योजनाको काम सम्पन्न नगरेपछि पर्यटकीय पूर्वाधार निर्माण योजना अधुरो भएको हो। निर्माण व्यवसायको ढिलासुस्ती कारण योजना अधुरो भएको गाउँपालिका उपाध्यक्ष दिवा पुन तिरिजाले बताउनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9850612474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
12: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9850602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हाम्रो मोबाइल पसल धुलेगौडामा
0: ₹100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
14: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा।
15: सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारंटी
16: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
17: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560 56996
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौड़ा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
20: सम्पर्क 0564142221 मोबाइल 98560 35921
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
21: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
22: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
23: किन आमा के भएर
22: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
23: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
22: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्ने पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
23: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
22: मोबाइल 98560 43952 र 98066 56586
24: हजुर दान गरौ
25: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
26: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
24: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
25: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाँकी समाचार उखु किसानको करिब 22 करोड़ रुपियाँ भन्दा बढी बक्योता रकम भुक्तानी नगरी फरार रहेका अन्नपूर्ण सुगर मिल प्रणालीका 2 संचालक पक्राउ परेको खबर छ लामो समयदेखि किसानको पसिनाको मूल्य नदी आपराधिक लाभ लिएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो पक्राउ पर्नेहरूमा पश्चिम नवलप्रासीको रामग्राम नगरपालिका 2 बस्ने शैलेन्द्र गुप्ता र सर्लाईको हरिपुर नगरपालिका 1 घर भई हाल पश्चिम नवलप्रासीमै बस्दै आएका विनोद शाह कलवार रहेको जनाइएको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा मनसूनी प्रभाव कायम रहने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ महाशाखाका वरिष्ठ मौसमविद मीन कुमार आर्यालका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ उहाँले सम्भावित गेग्रान बाह बाढ़ी पहिरो र भूक्षय जस्ता मनसून जन्य विपदबाट बस्न आवश्यक सावधानी अप्नाउन आग्रह गर्नुभएको छ

0: लमजुङको अधिकांश खानेपानी स्रोत तथा आयोजना स्वास्थ्यका दृष्टिले असुरक्षित रहेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्य लमजुङले गरेको खानेपानी गुणस्तर परीक्षणमा 81% खानेपानी आयोजनाको पानी पिउन अयोग्य रहेको देखिएको हो। कार्यालयले जिल्लाभरका 129 पानीका स्रोतबाट नमूना संकलन गरी परीक्षण गर्दा 98 अर्थात 77% स्रोत प्रदूषित भेटिएको छ। त्यसैगरी पिउने पानीका रूपमा प्रयोग भइरहेका 86 खानेपानी आयोजना मध्ये 70 अर्थात 81% आयोजनाको पानी प्रत्यक्ष रूपमा पिउने अयोग्य रहेको परीक्षण प्रतिवेदनमा उल्लेख छ। परीक्षणका क्रममा अधिकांश नमूनामा दिशाजन्य जीवाणु ई कोलाई फेला परेको प्रदेश जनस्वास्थ्य कार्य लमजुङले जनाएको छ। यस्तो पानी प्रत्यक्ष सेवन गर्दा झाडा पखला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगको जोखिम बन्न सक्ने भएकाले उमालेर वा उपयुक्त विधिबाट प्रशोधन गरेपछि मात्र प्रयोग गर्न प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहले सुझाव दिनुभयो। तनहुँ जिल्लाका 10,981 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका, 6 गाउँपालिका सहित 10 स्थानीय तहका 16-59 महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16-59 महिनासम्मका 10,981 र 0-15 महिनासम्मका 3,421 जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारी जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबभन्दा धेरै ब्यास नगरपालिकाका 2,572 जना र सबभन्दा कम घिरी गाउँपालिकाका 523 जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। पर्वतको पयौं गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्। अदुवा नगदी तथा मसला बाली हो। दक्षिण पर्वतको अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बाली विस्थापित गर्दै अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचे भन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष होमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। यहाँका प्रत्येक कृषकले 4-6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 6 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख रूपियाँ आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान गरेका छन्। मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गएको छ। आमदानी पनि दोब्बर भएको छ। स्थानीय 900 जातको अदुवाको उत्पादन राम्रो भएपछि कृषक अदुवा खेतीमा आकर्षित भएका छन्। अदुवा खेतीको प्रवर्धन र कृषकलाई प्रोत्साहन गर्न कृषि विकास कार्य पर्वतले बिउमा प्रति किलो 100 रूपियाँ र बजार मूल्यमा प्रति किलो 50 रूपियाँको दरले अनुदान उपलब्ध गराएको जनाइएको छ। यस वर्ष गाउँपालिकाले समूहलाई 3 लाख रूपियाँ अनुदान दिइएको कृषि विकास कार्य पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो। भारतीय केरा आयात रोकिएपछि स्थानीय केराले बजार र मूल्य पाउन थालेको छ। अत्याधिक विषादी प्रयोग हुने भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि स्थानीय केराले बजार र मूल्य दुवै पाउन थालेको हो। तराईबाट केही परिणाममा केरा आयात भए पनि बागलुङ बजारको अधिकांश माग स्थानीय केराबाट पूर्ति हुने गरेको छ। हेर्दा आकर्षक देखिने भारतीय केराले बजार ओगर्दा स्थानीय केराको व्यापार उजेलमा परेको थियो। भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि ग्राहकले स्थानीय केरा रुचाउन थालेको फलफूल व्यवसायी मधु केसीले जानकारी दिनुभयो। व्यवसायीले 1 दर्जन केरालाई 200 रूपियाँमा खरिद गरेर बढ़ीमा 20 रूपियाँसम्म नाफा राखेर बिक्री गर्दै आएका छन्। स्याङ्जाको अर्जुन चौपरी बजार क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले युवाको सक्रियतामा सीसीटीभी क्यामेरा जडान गरिएको छ। गाउँपालिका 1 र 2 का मुख्य बजारमा दरौं खोला युवा परिवारले सीसीटीभी क्यामेरा जडान गरेको हो। यहाँको वडा नम्बर 1 रहेको बजार र वडा नम्बर 2 को मजुवा र 0 मा सीसीटीभी क्यामेरा जडान गरेको हो। युवा परिवारले फागो पूर्णिमा मा गर्ने भलिबल प्रतियोगितामा संकलन गरेको आर्थिक सहयोगबाट बचेको र युवाले आफै रकम जम्मा गरेर बजार क्षेत्रका 13 ठाउँमा सीसी क्यामेरा जडान गरेको परिवारका अध्यक्ष किरण काफ्लेले बताउनुभयो। यहाँ युवा परिवारले 1.5 किलोमिटर तार तागेर 4,20,000 रूपियाँ खर्च गरेर सीसीटीभी क्यामेरा जडान गरेको काफ्लेले बताउनुभयो। लगातार 4 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निक्स आज 6.11 अंकले बढ़ेर 2,576.29 पुगेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक निक्स बढ़ेको हो। गएको मंगलबार 23 गते आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूह झण्डै 1.5% उकालो लागेको छ। आज 164 कम्पनीको शेयर बढ़ेकोमा 101 वटाको घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कामना विकास बैंकको डिभेन्चर 10.22% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन सामुदायिक लघु वित्तको शेयर 8% घटेको छ। आज निर्सिसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 7.46 अर्ब करोड़को कारोबार भएकोमा आज 383 वटा कम्पनीका 1.82 करोड़ किता शेयर 8.41 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। शुक्रबार सांघाईमा शुरू हुने विश्व एआई सम्मेलन 2026 को उद्घाटन समारोहमा चीनिया राष्ट्रपति शी चिनफिङले विशेष सम्बोधन गर्ने हुनुभएको छ। सन् 2018 सम्मेलन शुरू भएता शीले पहिलोपटक भौतिक रूपमा उपस्थित भई किनोट स्पीच दिन लागेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। यसअघिका सम्मेलनहरूमा उहाँले शुभकामना सन्देशमा त पठाउने गर्नुभएको थियो भने उद्घाटनको जिम्मेवारी प्रधानमन्त्री ली छ्याङले सम्हाल्दै आउनु भएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आफूले हासिल गरेका उपलब्धि प्रदर्शन गर्न र विश्वकै सबभन्दा रणनीतिक प्रविधि मध्ये एकमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने आफ्नो महत्वाकांक्षालाई थप मजबूत बनाउन चीनले विश्वव्यापी एआई सम्मेलन आयोजन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। सम्मेलनका क्रममा चीनले आफ्नै नेतृत्वमा विश्व एआई सहयोग संगठन स्थापना गर्ने प्रस्तावलाई थप मूर्त रूप दिने सम्भावना रहेको स्थानीय संचार माध्यमले औल्याएका छन्। खेल समाचार। फिफा विश्वकप 2026 को पहिलो सेमी फाइनलमा आज युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन खेल्दैछन्। खेल नेपाली समयअनुसार राति 12:45 बजे शुरू हुनेछ। विश्व फुटबलका दुई दावेदार टोली बीचको यो प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ। दुवै टोली फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। हालको आधिकारिक फिफा वरियतामा स्पेन दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा छन्। पछिल्ला 10 आपसी भेटमा स्पेनले 5 खेल जितेको, फ्रान्सले 4 खेल आफ्नो पक्षमा पारेको र 1 खेल बराबरीमा सकिएको तथ्याङ्क छ। पछिल्ला 2 भेटमा भने स्पेन विजय भएको छ। लियो क्लब अफ दुलेमोडा खैरिङटार सिटीले साउनको पहिलो साता जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। क्लबले साउनको 1 र 2 गते अण्डर 13, अण्डर 19 र छात्रा तर्फको अण्डर 19 ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको आज दुलेगोडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। सबै विधामा प्रथम हुनेले नगद 5,000, द्वितीयले 3,000, तृतीयले नगद 2,007 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। खैरिङटार मगर समाज भवन खैरिङटारमा हुने प्रतियोगितामा जिल्लाभित्र करिब 70 विद्यार्थीको सहभागिता रहने अनुमान छ। विद्यार्थीमा अनुशासन स्वास्थ्यसँगै खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्ने प्रतियोगिता आयोजन गरिएको क्लबका निवर्तमान अध्यक्ष विवेक वाग्लीले जानकारी दिनुभयो। उहाँले प्रतियोगितालाई वार्षिक रूपमा नियमित सञ्चालन गरिने उल्लेख गर्नुभयो। लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा खेलका निर्णायक प्रताप राणा, कोषाध्यक्ष कामना पोखरेल लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन क्लब सचिव कृष्ण कार्कीले गर्नुभएको थियो। क्लबले जीवी कोरेला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाका 8 गते आँखा शिविर सञ्चालन गर्दै आएको छ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आफूलाई गोली हान्ने धम्की आएको एमाले प्रमुख सचेतक महरको दावी। जेएनजी आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्ता पुगेको राप्रपा संसद दलका नेता सहायको टिप्पणी। गाड़ी पार्किङ घटनामा राष्ट्रपा नेता कार्यकर्ता भए पनि कार्यवाही हुने सभापति लामिछानेको प्रस्तुति। नेपाल वायुसेवा निगमको संचालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त। सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारिज। तनहुँ जिल्लाका 10,981 जना बालबालिकालाई पूर्ण खोप दियो। विश्वकप 2026 को पहिलो सेमिफाइनलमा आज राति युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन आमने सामने हुँदै र खैरिङटारमा साउनको पहिलो साता जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKL lagandaki@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: 12 एल्मुनियम अब युपिभीसीको साथमा।
14: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नु।

0: मा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु,
1: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 9856052577।
4: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने।
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र, तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने।
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो।
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो।
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9846080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।

0: नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414377 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: भने माया चाहिँ साँच्चै गर्नु रहेछ
1: भाइलाई.
2: खाना मायाले दिँदैछु भन्दैछु.

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
4: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084666
3: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028013424 र 98560014।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

अब बिहानको मुख्य मुख्य समाचारहरू सुन्नुहोस्। अहिले नेपालमा छाला तथा कुष्ठरोगको महामारी फैलिरहेको छ। यस्ता डरलाग्दा रोगहरूबाट सचेत रहनुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
7: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
6: मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
11: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखेनौ भन्यो।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98 5 60 30 324।
10: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
17: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त
16: हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
17: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
18: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
16: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 58।
20: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
16: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
19: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
16: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
19: शुद्ध सुन तथा चाँदीका गर गहना,
16: छापावाला सुन चाँदीका गर गहना,
19: राशि अनुसारका पत्थर,
16: कम्प्युटर तौल प्रविधि,
19: बिक्री वा साथ फिर्मा सुनको सही मूल्याङ्कन,
16: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
19: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
16: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
19: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
21: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
20: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
21: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
21: पुराना गर गहनासँग नयाँ साथ फेर,
16: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
21: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
20: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले,
22: चिया त पिएर जाऊ।
20: अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
2: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर शोरूम दुलीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 065-75-974। मोबाइल नम्बर 98-460-268।
2: 98-560-268।
23: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98-141-11178, 98-560-007-78।
25: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा। मोबाइल 98-560-33-398 र 98-465-10-950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
26: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ। दैनिक बिहान 8:30-9:30, दिउँसो 5:00-7:00।
25: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे।
26: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल। दैनिक बिहान 8:00-9:30, दिउँसो 3:30-7:00।
25: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
26: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र। दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
25: थप जानकारीको लागि सम्पर्क 0564-14-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
27: शुक्ला गण्डकी FM 97.6।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, के अब आन्दोलन रोकिन्छ,
1: यदि सबुदे माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो माग रोकिँदैन,
0: विदेशी मुद्रा संस्थिति उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो,
2: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: राष्ट्र ब्याङ्कका एकजना पूर्व अधिकारीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय शहर सहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच संघर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रैंक गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रैंक गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन्। कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति सी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्यूरोका सदस्य थिए। चिनियाँ सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। मित्रवाद सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रवाद पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाण्डु केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5औं दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुजन गुरूङ आज निजगढ़ पुगेका थिए। मित्रवाद पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रवाद सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रवाजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रवाज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छनृ आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
4: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
0: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मिटरव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
1: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोपिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि छ बुधे मासि लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि छ बुधे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँ तर्फ अगाडि बढ्छ।
0: पीड़ितहरूले गृहमन्त्रीसँगको वार्तामा मिटरव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24,68 करोड़ पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
2: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिले पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ़्यो, अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ़्यो रेमिटेन्सको माध्यमबाट, अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो स्वात्तै बढ़ेको हो।
0: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
2: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढ़ेको राम्रो, तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
2: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेको छ, महिनै पछि बढ़िरहेछ। अब जनरली राष्ट्र बैंकले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्या हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढ़ी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
0: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
2: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य बैंकहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र बैंकले बिक्री गर्छ हुँदाखेरि राष्ट्र बैंकको संचितमा भएको हो। अब राष्ट्र बैंकको संचितमा भएको राष्ट्र बैंकले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
0: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सकियो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
2: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठुल्ठूलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन। खर्च गर्नुपर्ने त ठुल्ठूलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ। निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
0: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
5: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
6: काम गर्ने भयो, कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
7: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
5: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी।
8: बिहानपल्ट जिरो खुवाउँछौ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, अनि बेलुका खाना हुन्छ।
5: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
9: 2080 सालबाट सुरुवात भएको हो यो। 10 लाख रुपियाँ छेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
5: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
10: जुम्ला जिल्लाको 8 वटै पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दाखेरि 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
5: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा 1 भारतीयको ज्यान जानुका साथै 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् यता हो यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीव कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
0: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
4: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
0: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
0: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण।
1: अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0 65 590 511।
5: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
12: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
11: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
12: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
11: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
12: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440
13: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
14: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
14: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
16: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
3: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
4: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
3: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौ।
2: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
3: थप जानकारीको लागि 0-65-65-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
5: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0-65-70-676, मोबाइल 98-560-62-676।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
8: फोन नम्बर 0614510002,
9: मोबाइल नम्बर 9856084466।
8: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
10: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
10: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
14: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462174726।
1: गण्डकी मल्टिपल कलेज शुक्लागण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
4: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
4: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
4: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468064145।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
5: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम एन्ड डेकोरेशन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560230।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
4: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
9: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
1: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
11: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको
12: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे त्यहाँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
15: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
15: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
15: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
1: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
15: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
15: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
1: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
15: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
15: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
15: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175, 98563175।
16: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175

0: 7.6 Shukla Gandaki FM 97.6
1: Shukla Gandaki Time Check
2: यति बेला रातिको ठिक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि केसा सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सड़क अवरूद्ध भएको छ। मंगलबार बिहान ताराखोला गाउँपालिका वडा नम्बर 3 को घुसनेलीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको, सड़क माथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक अनि डम्बर बहादुर बोहराले जानकारी दिनुभयो। निरन्तर वर्षा भइरहेकोले सड़क खुलाउन लामो समय लाग्ने बोहराको भनाइ छ। लगातार वर्षाका कारण नवलपरा शिवदगा सुस्ता पूर्वमा पहिरो र डुबानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै 9 घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरा शिवदगा सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका र डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त र छरछिमेकको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानव चौपायाहरूको क्षति नभए पनि थप क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरा शिवदगा सुस्ता पूर्वका प्रहरी परीक्षक युवराज खड्काले जानकारी दिनुभयो। काशी प्रहरीले लगौसत सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 35 मजुवा क्षेत्रमा लगौसत सर्पसर भइरहेको भन्ने विशेष सूचनाको आधारमा लगौसत नियन्त्रण ब्यूरो पोखरा र इलाका प्रहरी कार्यालय शिशुबाको संयुक्त टोलीले सवारी साधन जाँच गर्दा लगौसत सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा तपाउँदै गरेको भारतीय नम्बर प्लेट UP 53EYE 7704 नम्बरको कारलाई रोकी खान्त तलासी गर्दा कारका विभिन्न भागमा लुकाई छिपाई राखिएको ठूलो बढ़ी कामका लागु औषध बरामद भएको हो। बरामद लागु औषधमा डाइजबम 600 एमपुल, फेरकन 648 एमपुल र बुफेनोफिन 600 एमपुल गरी जम्मा 1848 एमपुल रहेका छन्। साथै नाइटो भ्याट 30 चक्की, ट्यापेन्टाडोल 100 चक्की, एन्ट्रामा डोल 380 चक्की र 5 थान मोबाइल फोन समेत बरामद गरिएको छ। प्रहरीले कारमा सवार 5 जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका नम्बर 3 दानामा रहेको प्रसिद्ध पर्यटकीय स्थल रूपसे झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजनामा निर्माण व्यवसायहरूले जिल्ला सुस्ती गर्दा योजना अधुरो रहेको छ। चालू आर्थिक वर्षको मसान्तरसम्ममा सम्पन्न गर्नुपर्ने योजना निर्माण व्यवसायहरूको जिल्ला सुस्तीले प्रभावित भएको हो। काली गण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणका लागि जाने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले झरनामा संघीय सरकारको विशेष अनुदान 3.65 करोड़ रूपियाँ बराबरको लागतमा गाउँपालिकाले पर्यटकीय संरचनाहरू निर्माण थालेको थियो। पहिलो पटक थपिएको म्यादमा पनि निर्माण व्यवसायहरूले योजनाको काम सम्पन्न नगरेपछि पर्यटकीय पूर्वाधार निर्माण योजना अधुरो भएको हो। निर्माण व्यवसायको ढिला सुस्तीका कारण योजना अधुरो भएको गाउँपालिकाका उपाध्यक्ष दिवा पुन तिलिजाले बताउनुभयो। लगजुङको अधिकांश खाने पानी स्रोत तथा आयोजना स्वास्थ्यका दृष्टिले असुरक्षित रहेको पाइएको छ। प्रदेशमा स्वास्थ्य कार्यालय लमजुङले गरेको खाने पानी गुणस्तर परीक्षणमा जिल्लाको 81% खाने पानी आयोजनाको पानी पिउन अयोग्य रहेको देखिएको हो। कार्यालयले जिल्लाभरका 129 वटा पानीका स्रोतबाट नमूना संकलन गरी परीक्षण गर्दा 98 वटा अर्थात 70% स्रोत प्रदूषित भेटिएको, त्यसै गरी पिउने पानीका रूपमा प्रयोग भइरहेको 86 वटा खाने पानी योजना मध्ये 70 वटा अर्थात 81% आयोजनाको पानी प्रत्यक्ष रूपमा पिउन अयोग्य रहेको परीक्षण प्रतिवेदनमा उल्लेख छ। परीक्षणका क्रममा अधिकांश नमूनामा दिशाजन्य जीवाणु ई कोलाई फेला परेको प्रदेशन स्थित कार्यालय लमजुङले जनाएको छ। यस्तो पानी प्रत्यक्ष रोग सेवन गर्दा झाडा पखला, हैजा, टाइफड लगायतका पानीजन्य जोखिम रोगहरूको जोखिम बढ़न सक्ने भएकाले उहाँले र उपयुक्त विधिबाट प्रशोधन गरेर मात्र प्रयोग गर्न प्रदेशन स्थित कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहले सुझाव दिनुभयो। तनहु जिल्लाका 10,981 जना बाल बालिकाहरूले पुनः खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 स्थानीय तहका 16 देखि 59 महिनासम्मका बाल बालिकाहरूले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुका खोप सुपरभाइजर शंकरबाबु अधिकारीका अनुसार जिल्लाभर 16 देखि 59 महिनासम्मका 10,981 र अन्य 0 देखि 15 महिनासम्मका 3,421 जना बाल बालिकाहरूले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता दिगो पर्न घोषणा गरिसकेको जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकाका 2,572 जना र त्यसै भन्दा कम गिरिङ गाउँपालिकाका 530 जना बाल बालिकाहरूले पूर्ण खोप लगाएका छन्। पर्वतको पैयु गाउँपालिकामा यहाँका किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाधा हराउँदै जान थालेका छन्। अदुवा नगद तथा मसला बाली हो। दक्षिण पर्वतको अधिकारी डाँडामा 40 जना कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बाली विस्थापित गर्दै अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचेभन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनीमा क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिनुभयो। गत पदोमा गएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाउने भएको छ। यहाँका प्रत्येक कृषकले 4 देखि 6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख रूपियाँ आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान गरेको छन्। मकै र कोदो खेती गर्न छाडेपछि बाँदर हराउँदै गएको छ। आमदानी पनि दुब्बर भएको छ। स्थानीय नस्ले जातका अदुवाको उत्पादन राम्रो भएपछि कृषक अदुवा खेतीमा आकर्षित भएका छन्। अदुवा खेतीको प्रबन्धन राम्रो भएपछि कृषक लाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय पर्वते बिउमा प्रति किलो 100 रूपियाँ र बजार मूल्यमा प्रति किलो 50 रूपियाँका दरले अनुदान उपलब्ध गराएको छ। यस वर्ष गाउँपालिकाले समूहलाई थप 3 लाख रूपियाँ अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामी छानेले जानकारी दिनुभयो। भारतीय केरा आयात रोकिएपछि स्थानीय केराले बजार र मूल्य पाउन थालेको छ। अत्याधिक विस्तारी परेको हुने भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि स्थानीय केराले बजार र मूल्य दुवै पाउन थालेको हो। तबैबाट केही परिणाममा केरा आयात भए पनि बागलुङ बजारको अधिकांश माग स्थानीय केराबाट पूर्ति हुने गरेको छ। हेर्दा आकर्षक देखिने भारतीय केराले बजार ओगर्दा स्थानीय केराको व्यापार ओझेलमा परेको थियो। भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि ग्राहकहरूले स्थानीय केरा रुचाउन थालेको फलफूल व्यवसायी मधु केसीले बताउनु व्यवसायले 1 दर्जन केरालाई 200 रूपियाँमा खरिद गरेर बढ़ीमा 20 रूपियाँसम्म नाफा राखेर बिक्री गर्दै आएका छन्। स्याङ्जाको अर्जुन चौपारी बजार क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले युवाको सक्रियतामा सीसीटीभी क्यामेरा जडान गरिएको छ। गाउँपालिका 1 र 2 का मुख्य बजारमा यहाँको दरौ खोला युवाको परिवारले सीसीटीभी क्यामेरा जडान गरेको हो। यहाँको वडा नम्बर 1 रहेको बजार वडा नम्बर 2 मजुवा र 0 सीसीटीभी क्यामेरा जडान गरिएको हो। युवा परिवारले फागुन पूर्णिमामा गर्ने भलिबल प्रतियोगितामा संकलन गरेको आर्थिक सहयोगबाट बचेको र युवाले आफै रकम जम्मा गरेर बजार क्षेत्रका 13 ठाउँमा सीसीटीभी क्यामेरा जडान गरेको परिवारका अध्यक्ष किरण काफ्लेले बताउनुभयो। क्लब अफ दुलेगौड़ा खैरनी सिटीले साउनको पहिलो साता डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। क्लबले आगामी साउन 1 र 2 गते अन्डर 13, अन्डर 19 र छात्रातर्फको अन्डर 19 ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको मंगलबार दुलेगौड़ामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। सबै विधामा प्रथम हुनेले नगद 5,000, द्वितीय हुनेले 3,000, तृतीय हुनेले नगद 2,000 साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। प्रतिभालाई अवसर खेललाई सम्मान भन्ने नाराका साथ खैरेनी टार मगर समाज भवन खैरेनी टारमा हुने प्रतियोगितामा जिल्लाभित्रका करिब 70 विद्यार्थी सहभागिता रहने अनुमान छ। विद्यार्थीहरूमा अनुशासन स्वास्थ्य सँगै खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका निवर्तमान अध्यक्ष विवेक वाग्रेले बताउनुभयो। उहाँले प्रतियोगितालाई वार्षिक रूपमा नियमित सञ्चालन गरिने उल्लेख गर्नुभयो। यो क्लबका अध्यक्ष भैरव घलेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा खेलका निर्णायक प्रताप राणा, कोष अध्यक्ष कामना पोखरेल लगायतले बोल्नुभएको थियो। कार्यक्रममा सञ्चालन क्लबका सचिव कृष्ण कार्कीले गर्नुभएको थियो। क्लबले जीबी कोइराला राष्ट्रिय स्वास्थ्य सुरक्षा केन्द्रमा प्रत्येक महिनाको 8 गते आँखा शिविर सञ्चालन गर्दै आएको छ। खबर सम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। त्यतिन्जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झ्याल ढोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिलन भएको तपाईँले राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9560 14175। यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डितमा दर्शन, पर्सी घर पैसो, रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0665705052। मोबाइल 98560285787।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा चलिरहेको देखेनौ भन्यो?
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65414 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: शुक्ला गण्डकी एफएम 97.6।
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रीय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असार महिनाको 31 गते बुधबार, असार शुक्ल पक्षको प्रतिपदा तिथि, अंग्रेजी मिति अनुसार जुलाई 15 तारीक सन् 2026 नेपाल सम्बत 1146। सूर्यदेव बिहान 5:18 भयो भने सूर्यास्त साँझ 7:03 पाउनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षक।

एमाले उपाध्यक्ष पौडेललाई थप तीन दिन थुनामा राख्न विभागलाई अदालतको अनुमति। संचार माध्यमका गेटमा गाड़ी पार्किङ गर्नेलाई कार्यवाही गर्न सरकारसँग राष्ट्रपतिको माग। सरकारको शुरूआती कार्यशैली विधि सम्पन्न नभएको कांग्रेस महामन्त्री पौडेलको टिप्पणी। बाल यौन दुर्व्यवहार आरोपमा पोखरा बार स्थित सरस्वती आविका प्रधानाध्यापक राणाबाट पक्राउ।

आफूलाई गोली हान्ने धम्की आएको एमाले प्रमुख सचेतक महराको दावी। जेएनजी आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको राप्रपा सांसदीय दलका नेता शाहीको टिप्पणी। गाड़ी पार्किङ घटनामा रासोपा नेता कार्यकर्ता भए पनि कार्यवाही हुनुपर्ने सभापतिलाई निशानेको प्रश्नोत्तरी। नेपाल वायु सेवा निगमको संचालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त। सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज। तनहुँ जिल्लाका 10,981 जना बाल अधिकारलाई पूर्ण खोप दियो। विश्वकप 2026 को पहिलो सेमी फाइनलमा आज राति युरोपका दुई शक्तिशाली फ्रान्स र स्पेन आमने सामने। र खैरिनी टारमा साउनको पहिलो साता जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने।

0: नेकपा एमालेका प्रमुख सचेतकले आफूलाई गोली हान्ने धम्की आएको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै महराले आफूले सरकारको आलोचना गरेको मन नपराएकाहरूले गोली हान्ने धम्की दिएको बताएका छन्। हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौं। जनताका कुरा बोल्न हामी निष्पक्ष रूपमा विरोध गर्दैनौं। हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्दछौ। सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौ, उहाँले भन्नुभयो। तर विडम्बना सदनमा बोलिरहन सरकारको विरोध गरेको केही मान्छेहरूलाई आभास हुँदो रहेछ। मलाई निरन्तर धम्की आइरहेको छ, फेसबुक र फोन गाली गोली हानिदिन्छु मारदिन्छु भनेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक प्रकाश चन्द्र परियारले मीडिया हाउस अघि गाड़ी पार्किङ गरिएको घटनाप्रति लक्ष्य गर्दै सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्ने बताउनु भएको छ। सोमबार कान्तिपुर अनलाइन खबर लगायतका संचार माध्यम तथा कांग्रेस सभापति गगन थापाको घर नजिकै सड़कमा निजी सवारी साधन पार्किङ गरिएको थियो। हिजो राजधानीमा अग्रिम संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाड़ी पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारेर संचार गृहलाई दर्शाउने जुन कुसित प्रयास गरियो यसको कडा शब्दमा भर्त्सना गर्दछौ, उहाँले भन्नुभयो। राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुदान गुरूङलाई लक्ष्य गर्दै जेएनजी आन्दोलनमा विद्यार्थीहरूलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको बताउनु भएको छ। गृहमन्त्रीले यसअघिको बैठकमा संसदमा बोल्ने क्रममा मुगु काँग्रेस नेपाली आत्मदाहपछि मृत्यु घटनाबारे राजनीतिकरण गर्न खोजेको भन्दा विपक्षी दलहरूलाई कटाक्ष गरेका थिए। यसतर्फ लक्ष्य गर्दै हिजोको प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद शाहीले आफूहरूले जनतालाई उद्धार गर भन्नु राजनीतिकरण नहुने बरू पानी बाँड्न गएको व्यक्ति राज्य सत्तामा पुग्नु राजनीतिकरण हुने बताउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय संसदका दुवै सदनबाट पारित भए प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम राष्ट्रपति पौडेलले यी विधेयकहरू प्रमाणीकरण गरेको हो। मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 रहेका छन्। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गए गठन गरिएका विभिन्न आयोगहरूको प्रतिवेदन गृह मन्त्रालयले तत्काललाई कार्यान्वयन गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीहरूको प्रोत्साहन भत्ता उपलब्ध गराउने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक पीजीओ र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ। नेपाल वायु सेवा निगम संचालक समितिको अध्यक्षमा महेश र भक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ। यसै गरी बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संचार गृह बाहिर पार्किङ गरिएका गाड़ीहरूको विषयमा छानबिन र कार्यवाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताउनु भएको छ। मंगलबार संसद भवन सिंहदरबारमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका विषयमा पार्टीले आफ्नो धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कार्यवाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताउनु भएको। उहाँले उक्त घटनामा रासपाका नेता तथा कार्यकर्ता जसको संलग्नता भए पनि कार्यवाही हुनुपर्ने बताउनुभयो। लामिछानेले प्रधानमन्त्रीसँग राष्ट्रिय राजनीतिक समसामयिक परिस्थिति आगामी कार्य दिशाका विषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिनुभयो। त्यस्तै सुकुम्बासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिएको लामिछानेले बताउनुभयो। सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकदर प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्ग सुवेदी र निर्विरोध निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो। संयुक्त इजलासले 2082 चैत्र 18 निजी मीडियाहरूलाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेरणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो। फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकोले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। एक साता अघि सकिएको अन्तिम बहस पश्चात हिजो सर्वोच्चले सो फैसला गरेको हो। मीडिया सोसाइटीका अख्तियार प्राप्त निवेदन अधिवक्ता अनन्तराज सुइटिलले सरकारले असंवैधानिक निर्णय खारेज हुँदा सबै मीडियाप्रति न्याय भएको प्रतिक्रिया दिनुभएको छ। ढिलाइ भए पनि सरकारको निर्णय गलत सच्याउने कार्य सर्वोच्चले गरेको छ। आगामी दिनमा यस्ता असंवैधानिक कार्य गर्न सरकारले पटक पटक सोच्नुपर्ने अवस्था उत्पन्न भएको छ। सरकारी विज्ञापन निजी मीडियाले पाउनुपर्ने दावी सहित नेपाल मीडिया सोसाइटीका तर्फबाट अख्तियार प्राप्त अधिवक्ता लुइटेलले दायर गरेको रिटमा असार 22 र 23 दुवै पक्षका तर्फबाट बहस गरिएको थियो। पहिरोले पश्चिम बागमका दुई पालिका गल्फोट र ताराखोला जोड्ने सड़क अवरूद्ध भएको छ। मंगलबार बिहान ताराखोला गाउँपालिका नम्बर 3 को घुसमेलीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। सड़कमाथिबाट पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रतिनिधि चेक प्रहरी डम्बर बहादुर बोहराले जानकारी दिनुभयो। निरन्तर वर्षा भइरहेकाले सड़क खुलाउन समय लाग्ने बोहराको भनाइ छ। लगातारको वर्षाका कारण नवलपुर शिवर्धा घासुस्तपुरमा पहिरो र डुबनका घटना बढ़ेका छन्। विभिन्न स्थानहरूमा सड़क अवरूद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्धा घासुस्तपुरका अनुसार गैराकोट नगरपालिका 4 ढनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानीमा घरमा बस्दा नौ घरमा क्षति पुगेको हो। तीमध्ये आठ घरका 35 जना स्थानीय आफन्तका तथा छिमेकीहरूको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपाएको क्षति नभए पनि थप क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी वर्धाका स्वस्थपूर्वका प्रहरी परीक्षक युवराज खड्काले जानकारी दिनुभयो। काशी प्रहरीले लागू औषध सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 32 मजुवा क्षेत्रमा लागू औषध असार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो पोखरा र इलाका प्रहरी कार्यालय शिशुबारको संयुक्त टोलीले सवारी सदन जाँच गर्दा लागू औषध सहित 5 जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काशीले जनाएको छ। पोखरा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट UP 53 EYE 7704 नम्बरको कारलाई रोकी हन्तलासी गर्दा कारका विभिन्न भागहरूमा लुकाई सिपाही राखिएको ठूलो परिणामको लागू औषध बरामद गरिएको हो। बरामद लागू औषधमा डाइजापाम 600 एम्फुल, फेनेरागन 648 एम्फुल र बुफ्रेनोफिन 600 एम्फुल गरी जम्मा 1848 एम्फुल रहेका छन्। साथै नाइट्रोभ्याट 30 चक्की, ट्यापेन्टाडोल 100 चक्की, ट्रामाडोल 380 चक्की र 5 थान मोबाइल फोन समेत बरामद गरिएको छ। प्रहरीले कारमा सवार 5 जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कस्तुरमा अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। म्याग्दी कर्णपूर्ण गाउँपालिका नम्बर 3 दानामा रहेको प्रसिद्ध पर्यटकीय स्थल रूपसे झरनामा पर्यटकीय पूर्वाधारहरू निर्माण योजनामा निर्माण व्यवसायहरूले ढिला सुस्ती गर्दा आयोजना अधुरू भएको छ। चालू आर्थिक वर्षको मसान्तरसम्म सम्पन्न गर्नुपर्ने योजना निर्माण व्यवसायहरूको ढिला सुस्तीले प्रभावित भएको काली गण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणका लागि जाने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले झरनामा संघीय सरकारको विशेष अनुदानमा 3,65,00,000 रूपियाँ बराबरको लागतमा गाउँपालिकाले पर्यटकीय संरचना निर्माण थालेको थियो। पहिलो पटक थपिएको म्यादमा पनि निर्माण व्यवसायहरूले निर्माणको योजना काम सम्पन्न नगरेपछि पर्यटकीय पूर्वाधार निर्माण योजना अधुरो भएको हो। निर्माण व्यवसायहरूको ढिला सुस्तीका कारण योजना अधुरो भएको गाउँपालिका अध्यक्ष दिवाफुन तिलिजाले बताउनुभयो। लमजुङको अधिकांश खानेपानी स्रोत तथा आयोजना स्वास्थ्यका दृष्टिले असुरक्षित रहेको पाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले गरेको खानेपानी गुणस्तर परीक्षणमा जिल्लाको 81% खानेपानी आयोजनाको पानी पिउन अयोग्य रहेको देखाएको छ। कार्यालयले जिल्लाभरिका 229 पानीका स्रोतबाट नमूना संकलन गरी परीक्षण गर्दा 98 अर्थात 70% स्रोत प्रदूषित रहेको भेटिएको छ। त्यसै गरी पिउने पानीका रूपमा प्रयोग भइरहेका 86 खानेपानी आयोजना मध्ये 70 अर्थात 81% आयोजनाको पानी प्रत्यक्ष रूपमा पिउन अयोग्य रहेको परीक्षण प्रतिवेदनमा उल्लेख छ। परीक्षणका क्रममा अधिकांश पानीमा दिशाजन्य जीवाणु इकोलाई फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। यस्तो पानी प्रत्यक्ष सेवन गर्दा झाडा बकल्ला, हाइजा, टाइफाइड लगायतका पानीजन्य रोगको जोखिमहरू बढ्ने हुन सक्ने भएकाले उमालेर वा उपयुक्त प्रविधिबाट प्रशोधन गरेर मात्रै पिउन प्रयोग गर्न प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शैलेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। तनहुँ जिल्लाका 10,981 जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका सहित 10 स्थानीय तहका 16-59 महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप पाएका हुन्। प्रदेश स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकर बाबु अधिकारीका अनुसार जिल्लाभर 16-59 महिनासम्मका 10,981 र 0-15 महिनासम्मका 3,421 जना बालबालिकाहरूले नियमित खोप सेवा प्राप्त गरेका छन्। खोप सुपरभाइजर अधिकारीले जिल्लाका सबै स्थानीय तहहरूले आवश्यक प्रक्रिया पूरा गरी खोप सुनिश्चितता दिगोपना घोषणा गरिसकेको जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यास नगरपालिका 2,572 सबैभन्दा कम गिरी गाउँपालिका 523 जना बालबालिकाहरूले पूर्ण खोप लगाएका छन्। पर्वतको पहिलो गाउँपालिकामा यहाँका किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बादर हराउँदै जान थालेका छन्। अदुवा नगदे तथा मसले बाली हो। दक्षिण पर्वतको अधिकारी डाँडामा 40 कृषकहरूले बाँदर लगायतका अन्य वन्यजन्तुहरूबाट पीड़ित भएपछि मकै बाली विस्थापित गर्दै अदुवा खेती गरेका हुन्। गत वर्ष 5 रोपनीमा सोचेभन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरेको समूहका अध्यक्ष होमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनासम्म खनेर बजार पठाइने भएको छ। यहाँका प्रत्येक कृषकले 4-6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढी अदुवा उत्पादन अनुमान गरेका छन्। मकै कोदो खेती गर्न छाडेपछि बाँदर हराउँदै गएको छ, आमदानी पनि दोब्बर भएको छ। स्थानीय नसे जातको अदुवाको उत्पादन राम्रो भएपछि कृषक अदुवा खेतीमा आकर्षित भएका छन्। अदुवा खेतीको प्रबन्धन र कृषकलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय पर्वतले बिउमा प्रति किलो 100 रूपियाँ र बजार मूल्यमा प्रति किलो 50 रूपियाँका दरले अनुदान उपलब्ध गराएको छ। यस वर्ष गाउँपालिकाले सामूहिक थप 3 लाख रूपियाँ अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो। भारतीय केरा आयात रोकिएपछि स्थानीय केराले बजार र मूल्य पाउन थालेको छ। अत्याधिक विषादी प्रयोग हुने भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि स्थानीय केराले बजार र मूल्य दुवै पाउन थालेको हो। तराईबाट केही परिणाममा केरा आयात भए पनि बागलुङ बजारको अधिकांश माग स्थानीय केराबाट पूर्ति हुने गरेको छ। हेर्दा आकर्षक देखिने भारतीय केराले बजारमा ओगर्दा स्थानीय केराको व्यापार ओझेलमा परेको थियो। भारतीय केरा आयातमा प्रतिबन्ध लागेपछि ग्राहकले स्थानीय केरा रुचाउन थालेको फलफूल व्यवसायी मधुकेशले बताउनुभयो। व्यवसायीले 1 दर्जन केरालाई 200 रूपियाँमा खरिद गरेर बढ़ीमा 20 रूपियाँसम्म नाफा राखेर बिक्री गर्दै आए। सिन्धुलीको अर्जुन टोपारी बजार क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले युवाहरूको सक्रियतामा सीसीटीभी क्यामेरा जडान गरिएको छ। गाउँपालिका 1 र 2 का मुख्य बजारमा यहाँको दरोखोला युवा परिवारले सीसीटीभी क्यामेरा जडान गरेको हो। यहाँको वडा नम्बर 1 को बजार र वडा नम्बर 2 को मजुवा 0 मा सीसीटीभी क्यामेरा जडान गरिएको हो। युवा परिवारले फागु पूर्णिमा गर्ने भलिबल प्रतियोगितामा संकलन गरिएको आर्थिक सहयोगबाट बचेको र युवाहरूले आफै रकम जम्मा गरेर बजार क्षेत्रका 13 ठाउँहरूमा सीसी क्यामेरा चरण गरेको परिवारका अध्यक्ष किरण काफेले बताउनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98141111178, 98560078।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, भिमात खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बजार क्षेत्रमा आउने सर्वसाधारण स्थानीय बासिन्दा तथा सड़कको प्रयोगकर्ताहरूलाई निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउनु, त्यस्तैले अत्याधुनिक आरओ वाटर एटीएम मेसिन 4 स्थानमा सञ्चालनमा ल्याएको छ। संस्थाका कार्य समिति सदस्य सूर्य विश्वकर्माका अनुसार करिब 7,50,000 रूपियाँको लागतमा चरण गरिएका ती मेसिनहरू भिमात नगरपालिका अगाडि, जनज्योति विद्यालय तथा क्याम्पस अगाडि, हेल्पोस्ट तथा रंगशाला अगाडि र कुमार चोकमा सञ्चालनमा रहेका छन्। संस्थाहरूले भविष्यमा आवश्यकता अनुसार थप स्थानमा पनि यस्ता मेसिनहरू विस्तार गर्ने योजना बनाएको छ। आरओ रिसोर्स अफिस प्रविधिमा आधारित यी मेसिनले बहुचरणीय प्रशोधन प्रणाली मार्फत पानीलाई शुद्ध बनाउँछ। सेडिमेन्ट र कार्बन फिल्टरबाट पानीमा रहेको धूलो, बालुवा, गन्ध तथा रासायनिक अशुद्धि हटाइनेछ भने आरओ मेम्बर र जीवाणु नियन्त्रण प्रणालीबाट प्रशोधन गरी 100% शुद्ध, सुरक्षित, शुद्ध तथा चिसो र सामान्य तापक्रमको पिउने पानी निशुल्क उपलब्ध गराइनेछ। संस्थाका अनुसार पछिल्लो समय केही व्यक्तिहरूले घरायसी प्रयोजनका लागि ठूलो परिणाममा पानी लैजाने गरेको पाएकाले यी मेसिन मुख्य रूपमा यात्रु, सर्वसाधारण तथा बजारमा आवाजावत गर्ने व्यक्तिले पिउने प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरिएको छ। मेसिनको नियमित मर्मत, फिल्टर परिवर्तन तथा गुणस्तर परीक्षण गर्दै सुरक्षित पानी उपलब्ध गराउने पनि संस्थाले जनाएको छ। यस पहलसँगै अब भिमात बजारमा आउने सड़क प्रयोगकर्ता तथा स्थानीयहरूलाई पानी किनेर पिउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। सार्वजनिक हितका लागि गरिएका यस कार्यले हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ। भिमात खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यो उदाहरणीय अभियानबाट प्रेरणा लिएर